0: Mania, extreme energy drink.
1: Rang Bahar, Rang Bahar.
2: Varjo Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
1: Varjo Pinsley, Kharanga Unuhostra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
2: Sathai, 65 inch ko smart TV, refrigerator, washing machine, lagaye 350 banda badi akarshak upaharu pani. Ghar rangao, khushi banao. Upahar jitne avasar pao.
1: Varjo Pins.
3: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्य श्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: Extreme energy drink.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: sip on your extreme energy drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, झुप्राङ कोट, अर्माकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु सके, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
0: ए, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ।

0: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
1: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864466887।
2: तन्ना आज फेरि आउनुस्।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 23 गते शुक्रबार। तदनुसार सन् 2026 अक्टोबर 9 तारीक नेपाल सम्बत 1146 असोज कृष्ण पक्ष चतुर्दशी तिथि। तपाईंलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। कंग्रेस महाधिवेशन अन्तर्गत मतदान आज बिहान 7 बजेका लागि सर्यो, मतपत्र छाप्न ढिलाइ हुँदा समस्या। विन्ध्यवासिनी नवदुर्गा महोत्सव 2083 को तयारी पूरा, घटस्थापनामा शोभायात्रा र महायज्ञ हुने। जापानमा रहेकादेखि परीक्षा नै नदिएका सम्मलाई लाइसेन्स वितरण, 7 जना विरूद्ध मुद्दा दायर। हवाई भाड़ा बढ़ाएको गुनासोमा प्रधानमन्त्रीको चासो, स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति। नेकपा एमालेले आगामी मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, मंगिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय। बाल विवाह रोकथाममा व्यवहारिक शिक्षा आवश्यक रहेको निमित्त सचिव पौडेलको जोड़, पाठ्यक्रममा समावेश गर्नु मात्र पर्याप्त नहुने उल्लेख। किशोर किशोरीका लागि च्याट जीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष। भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन र फिफाबाट निलम्बित नेपालको फिफा वरियता एक स्थान खस्कियो। एक दिवसीय क्रिकेटको वरियतामा नेपालको एक स्थान सुधार।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

अब समाचार विस्तारमा नेपाली कंग्रेसको नेतृत्व चयनका लागि हिजो हुने भनिएको मतदान आज बिहान 7 बजेदेखि शुरू हुनु भएको छ। हिजो बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10, दिउँसो 1 र 2:30 बजेका लागि सार्दै अन्तत हिजोको लागि स्थगित भएको हो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छपाई ढिलाई र मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सारेको कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले अस्ति बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौड़ले उम्मेद्वारी फिर्ता लिएका छन्। यस्तै खुलातर्फका उपसभापतिका उम्मेद्वारहरू डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसेले उम्मेद्वारी फिर्ता लिनुभएको छ। त्यस्तै सहमहामन्त्री दलित क्लस्टरतर्फ उम्मेद्वारी लक्ष्मी परियारले उम्मेद्वारी फिर्ता लिनुभएको छ। मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनुभएको हो।

पोखराको बिन्दवासिनी धार्मिक क्षेत्र विकास समितिले नवदुर्गा महोत्सवलाई यसपाली पनि निरन्तरता दिएको छ। दशैंको अवसरमा घटस्थापनादेखि महानवमीसम्म बिन्दवासिनी मन्दिरमा बिन्दवासिनी नवदुर्गा महोत्सव 2083 हुने भएको छ। 250 वर्षको इतिहास बोकेको शक्तिपीठ बिन्दवासिनी मन्दिरमा 2064 सालदेखि निरन्तर रूपमा नवदुर्गा महोत्सव धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड़िएको छ। समितिले नवदुर्गा महोत्सवबारे बिहिबार पत्रकार सम्मेलन गरी आवश्यक तयारी पूरा भएको जनाएको छ। समितिका अध्यक्ष वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठले नवदुर्गा महोत्सव केवल एउटा धार्मिक महोत्सव मात्र नभई यसले हरेक समुदायको धर्म संस्कृति परम्परा कला भजन धार्मिक संघ संस्था विद्यालय युवा महिला स्वयंसेवक तथा धार्मिक पर्यटनलाई जोड्ने अवसर प्रदान गर्ने बताउनु भएको छ। महोत्सवको उद्देश्य नयाँ पुस्ता र युवालाई धर्म संस्कृति संस्कार र परम्परासँग परिचित गराउनु रहेको जनाउनु भएको छ। समितिले बिन्दवासिनी मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्दै शैक्षिक सामाजिक एवं राज्यका निकायसँग कसरी जोड्न सकिन्छ भन्दै निरन्तर मेहनत गरिरहेको जानकारी पनि दिनुभएको छ। महोत्सवका दुई पक्ष रहेका छन्। पहिलो बिन्दवासिनी नवदुर्गा शोभायात्रा र दोस्रो श्रीमद देवी भागवत ज्ञान महायज्ञ। 2081 नेपाल सरकारले राष्ट्रिय शोक विदा घोषणा गरेको र 2082 जेएनजी आन्दोलनका कारण विषम परिस्थितिले पूर्व तयारीमा बाधा पुगेपछि नवदुर्गा शोभायात्रा भने स्थगित गरिएको थियो। यसपालि बिन्दवासिनी नवदुर्गा महोत्सव आयोजना र श्रीमद देवी भागवत ज्ञान महायज्ञलाई निरन्तरता दिएको आयोजकले जनाएको छ। महायज्ञ घटस्थापनादेखि महानवमीसम्म हुनेछ। घटस्थापनाको बिहान 7 बजे पोखराका विभिन्न स्थान परिक्रमा सहित शोभायात्रा हुनेछ। प्रत्येक दिन बिहान 9 देखि 12 बजेसम्म मन्दिर परिसरमा संगीत मय कथा प्रवचन 12 देखि 2 बजेसम्म भजन कीर्तन 2 देखि 4 बजेसम्म संगीतमय कथा प्रवचन 6 बजे महाआरती हुनेछ। विजयादशमीको अवधिभर मन्दिरमा नित्य पूजा हुनेछ। पूजा बिहान 4 बजेदेखि प्रारम्भ भई भक्तजनका लागि 5 बजेदेखि खुला गरिनेछ। महागेमा गणेश पर्वत पौडेल र कथा वाचन स्वामी निर्भयानन्द र उपवाचक अनुकूल ढकाल रहनेछन्। महोत्सव सफल पार्न 31 उपसमिति गठन गरिएको समितिका महासचिव सुशीला बराल रेग्मीले जानकारी दिनुभएको छ। नवदुर्गा महोत्सवमा ठूलो संख्यामा भक्तजनको भीड लाग्ने भएकाले भक्तजनको सुरक्षा यातायात व्यवस्थापन स्वास्थ्य सेवा सरसफाई खानेपानी विद्युत विपद व्यवस्थापन भीड़ व्यवस्थापन तथा सहज दर्शनको वातावरण निर्माण गर्नका लागि सम्बन्धित निकायहरूलाई आग्रह समेत गरिएको छ। बिन्दवासिनी पोखराको धार्मिक आस्थाको केन्द्र मात्र नभई म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ जाने धार्मिक यात्राको मुख्य प्रवेशद्वार समेत भएकाले मन्दिरलाई पोखराको मात्र नभई समग्र गण्डकी प्रदेशकै धार्मिक पर्यटनसँग जोडेर हेर्नुपर्नेमा समिति अध्यक्ष श्रेष्ठको जोड़ रहेको छ। मन्दिरको संरक्षण विकास र प्रवर्धन गर्ने उद्देश्यले 2043 सालदेखि बिन्दवासिनी धार्मिक क्षेत्र विकास समिति गठन गरी धार्मिक क्षेत्रको भौतिक पूर्वाधारको निर्माण सौन्दर्यकरण सामाजिक धार्मिक तथा आध्यात्मिक जागरण सम्बन्धी आयोजना लगायतका कार्यहरू गर्दै आएको छ। मन्दिरमा दुर्गा गणेश हनुमान राधा कृष्ण शिव सरस्वती अष्ट चिरञ्जीवी एवं नवग्रहको मन्दिर गुरूकुल सन्त निवास सभा भवन मात्र छैनन्। मन्दिर परिसरमा 60 देखि 254 वर्ष पुराना वृक्षहरू आँप जामुन कटहर पिपल सिपलीखान धनवन्तरी लगायतका रूखहरू रहेका छन्। मन्दिरको दक्षिण पश्चिमी भागमा वाटिका ज्येष्ठ नागरिक मिलन केन्द्र शिवानन्द कुण्ड वाटर फाउन्टेन समेत रहेका छन्।

असममा चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाड़ा अस्वाभाविक रूपमा बढ़ाइएको गुनासो बढ़ेपछि नागरिक उड्डयन प्राधिकरणले हिजो वायु सेवा कम्पनीहरू सहितको बैठक राखेको छ। उक्त बैठकमा स्वीकृत दर भन्दा सस्तोमा टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरू सहमत भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलको सक्रियतामा क्यानले आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको थियो। उक्त छलफलमा क्यान र आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिहरूबीच यात्रुहरूलाई मर्का नपर्ने गरी सरकारले तोकेको स्वीकृत अधिकतम भाड़ा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने सहमति भएको छ। साथै टिकटको दरबारे सर्वसाधारणलाई स्पष्ट जानकारी दिन सो भाड़ा दर सम्बन्धित वायु सेवा कम्पनीहरूको आधिकारिक बिक्री वितरण प्लेटफर्म मा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने सहमति समेत जुटेको छ। चाडपर्वका समयमा घर जाने यात्रुको चापलाई देखाउँदै वायु सेवा कम्पनीहरूले अत्यधिक भाड़ा असुल्न थालेको भन्दै चौतर्फी गुनासो आएपछि सरकारले यस विषयमा चासो देखाएको प्रधानमन्त्री कार्यालयको भनाई छ। नेपालमा आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाड़ा दर तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णयअनुसार 2072 साल मंगिर 27 गते निर्धारण गरिएको थियो। सोही स्वीकृत दरलाई आधार मान्दै वायु सेवा कम्पनीहरूले चाड़ पर्वको समयमा यात्रुलाई सहुलियत दरमा सेवा दिन सहमति जनाएका छनृ।

भुटेको सित्रीचुली हिमबारी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउने लागेका ठूला चाड़पर्वलाई लक्षित गर्दै सरकारले युद्ध स्तरमा मरमतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आएका हुन्। असोज 8 देखि 11 गतेसम्मको देशव्यापी वर्षाले देशका बाँकी भूभागमा थप क्षति पुर्याएको थियो। बाढ़ी पहिरो र सड़क कटानका कारण सड़क सञ्जाल अवरूद्ध बनेपछि आवत जावत र खाद्यान्न ढुवानीमा असर परेको थियो। सड़क विभागका उप महानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिपथ, अरण्यको राजमार्ग, त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन्। त्यसै गरी भोटेको सी त्रिशुली हिमबाड़ीकै कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ। हिमबाड़ीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्लाका सड़क पूर्वाधारमा क्षति पुर्याएको थियो। हिमबाड़ीले भोटेको सी त्रिशुली करिडोरका मुख्य सड़क तथा पुलहरू बगाएको थियो। हिमबाड़ीले मुख्य पासाङ लामो राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाण्डू टोखा छहरे गढ़खार पुल आप्रा नर्जा लच्याङ समर्थली पार्टी खर्क हुँदै बोगटीटार कालिका स्थान धुन्चे सड़क खण्ड मरमत गरी चारचक्के साना सवारी साधनका लागि खुला गरिएको छ।

बाढ़ीले क्षतिग्रस्त कालीगण्डकी करिडोर अन्तर्गत अवरूद्ध रहेका मालढुङ्गादेखि जोमसोमसम्मको सड़क आइतबारदेखि सञ्चालनमा आउने जानकारी दिएका छन्। अहिले कालीगण्डकी करिडोर अन्तर्गत अवरूद्ध रहेका मालढुङ्गादेखि जोमसोमसम्मको सड़क खुलाउने काम भइरहेको छ। सड़क डिभिजन कार्यालयहरू र सुरक्षा निकायका टोलीहरू अवरूद्ध सड़क खण्डहरू खुलाउन भारी उपकरण सहित अहोरात खटिएका छन्। सरकारले दशैं अघि नै सबै सड़कमा यातायात सञ्चालन गराउने लक्ष्य राखेको छ। अहिले बेत्रावतीमा बेली ब्रिज जडान कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै बेली ब्रिज जडान भइसकेपछि धुन्चेसम्म यातायात सञ्चालनमा आउने जानकारी दिएका छन्। स्याफ्रुबेसीदेखि रसुवागढ़ी नाकासम्म सड़क सञ्चालनमा आउन बाँकी रहन्छ। रसुवागढ़ी नाकासम्म सड़क सञ्चालनको प्रयास भइरहेको छ, तर हिमाली तथा पहाड़ी भूभागमा अझै पनि सुक्खा पहिरो खस्ने जोखिम कायमै हुनु र नदीको बहाव पूर्ण रूपमा नघट्नु मुख्य चुनौती बनेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: Mania Extreme Energy Drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598 5198190
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: फ्रिस्टाइल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आईवीएफ केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 0615450424 98084 46525।
1: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फ्रिस्टाइल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली।
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
4: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी रामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा गर्दा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भाटभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9736-36-816। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई फाइनेंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
9: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
9: फोन 061-572-648-572-849।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई फाइनेन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: हेलो
14: हजुर, नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
16: होम केयर सेवा, होम केयर सेवा।
17: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
17: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
17: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777। मोबाइल 98-560-99-277।
15: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।

विषम जनपुन हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा गण्डकी प्रदेशका अध्यक्षमा अर्जुन खनाल निर्वाचित भएका छन्। बुधबार सम्पन्न पार्टीको दोस्रो अधिवेशनमा पञ्चराम गुरूङलाई 25 मतले पछि पार्दै अध्यक्षको जिम्मेवारी हात पारेका हुन्। खनालले 199 मत ल्याउँदा प्रतिस्पर्धी गुरूङले 164 मत प्राप्त गरे। 428 मतदाता रहेको अधिवेशनमा 360 जनाले मतदान गरेका थिए, त्यसमध्ये 7 मत बदर भएको थियो। अधिवेशनबाट 41 सदस्यीय प्रदेश कार्यसमिति चयन भएको छ। कार्यसमितिका सदस्यहरू भने सर्वसम्मत निर्वाचित भएका थिए। अध्यक्षमा पनि सहमतिको प्रयास गरिएको थियो। सहमति जुट्न नसकेपछि नेतृत्वका लागि मतदान भएको हो। नवनिर्वाचित कार्यसमितिमा अशोक गुरूङ, अर्जुन बस्नेत, इन्द्र बहादुर मल्ल, कृष्ण कुमार तिवारी, किशोर खरेल, गोविन्द पुन, डम्बर बहादुर सुवेदी, दीपक भण्डारी, दीपक राज उपाध्याय, दुर्गा बहादुर मल्ल, पूर्ण बहादुर थापा, प्रभु गुरूङ, कुलमाया कामे, बिन्दु मल्ल, हिमराज भण्डारी, मदन परियार, मनिष केसी, याम बहादुर बराल, रमेश राज पाण्डे, रामनाथ उप्रेति, समीक्षा बुढा थोकी थापा र शान्ति हमाल रहेका छन्। सुशीला सापकोटा थापा सहितका सदस्य पनि निर्वाचित भएका छन्। अध्यक्षलाई कार्यसमितिको बाँकी 25% सदस्य मनोनित गर्ने अधिकार रहेको छ। नेपालमा बालबालिका बेचबिखनको शैली परम्परागत दायरा भन्दा फराकिलो बन्दै गएर आधुनिक डिजिटल माध्यम र साइबर सञ्जालमा प्रवेश गरेको एक नयाँ अध्ययनले देखाएको छ। शक्ति समूह र द एसिया फाउण्डेशन न्यू एरा र अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट अन्तर्गत अफिस टू मोनिटर एण्ड कम्ब्याक्ट ट्राफिकिङ इन पर्सनको संयुक्त सहकार्यमा तयार पारिएको नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो। यो अनुसन्धान पछिल्लो 10 वर्ष 2013 देखि 2023 सम्मका साहित्य तथा दस्तावेजहरूको समीक्षा, 654 जनामा गरिएको सर्वेक्षण, 80 भन्दा बढ़ी प्रभावितहरूसँगको गहन अन्तर्वार्ता र बहु सरोकारवालाहरूसँगको परामर्शका आधारमा तयार पारिएको हो। वरिष्ठ अनुसन्धानदाता डाक्टर सुभाष रिसालले अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै प्रविधिको दुरूपयोगलाई बाल बेचबिखनको प्रमुख नयाँ माध्यमका रूपमा उल्याएका छन्। नेपालमा बाल बेचबिखन केवल भौगोलिक सीमा र परम्परागत प्रलोभनमा मात्र सीमित छैन, डाक्टर रिसालले भनेका छन्। अहिले सामाजिक सञ्जाल, अनलाइन गेमिङ र डिजिटल प्रविधिको दुरूपयोग गरी बालबालिकाहरूलाई प्रलोभनमा पार्ने, सम्पर्क बढ़ाउने र शोषण गर्ने क्रम तीव्र रूपमा बढ़ेको छ। प्रतिवेदन अनुसार नेपालभित्रै मनोरञ्जन क्षेत्र, होटल, इटाभट्टा तथा भारत लगायत तेस्रो मुलुकहरूमा हुने यौन तथा श्रम शोषणका पछाडि अनलाइन सञ्जालको ठूलो भूमिका रहँदै आएको छ। गरीबी, पारिवारिक विखण्डन, सचेतनाको कमी र सुरक्षित वैदेशिक रोजगार बारे ज्ञान नहुनुले बालबालिका तथा उनीहरूका परिवारलाई उच्च जोखिममा पारेको छ। अनुसन्धानदाता डाक्टर जीवन बानियाका अनुसार उद्धार गरिएका बालबालिका तथा प्रभावितहरूका लागि पुनर्मिलन र पुनर्स्थापनाको प्रक्रिया अझै पनि कठिन रहेको अनुसन्धानले देखाएको छ। रूपाताल पुनस्थापना तथा मत्स्य पालन सहकारी संस्था लिमिटेड 25 वर्षमा प्रवेश गरेको छ। संस्थाले आगामी चैत 1 गते रजत जयन्ती मनाउने भएको छ। संस्थाको बिहिबार भएको 25 वार्षिक साधारण सभामा रूपातालको प्राकृतिक सम्पदा, जैविक विविधता र सिमसार क्षेत्रको संरक्षणसँगै दिगो उत्पादनमा जोड़ दिएको छ। रूपातालको संरक्षणसँगै स्थानीय आय आर्जनका गतिविधिलाई अगाडि बढ़ाउने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो। संस्थाका अध्यक्ष राम बहादुर थापाले ताल संरक्षणका लागि विभिन्न स्थानमा जाली भर्ने, जलकुम्बी हटाउने, सिमसार क्षेत्र संरक्षण गर्ने र सीसीटीभी जडान गर्ने काम गरिएको जानकारी दिएका छन्। उनका अनुसार विभिन्न जात र साइजका 35,67,000 रूपियाँ बराबरका माछाको भूरा तालमा छाडिएको छ। थापाले जैविक विविधता, स्थानीय वनस्पति तथा जीव जन्तुको संरक्षणलाई निरन्तरता दिँदै आगामी चैत 1 गते संस्थाको रजत जयन्ती मनाउने तयारी भइरहेको बताएका छन्। संस्थाले रूपाताल संरक्षणसँगै मत्स्य पालनलाई आय आर्जनको माध्यमका रूपमा अगाडि बढ़ाउँदै आएको
छ। संस्थाले चालू वर्ष विभिन्न जातका माछा बिक्रीबाट 1,40,00,000 रूपियाँ आमदानी गरेको जनाएको छ।

नेकपा एमालेले आगामी मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंगिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाण्डुमा गर्ने निर्णय गरेको जनाएको छ। मंगिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रूपमा हामी भेला गर्छौं स्थायी कमिटी बैठकपछि उनले भनेका छन्। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने बस्नेतको भनाइरहेको छ।

0: त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका 95,540 विद्यार्थीलाई दीक्षित गर्ने भएको छ। बिहिबार त्रिभुवन विश्वविद्यालयको 67औं वार्षिक दिवस बैठकले 64औं ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो। त्रिविका रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रस्तुत गरेको विवरण अनुसार 2082 असार 1 गतेदेखि 2083 असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई 64औं ग्रेस लिस्टमा समावेश गरिएको छ। ग्रेस लिस्टमा परेका विद्यार्थी मध्ये 84.90% साधारण र 15.10% प्राविधिक तर्फका रहेका छन्। ग्रेस लिस्ट अनुसार एमफिल तर्फ 253, पोस्ट ग्रेजुएट डिप्लोमा तर्फ 184 र विद्यावारिधितर्फ 166 विद्यार्थी रहेका छन्। संकाय तथा अध्ययन संस्थानतर्फ व्यवस्थापन संकायका सबैभन्दा धेरै 43,142, शिक्षा शास्त्रमा 10,533, मानविकी तथा सामाजिक शास्त्रमा 15,441 र कानूनमा 3,001 विद्यार्थी रहेका छन्। गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव घनश्याम पौडेलले बाल विवाह रोकथामका लागि विद्यालयमा पाठ्यक्रम समावेश गर्न मात्रै पर्याप्त नहुने बताएका छन्। बाल बालिकालाई दिइने शिक्षा व्यवहारसँग जोड़िनुपर्ने भन्दै उनले बाल विवाह अन्त्यका लागि परिवार, विद्यालय र समुदायको समेत समान भूमिका आवश्यक रहेको बताएका छन्। गण्डकी प्रदेशमा बाल विवाह अन्त्यका लागि तयार भइरहेको प्रादेशिक रणनीति तथा कार्यान्वयन कार्ययोजना सम्बन्धी सुझाव संकलनका लागि पोखरामा आयोजित प्रादेशिक कार्यशालामा बोल्दै पौडेलले पाठ्यक्रम तयार भए पनि त्यसको प्रभावकारी अध्ययन र व्यवहारिक शिक्षण हुन नसक्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन्। मन्त्रालयको शिक्षा महाशाखा प्रमुख समेत रहेका पौडेलले हरेक विषयको जिम्मेवारी विद्यालय र पाठ्यक्रमलाई मात्र दिँदा अपेक्षित परिणाम हासिल हुन नसक्ने धारणा राखेका छन्। पोखरा महानगरपालिका 18 अधेरी कुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्ता पूरिएर दुईजना मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका 6 फलामखानी घर भएका 29 वर्षीय विक्रम सुनार र गोर्खाको पालुमटार नगरपालिका 7 बस्ने 37 वर्षीय राजु कुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक प्रसाद रिजालले जानकारी दिएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536, पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: एक बाम तीन काम झंडू बाम रुका को किताब को दुखने चिन मायारा झंडू बाम
1: अब झंडू बाम रेगुलर र अल्ट्रा बाजार मा उपलब्ध छ।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59-321-061-581-871।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061 578 161 578 162

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856048082, 9461048082।

विषमचनपन हेलर्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा नयाँ दल नेपाल पथ पार्टी दर्ता भएको छ। निर्वाचन आयोगले बिहिबार प्रसाईलाई दल दर्ताको प्रमाणपत्र दिएको छ। प्रसाईको दल निर्वाचन आयोगमा 225 नम्बरमा दर्ता भएको छ। बाढ़ी पहिरोको कारणमा मध्य पहाड़ी लोकमार्ग र कालीगण्डकी करिडोर अवरूद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा दुई सातादेखि सवारी आवागमन प्रभावित बनेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले लोकमार्गको पर्वत बागलुङ जोड्ने मालडुंगा पुल र करिडोर अन्तर्गत म्याग्दी खण्डको पोखरे बगर पुलमा क्षति पुर्याएपछि दुवै सड़क मार्गमा सीधा यातायात सेवा बन्द छ। चाडबाड़ नजिकै गरेको अवस्थामा मुख्य सड़क मार्ग अवरूद्ध हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। महँगो भाड़ा तिरेर घुमाउरो वैकल्पिक सड़कबाट यात्रा गर्नुपर्ने बाध्यता छ। सड़क सञ्जाल टुट्दा मुख्य याममै पर्यटकीय गतिविधि पनि न्यून देखिएका छन्। डुवानी प्रभावित हुँदा बजारमा माल सामानको भाव बढ़ेको छ। मध्य पहाड़का अधिकांश जिल्लालाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य सड़क मार्ग अवरूद्ध हुँदा बिरामी र अशक्त झनै अप्ठ्यारोमा परेको स्थानीय बताउँछन्।

मद्रास समाचार प्रशान्त महासागरमा विकसित एल्निनो प्रणालीका कारण नेपालमा यो वर्षको मनसूनमा औषध भन्दा कम वर्षा हुने अनुमान रहे पनि औषध सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुनु अघि यस वर्ष औषध भन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। किशोर किशोरीले प्रयोग गर्ने च्याट जीपीटीका कारण सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीका लागि च्याट जीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको छ। 13-17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपन एआईले अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार हिजो बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। चिकित्सकहरूले झण्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ। अब खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बुधबार निकालेको एक नयाँ वरियता अनुसार नेपाल 178 स्थानमा रहेको छ। नेपाल यसअघि 177 स्थानमा रहेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो पुरूष एक दिवसीय वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ। आईसीसीको पछिल्लो वरियतामा नेपाल 16 स्थानमा

0: Skoro mi stanno a pochi, ecco. अनुपुन हाइलाइट्स को अन्त्यमा प्रमुख समाचार का शीर्षक फेरि एकपटक कंग्रेस महाधिवेशन अन्तर्गत मतदान आज बिहान 7 बजे का लागि सर्यो मतपत्र छाप्न ढिलाई हुँदा समस्या विन्ध्यवासिनी नवदुर्गा महोत्सव 2083 को तैयारी पूरा घटस्थापनामा शोभायात्रा र महायज्ञ हुने जापानमा रहेकादेखि परीक्षा नै नदिएका सम्मलाई लाइसेन्स वितरण 7 जना विरूद्ध मुद्दा दायर हवाई भाड़ा बढ़ाएको गुनासोमा प्रधानमन्त्रीको चासो स्वीकृत दर भन्दा सस्तोमा टिकट बेच्ने सहमति नेकपा एमाले आगामी मंगसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने मंगसिर 26 गते ओडा र पुस 4 गते पालिका अधिवेशन गर्ने निर्णय बाल विवाह रोकथाममा व्यवहारिक शिक्षा आवश्यक रहेको निमित्त सचिव पौडेलको जोड पाठ्यक्रममा समावेश गर्न मात्र पर्याप्त नहुने उल्लेख किशोर किशोरीका लागि च्याट जीपीटी जोखिमपूर्ण भएको अध्ययनको निष्कर्ष भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन र फिफाबाट निलम्बित नेपालको फिफा वरियता एक स्थान खस्कियो एक दिवसीय क्रिकेटको वरियतामा नेपालको एक स्थान सुधार त्यहाँ 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस् नमस्कार
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक यति बेला बिहानको 7 बजेको छ
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
4: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।
5: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
6: श्री नेपाली सेना पश्चिम प्रेतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
5: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र कहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
6: विशेष सहयोग
5: श्री नेपाली सेना पश्चिम प्रेतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: ओहो नाथर बे, कति छ्याब डिजाइन बे मारेगा खिनानी खनि तोला
6: खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुरारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिसनारी बेल्ले छ्याबा कोपिम ओछे।
6: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुताई रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा न त खैमा बिलन चन्ने यामो
5: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

0: Laconia. Extreme energy drink.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560972। ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाड़ी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028750701, 98028750702।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कंसल्टेंट फिजिशियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑफ सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घंटा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98-560-027-29। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।

0: मगमगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
2: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
3: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: Extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्ज उपस्थित भएको छु हाम्रो साथी अरविन्द सङ्केत। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। चाडबाडको समय छ, यही बेलामा मौसमले बिदा लिने तर्खर गर्दा गर्दै पनि फाटफुटो रूपमा कहीँ कतै पानी परिएको यो अवस्था छ। आफ्नो ख्याल गर्नुहोला र अरूलाई सुझाउने काम पनि यो बेला गर्नुहोला। आज मैले समसामयिक राजनीतिकै बारेमा र युवा नेतृत्वको बारेमा केही कुराकानी गर्दछु। एउटा निर्भीक एउटा निर युवा लिडरलाई मैले आज निम्ताएको छु। भर्खरै उहाँ राप्रपा गण्डकीमा निर्वाचित भएर आउनुभएको छ। उहाँसँगका समसामयिक राजनीतिका कुराकानीहरू म जोड्दछु। नमस्कार, यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: ठिक छु।
1: यहाँलाई बधाई छ।
2: थ्याङ्क यू।
1: यो कहिलेकाहीँ नेतृत्व चाहिँ भागेर लिनुपर्छ वा नेतृत्व खोसेर लानुपर्छ वा होइन स्वाभाविक रूपले नेतृत्वमा जानुपर्छ भन्ने कुरा, यो दुई चारवटा कुराहरू आइरहने गर्छन्। सबैभन्दा उत्तम चाहिँ के लाग्छ तपाईँलाई?
2: नेतृत्व सबैभन्दा पहिला नेतृत्व लिनुभन्दा अगाडि आफूलाई आफ्नो क्षमतामा अभिवृद्धि गर्नुपर्छ। म युवा हुँ भनेकै आधारमा नेतृत्वमाथि दावा गर्नु त्यो पनि त्यति लायक हुँदैन। तर जसले आफूलाई तयार गर्छ त्यसले नेतृत्व त्यो जुनसुकै प्रक्रियाबाट पनि लिनुपर्छ, चाहे त्यो मागेर होस्, चाहे प्रतिस्पर्धा गरेर होस्, चाहे खोसेर होस्। किनभने उत्कृष्ट गर्नको लागि नेतृत्व दावा गर्नुपर्छ र आफू उत्कृष्ट गर्नको लागि सक्षम बन्नुपर्छ। जे होस्, युवाले नेतृत्व लिनुपर्छ।
1: यहाँले ठूलो भूमिका निर्वाह पनि गर्नुभएको छ यो सर्फेसमा वा ग्राउन्ड रियालिटीमा बस्दाखेरि। एक खालको त्यो नैविकता निडर विचारमा प्रष्टताको कारण म यहाँ आइपुगेँ भन्ने लाग्छ। त्यसले केही सघाउ पुर्यायो कि?
2: जीवनको भोगाई नभइकन त्यो खालको निडरता प्राप्त हुँदैन, किनभने म मृत्युको मुखबाट फर्केर आएको मान्छे हो। अब मरिसकेको मान्छेमा के को डर हुन्छ होइन? यसर्थ मेरो विचारमा के हो भने यो अनुभव अनि आफ्नो क्षमता ज्ञान र कार्यशैलीले आफूलाई निर्भीकता प्रदान गर्छ। कोही मान्छे मस्कुलिन भएर ठूलो बडी भएर अथवा बडी राम्रो भएर अथवा त्यो फाइटिङ टेक्निक भएर मात्रै त्यो मान्छे निर्भीकता निडर भन्ने कुरा होइन। निर्भीकता निडर भनेको सबैभन्दा ठूलो आत्मबल हो र ज्ञान हो, आफूले आफूलाई पहिचान गर्ने विषय हो, त्यो आध्यात्मिक शक्ति हो, त्यो मैले प्राप्त गर्ने प्रयासमा छु।
1: यसपछिको यहाँले झन्डै हामीलाई लाग्छ यो 15-20 वर्ष निकै मेहनत गर्नुभएको छ, त्यति धेरै मैले किन खर्च गरेँ भन्ने लाग्दैन, त्यति पैसा नै किन बगाए हो र उकाली किन गरेँ भन्ने लाग्दैन।
2: यो जीवन हामी उत्कृष्ट जीवन जिउनको लागि हामी धरतीमा प्राप्त भएको हो। मानव जीवनमा आएर अब सामान्यतया आफ्नो जीवन व्यतीत गरेर जीवन समर्पण गरेर मृत्युवरण गर्नेहरू त्यसको खास इतिहास लेखिँदैन। म एउटा इतिहास लेख्न जन्मेको हुँ जस्तो लाग्छ। मलाई परिस्थितिले पनि बाध्यात्मक परिस्थितिले धकेल्दै मलाई संघर्षशील बनाएको भन्ने मलाई पनि विश्वास छ। मलाई त लाग्छ यो जीवन हाम्रो हामीले चाहेको जस्तो भन्दा पनि एउटा हामी क्यारेक्टर निर्वाह गरिरहेछौँ, मुभीको क्यारेक्टर जस्तो। कहिले के को रोल पर्छ कहिले के को रोल पर्छ, तर आफूलाई मैले सामाजिक जीवनसँग समर्पण गर्ने रोल प्राप्त गरेकोमा त्यो आध्यात्मिक भगवान्प्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु।
1: नेपाल नेपाली र म नेपाली हुँ भन्न चाहनेहरूलाई अर्थात् एकदम क्रिम राष्ट्रवादको त्यो बाटोमा हिँडिरहनेहरूका लागि उहिलेदेखि नेपालको राजनैतिक पृष्ठभूमिलाई हेर्ने हो भने विभिन्न घटनाक्रमले त बन्छ र हानिरहेको छ नि होइन?
2: जहिले पनि सत्यमाथि धेरै ठूलो प्रहार हुन्छ, किन नेपाल एउटा देवभूमि हो, तपोभूमि हो, नेपाल ऐतिहासिक भूमि हो, नेपाल आजसम्म कसैको तानासामा कसैको गुलाममा नपरेको देश हो। र यो राष्ट्र आध्यात्मिक हिसाबले होस्, धार्मिक हिसाबले होस्, सनातनको हिसाबले होस् या प्राकृतिक सौन्दर्यता र प्राकृतिक स्रोत साधनको हिसाबले हो, विश्वको सबैभन्दा उत्कृष्ट राष्ट्र भनेर देश नेपाल। विश्वमा धेरै चिजका अभावहरू खड्किँदैछन्, हामीले सुन्ने गरेका छौँ। अहिले क्लाइमेटको कुरा पनि आयो, हामी कार्बन उत्सर्जन अत्यन्तै कम गर्ने मुलुकमा कार्बन उत्सर्जन त्यो कार्बनको त्यो हरित क्रियालाई नै हामीले सघाउ पुर्याउने कन्ट्री हो हाम्रो देश, भनेको हामी प्राकृतिक हिसाबले हरियाली बढाइदिएका छौँ। हामीले नै त्यो कार्बन उत्सर्जन गर्ने मुलुकहरूलाई हामीले उनीहरूले गरेको त्यो क्षतिलाई हामीले कम गर्ने काम गरेका छौँ प्राकृतिक हिसाबले नै। सुन्दरताको हिसाबमा त अब कसरी बयान गरौँ, नेपाल एउटा मुटु हो होइन, सबै हिसाब हामीसँग सम्पत्ति सबै छ, तर यो देश र यो राष्ट्रमाथि आँखा लगाउने, यहाँका प्राकृतिक स्रोत साधनमाथि आँखा लगाउने, हाम्रो धार्मिक एकता, सांस्कृतिक एकता, विश्वको सबैभन्दा तेस्रो धार्मिक जनसङ्ख्या भएको त्यो धर्मको सबैभन्दा ठूलो केन्द्रबिन्दु हिन्दू राज्य, हिन्दू धर्मको केन्द्रबिन्दु भएको देश नेपाल, यहाँमाथि आक्रमण हुनु स्वाभाविक छ। हरेक राम्रो चीजमा आक्रमण हुन्छ, त्यसको प्रतिवाद राष्ट्रिय भावनासहित नेपाली जनता सबै एकमुष्ट भएर एकीकृत भएर गर्नुपर्छ भन्ने मेरो विचार छ।
1: साँच्चै भन्नुहोस् त, हाम्रो पुर्खाले कोट कोटमा र टुप्पा टुप्पामा बसेर बचाएको यो धरतीलाई भौतिक रूपमा नभइकन अभौतिक रूपमा अहिले आँखा लगाइरहेका छन् भन्ने कुराहरू पनि छ।
2: नेपाल एउटा आध्यात्मिक शक्तिहरूको नियन्त्रण र संरक्षणबाट बचेको मुलुक हो। उपत्यका चारै किल्लामा भगवान देवीका दैवी शक्तिहरूले उपत्यकालाई बचाइरहेका छन्। नेपालका सबै कोण, सबै दृष्टि र सबै भूगोलहरूमा देवी देवताको एउटा त्यस्तो खालको शक्ति छ। त्यो हुनाले यो देशमा यो यस्तो राष्ट्र हो नि, के लाग्छ तपाईँलाई, अहिलेको मुलुकमा पनि नेपाल स्वाधीन रहनुको पछाडि हामी राजनीतिक रूपमा सक्षम भएर हो त, हामीसँग सेना भएर हो त, हामीसँग आणविक हतियारहरू भएर हो त, हामीसँग धेरै जनसङ्ख्या प्रतिवाद गर्न सक्ने सैन्य जनसङ्ख्या भएर हो त? होइन नि, हामीसँग एउटा आध्यात्मिक शक्ति छ, त्यसको कारण नेपाल बचेको छ। यसलाई हामीले आध्यात्मिक रूपमा यो देशको जुन संरक्षण र सुरक्षा भएको छ त्यसलाई अलिकति भ्यालु गर्न छोडिरहेको अवस्था छ। यसर्थ यो राष्ट्रको उच्च मनोबल, जनताको उच्च मनोबल, विश्वभरि गोर्खाली सेनाको एउटा परिचय, त्यो आध्यात्मिक र दैवी शक्ति छ हामीसँग, त्यो हामीले चिन्नुपर्छ भन्ने लाग्छ।
1: त्यही भएर पनि होला अहिले अब वेलनेस टुरिज्मको कुराहरू होइन, योग अब यसलाई पनि टुरिज्ममा ढाल्ने कुराहरू, हामी भन्दा पनि हामी कहाँ त उहिलेदेखि चल्दै आएको थियो, हाम्रो दैनन्दिन त्यो भयो, तर विश्वले यसले एडप्ट गरिरहेको छ।
2: योगाको सबैभन्दा वैज्ञानिक प्रतिपादक योगी नरेन्द्रनाथ, हामीले उहाँलाई ब्रान्डिङ गर्न सकेनौ, हाम्रो सम्पत्ति, हाम्रो राष्ट्रको योगाभ्यास। अहिले धेरै मुलुकहरू योगका गुरूहरू, योगको अध्यात्महरू अथवा योगहरूको निर्यात गरेर आर्थिक रूपमा सम्पन्न पनि भइसकेको अवस्था छ, तर हामीले यो हाम्रो धार्मिक, सांस्कृतिक, आध्यात्मिक र योग अभ्यासका चिन्तनहरूलाई हामीले ब्रान्डिङ र मार्केटिङ गर्न सकेनौँ। यो एकदमै ठूलो आश्रेष्ठ नेपालको लागि, पर्यटनको लागि कुरा गर्ने भने नेपालमा पर्यटकहरू आउन चाहने प्रमुख आधारमध्ये आध्यात्मिक योग र यहाँको प्राकृतिक सौन्दर्यता हो, र यसलाई हामीले पर्यटनसँग ब्रान्डिङ गर्न जोड्न सकेको छैन। नेपाल जस्तो उत्कृष्ट त्यस्तो अर्को कुनै भूभाग छैन जहाँ योग अभ्यास र अध्यात्मको चिन्तन होस्, र त्यस्ता खालका पर्यटकहरू नेपालको खोजीमा छन्, तर हामीले ब्रान्डिङ गर्न सकिरहेका छैन।
1: अहिले पनि 2025 छिमेकी राष्ट्र भारतका पर्यटक पोखरामा आइरहन्छ,
2: त्यो अति न्यून संख्या हो, हामीले धान्न नसक्ने संख्या आउँछ होइन। अब हामीले त्यसलाई आकर्षण गर्न सकेको छैन, राज्यले त्यसलाई केन्द्रबिन्दुमा राख्न सकेको छैन, पर्यटनका कुरा ठूला गर्छ तर पर्यटक आइरहने वातावरण सिर्जना गर्न सकेको छैन। यसका पछाडि धेरै विषयहरू छन्, सुरक्षाको विषय रहन्छ, मैले पटक पटक भन्ने गर्छु, सुरक्षा भनेको कसैले कसैलाई भौतिक रूपमा आक्रमण गर्नु या गर्न नदिनु होइन, सुरक्षा भनेको खाद्य सुरक्षा हो, स्वास्थ्य सुरक्षा हो, ट्रान्सपोर्टेसनको सेक्युरिटीको कुरा हो, अनि स्वास्थ्य सुरक्षा यहाँ आइसकेपछि पर्यटक आएर बिरामी पर्दा उपचार गरेर घर फर्कन्छु भन्ने ग्यारेन्टी छ कि छैन, हाम्रो स्वास्थ्य मापदण्ड के छ, अवस्था के छ, पर्यटक यहाँ आउनुभन्दा अगाडि, स्तरीय पर्यटक आउनुभन्दा अगाडि धेरै कुरा स्टडी गरेर त्यो देशमा भ्रमण आओस्, यो देशको सुरक्षाको हिसाबमा कुरा गर्छ, यहाँको हावापानी, ट्रान्सपोर्टेसन, हेल्थ सेक्युरिटी, फूड सेक्युरिटी, सबै कुरामा राज्यको संयन्त्र कहाँ छ भन्ने कुरा हो। त्यो हुनाले पर्यटक आउनको लागि एउटा न्यूनतम मापदण्डहरू पुरा हुनुपर्छ, शुद्ध खानेपानी दिन सकेको छ कि छैन, शौचालय एक्सेसिबल छ कि छैन, यी सबै कुराहरू हेर्नुपर्छ। तपाईँको एउटा डोमेस्टिक एयरपोर्टमा 4 घण्टा पर्यटक कुरेर बस्नुपर्छ, एउटा जस्ट 25 मिनट्सको फ्लाइटको लागि, अनि यो देशमा कसरी पर्यटक आउँछ, धेरै आशल छ यहाँ पर्यटक आउनको लागि। समग्रमा पर्यटन व्यवसाय सम्भावित, अत्यन्तै सम्भावित र सबैभन्दा उत्कृष्ट गन्तव्य मेरो देश नेपाल, तर यहाँको व्यवस्थापकीय क्षमताको कारण असफल छ पर्यटन व्यवसाय।
1: हिँड्ने बाटाहरूमा थुप्रै काँडाहरू थिए, ती काँडाहरूलाई पन्छाउँदै यो राजनीतिक, सामाजिक जीवन र व्यावसायिक जीवनमा कसरी फड्को मार्न सक्नु?
2: म अहिले पनि 18 घण्टा काम गर्छु, 18 घण्टा काम गर्छु, म 6 घण्टा मात्रै म रेस्ट गर्छु, र मेरो त्यो बानी नै परिसक्यो धेरै नै वर्ष अघिदेखि। अहिले कस्तो छ भने हाम्रो युवाहरूमा एउटा प्रब्लम छ, म पनि एउटा 36 वर्ष केटा हो, मैले सङ्घर्ष गरेको 16 वर्षदेखि, आज 20 वर्ष अगाडिदेखि म एउटा व्यवसाय।
1: यिनीहरू जोडेर भनिदिनु होला, आजको युवालाई यो युवा पुस्तामा राष्ट्रवादको भावना र राष्ट्रिय राजनीतिप्रतिको विश्वास कसरी बढाउनु?
2: सबैभन्दा पहिला कुरा, युवाहरूको उमेर अनुसारको आवश्यकतालाई राज्यले सम्बोधन गर्नुपर्छ। एउटा 16 वर्षको युवाको मनोभावना के हुन्छ, एउटा 14 वर्षको युवाले के सोच्छ, एउटा 18 वर्षको युवाले के सोच्छ, उसका कमसेकम आधारभूत आवश्यकताहरूलाई परिवारले सम्बोधन गर्न सकेन भने त्यसको पछाडि राज्य हुनुपर्छ। एउटा 18 वर्षको मान्छेलाई बिहान बेलुका खाना खाने चिन्ता भयो भने त्यसले राज्यको विषयमा कसरी सोच्छ, एउटा 20 वर्षको मान्छेलाई राम्रो जुत्ता लगाउने टेन्सन भयो भने त्यसले राज्य र राष्ट्रवादका कुरा कसरी गर्न सक्छ? एउटा 25 वर्षको युवालाई एउटा जागिरको तनाव हुन्छ भने त्यसले जिन्दगीमा कसरी राष्ट्रवादका कुरा गर्न चाहन्छ? सक्दैन। यसर्थ युवाहरूलाई, आफ्नो उमेर समूहका युवाहरूलाई उनीहरूको भावना, उनीहरूको आवश्यकतालाई राज्यले सम्बोधन गर्न सक्नुपर्छ। यसर्थ युवाहरूलाई सही तरिकाले सही ट्र्याकमा लानको लागि त उनीहरूका बेसिक निड्सहरूलाई आफू फुलफिल गर्न सक्नुपर्छ। फी तिर्ने तनाव लिएको युवाले कसरी राम्रो पढ्न सक्छ? यहाँ त शिक्षा नै व्यापार छ। युवाहरूलाई सही पढ्नु, उसको क्षमता हुनुभन्दा पनि फी कसरी तिर्ने भन्ने बढी चिन्ता हुन्छ। पहिला खोज्नुपर्छ, पैसा ऋण तिर्नुपर्छ, हरेक महिना त्यसको ब्याज बुवाले घरमा जोडिरहनु भएको हुन्छ। त्यो युवाले कसरी प्रगति गर्छ? राज्यको विषयमा सोच्छ कसरी? त्यो हुनाले युवाहरू फ्री छैनन्। नेपालमा केही केही 10-5% परिवारका मान्छेहरू आफ्नो राम्रो आर्थिक स्तर बनाएका छन्, तर मध्यम परिवार धेरै छ नेपालमा। गरिबको रेखा मुनि पनि धेरै छ, कति करिब 22% गरिबको रेखा मुनि छ अहिले पनि।
3: केले चाहिँ रोकिरहेको छ? हाम्रो नियम कानूनमा त पूरा आधारभूत आवश्यकताहरू त निशुल्क भनेर लेखिदिएकै छ त।
2: कानून लेख्दैमा
3: शिक्षाको निशुल्क लेखिदिया छ, स्वास्थ्यको कुरा लेखिदिया छ, घाँसबास कपासको कुरो लेखिदिया छ, खै त
2: त्यही त मैले भने यो किताबमा लेख्नेहरू भए तर व्यवहारमा त कार्यान्वयन भएको छैन। गुणस्तरीय शिक्षा दिनुपर्छ, निशुल्क छ होला कहीँ न कहीँ आधारभूत शिक्षा, तर के गाउँको एउटा जुम्लाको स्कुल र बुढानी लकण्ठको पढाइ एउटै
3: समष्टिमा भन्ने भन्दा छैन?
2: छैन, समष्टिमा होइन, ठ्याक्कै छैन,
3: छैन,
2: समष्टिको कुरै छैन। यहाँ तीन तहको एजुकेसन छ। यहाँ एउटा अत्यन्तै कमजोर गाउँको स्कुल छ, त्यसमा केही माथि सरकारी पब्लिक मिलेर बनेका स्कुल छ, एउटा टोटली प्राइभेटाइजेसन भएको राम्रो सेवा सुविधाको स्कुल छ। एकै समयमा एकै दिन जन्मेका बच्चाहरू जुम्लामा जन्मेकै कारण उसले अत्यन्तै कमजोर शिक्षा लिनुपर्ने र काठमाडौँमा जन्मेकै कारण उसले अत्यन्त राम्रो बुढानी लकण्ठ पढ्न पाउने, यो विभेद कसको कारण भएछ? राज्यको कारण भएछ। त्यो हुनाले आर्थिक रूपमा नभएका युवाहरूलाई पनि शैक्षिक रूपमा अवसर प्राप्त गर्ने, सुअवसर प्राप्त गर्ने, शैक्षिक समानता प्राप्त गर्ने उसको हक अधिकार हो। राज्य विभेदकारी छ, शिक्षा विभेदकारी छ, यसको अन्त्य गर्नुपर्छ। राज्यले जिम्मा लिनुपर्छ युवाहरूको शिक्षाको लागि। यदि उत्कृष्ट युवा देशलाई कन्ट्रिब्युसन गर्ने युवा राज्यलाई चाहिने हो भने त तयार पनि त राज्यले गर्नुपर्ने होला नि त। राज्यको आँखा शिक्षामाथि छैन, अपराधी र व्यवसायी तानाशाहीहरू र शिक्षामाथि सामन्तवाद लाद्नेहरूको अहिले जगजगी छ। कम्युनिजमका ठूला ठूला भाषण गरेर बोर्डिङ बन्द गर्नेहरू आज बोर्डिङका साहुहरू छन्। यो छदम विषयहरूबाट देशलाई मुक्त गर्नुपर्ने छ, यो मेरो अभियान हो।
3: अब राप्रपाले कस्तो खालको विश्वास र नेतृत्वदायी भूमिका खेलेर जान्छ?
2: सबैभन्दा ठूलो कुरा सिस्टम हो, सबैभन्दा ठूलो कुरा फर्मेट हो। हामी जुन फर्मेटबाट यो राष्ट्रलाई अगाडि बढाउने प्रयास गरेका छौँ, यो फर्मेटबाट देश कहिले पनि अगाडि बढ्दैन। यसको अर्थ जुन गणतन्त्रात्मक संरचना छ, जुन करारको सरकार अथवा करारका नेताहरू आएर राज्यमा हालिमुहाली गर्ने जुन एउटा चलन छ, यहाँ स्थायी एउटा शक्ति केही पनि छैन, स्थायी व्यक्तित्व केही पनि छैन, स्थायी पर्मानेन्ट इन्स्टिट्युसन्स केही पनि छैन जो विश्व बजारसम्म आफूलाई आँखा जुदाएर डिल गर्न सकोस् राष्ट्रको मामिलामा। यहाँ के छ? 5 वर्षको लागि सरकारमा आउँछन्, 5 वर्ष कमाउनु कमाउँछन्, जनताहरूलाई केही पनि गर्नु छैन, किनभने 5 वर्षपछि को आउँछ ग्यारेन्टी छैन। यो चाहिँ एउटा स्थायी शक्ति, एउटा स्थायी इन्स्टिट्युसन्स नभएको देशको हालत यही नै हो। यहाँ न कर्मचारी पर्मानेन्ट बढीको रूपमा काम गरिरहेछ, कर्मचारी पनि अवसर पाएको ठाउँमा आफूलाई जसरी हुन्छ आर्थिक रूपमा सम्बन्धित हुने, राज्यको विषयमा टेन्सन लिने काम छैन। यसर्थ स्थायी संरचना अथवा स्थायी सरकार मानिने सरकारी संयन्त्र पनि सुधारिन जरुरी छ। यस्तो अस्थायी रूपमा राजनीति गएको अवस्थामा र करारका रूपमा नेताहरूले आफूलाई ठाउँमा लाने र केही वर्ष केही समय आफ्नो हालिमुहाली राज गर्ने, सबै चिज गर्ने, जिन्दगीलाई पुर्याउने, 5 वर्ष तपाईँको राज्य सञ्चालन गरेर जिन्दगीभरि पुग्छ भने किन दुःख गर्ने? अथवा त्यो त्यसको लागि मान्छे मरिहत्ते गरेर राजनीति गरिरहेको अवस्था छ। र हामी जस्तो अवसर पनि नभएको, लुट्ने मन पनि नभएको, देश बेच्ने पनि मन नभएको, आर्थिक रूपमा आफूलाई आफ्नो व्यावसायिकतासँग दाल भात खाएर राज्यको विषयमा वकालत गर्ने मान्छे कति होला? संख्यामा छैन। यसर्थ अहिलेको यो व्यवस्था, गणतन्त्रात्मक व्यवस्था जुन संरचना अन्तर्गत यो देशलाई चलाउन खोजिएको छ, यो देशको हकमा, देशको हितमा र देशको साँच्चै भन्यो भने प्राकृतिक परिधिमा यो व्यवस्था छैन।
3: हाइब्रिड लिङ्केजले हामीलाई अप्ठ्यारोमा पारिरहेछ,
2: यो धेरै नै अप्ठ्यारो छ, किनभने देशको एउटा
3: देश काल खण्ड परिवेश अनुसारको दर्शन दार्शनिक यहाँ भयो भने त्यो खालको लाइन हाम्रो भएन।
2: राष्ट्र भूगोलको सुहाउँदो त्यो बाधहरू, यत्रो सानो देशमा त्यत्रो धेरै बाधहरू आवश्यकता छैन। विभिन्न बाधमा खुलेका राजनीतिक दलहरूको यो गतिविधि आवश्यकता छैन। धेरै सानो जनसङ्ख्या छ, यहाँ त राष्ट्रिय एकताको खाँचो छ। यो देश बचेको भनेकै राष्ट्रिय भावना र राष्ट्रिय एकताले हो, याद छ नि? सुत्केरी दिदीबहिनीहरू काखमा बच्चा लिएर लडेर बचाएको देश हो यो। यो देशलाई यसरी विभाजित गरेर, यसरी जनताहरू विभाजित भएर यो राष्ट्र बस्नेवाला छैन। त्यसलाई एकताको सूत्रमा बाँध्न सक्ने एउटै मात्रै शक्ति भनेको राजसंस्था हो र हिन्दू राष्ट्र हो। त्यसलाई हामीले जबसम्म अवमूल्यन गर्छौँ तबसम्म देशको प्रगति हुँदैन। यो प्रमाणित भइसकेको विषय हो। अब हामीले यसलाई अध्ययन गर्नु पर्दैन, यो प्रमाणित भइ नै सक्यो. हामीले दियौँ त 20 वर्ष 30 वर्ष 35 वर्ष यिनीहरूलाई चलाउनु त ल, कस्तो बाधको व्यवस्था, त्यो बाधको व्यवस्था हेरौँ न. गणतन्त्रले देशलाई कसरी परिवर्तन गर्छ हेरौँ न, चलाऊ भनेकै होइन. 35 वर्षभन्दा अगाडिको स्थिति र आजको स्थितिमा, आजको स्थिति खतरनाक छ. जीवनस्तरको मात्रै कुरा होइन, राष्ट्रियता, स्वाभिमान, सार्वभौमसत्ता, सीमा र देशको एउटा स्वाभिमान आज घिरेको छ. यसर्थ जति सक्दो छिटो यो गणतन्त्रको चङ्गुलको नाटकबाट देशलाई मुक्त गर्नु छ र एउटा स्थायी राजसंस्थाको क्षेत्र छायामा देशका संरचनाहरू ढालेर अनुशासित कार्यव्यवस्था, अनुशासित कर्मचारी तन्त्रलाई हामीले अगाडि बढाउनु पर्नेछ. त्यसपछि आउने कुरा शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारका विषयहरू र भ्रष्टाचारको अन्त्य सँगसँगै यसको विकास हुन्छ. र अहिले पनि राम्रो कन्ट्रीहरू, राम्रो देशहरूले नेपालमा धेरै सहयोग गर्न चाहन्छ, तर करप्सनको कारण उनीहरू ब्याक भइरहेको हुन्छ. नेपाल जहिले पनि भ्रष्टाचार गर्ने मुलुकहरूको सूचीमा एकदम अग्रपङ्क्तिमा आउँछ. यो देशमा डोनरहरू पनि डराउँछ, विश्व समुदायको सहयोग पनि यो देशमा पठाउँदो हुन्थ्यो तर नेताले खाइदिन्छ भन्ने मनोभावना छ. त्यसलाई ब्याक गर्नु छ, विश्वास पनि आउनु छ र राज्यको जनताको केन्द्रमा त्यो लगानीहरूलाई हामीले स्पष्ट पार्नुपर्नेछ. त्यसको लागि यो लुटतन्त्र, यो मनलाग्दो गर्ने एउटा जथाभावी तन्त्रको अन्त्य नगरेसम्म कुनै पनि हालतमा मुलुक बन्दैन. हरेक दिन ढिलो भएको छ.
3: यही मुद्दा वर्तमान सरकारले पनि उठाएको छ र उठाउनुभन्दा पहिले पनि त्यही नेताहरू उठाइरहेका थिए. 6 महिना व्यतीत भइरहँदाखेरि सिनारी चाहिँ कस्तो देखिन्छ?
2: यो अहिलेको सरकारप्रति मेरो धेरै कार्यशैलीको टिप्पणी गर्ने बेला त भएको छैन भन्छन् धेरैले, तर म त डे फर्स्टदेखि नै नजिकबाट वाच गरिरहेको छु. यो केही पनि गर्न सकेन. मैले निराशा भएर राजनीतिक हिसाबले भनेको छु, म स्वतन्त्र नागरिकको आँखाबाट भन्दा पनि देशले तात्विक भिन्नता ल्याउन त्यस्तो काम गर्न सकेको छैन. अर्थ मन्त्रालय चलाएका विश्वविख्यात अर्थमन्त्रीले कमसेकम 1 वर्षको बजेट देशलाई ड्रिभन गर्ने

0: विषय थियो। उनीहरूले जुन हिसाबमा बजेट बाँडफाँड गरे त्यो बजेट बाँडफाँड शंकास्पद छ र पछिल्लो समय हामीले सुन्यौं भटेकोशीको उद्धारका लागि दावी गरिएका बिलका रकमहरूमा पनि त्यो खालको हेरफेर त्यो खालको कमाउने मानसिकता यहाँले यादै गर्नुभएको छ। बिओआईडी काण्ड पनि हामी सुनिरहेछौँ। यो अब यी नयाँ आए तर बेसरी कमाउन आए जस्तो मलाई फिल भएको छ। यो उहाँहरू गर्न पाइँदैन, म सचेत गराइरहेको छु। तपाईँ कामै लाग्दैन, तपाईँ गर्न सक्नुहुन्न भनेको होइन, जे गरिरहनु भएको छ त्यो ठिक गरिरहनु भएको छैन। राष्ट्रिय एकताका कुरा, आफ्नै सांसदहरूलाई नियन्त्रण गर्न सक्ने विषय, राष्ट्रिय स्वाभिमान र सार्वभौम सत्ताका विरूद्ध प्रधानमन्त्री बोल्ने विषयहरू अत्यन्त गम्भीर विषय।
1: प्रधानमन्त्रीले त बोल्दै बोल्नु भएन, एकपटक
0: जति बोल्नुभयो त्यो सबै राष्ट्रियता विरूद्ध बोल्नुभयो, जति पटक बोल्नुभयो राष्ट्रियता विरूद्ध विवादित विवादित भयो होइन, त्यो त्यो विवादित नै अभिव्यक्ति बोल्नुभयो, त्यसलाई विवाद गर्नुपर्ने आवश्यकता छैन, त्यो टोटली रङ हो, खराब खराब नै हो। रङ कालो हो भनेपछि कालो हरियो सेतो कुन चाहियो भनेर प्रश्न सोध्नुपर्ने आवश्यकता छैन, त्यो गलत नै हो, विवाद होइन, त्यो टोटली रङ हो, माफी माग्नुपर्ने विषय हो। तैपनि जनताले एउटा कहीँ न कहीँ एउटा युवा मान्छेको गल्ती भयो होला भने त्यो धेरै ठुलो विरोध
1: होइन। नेताहरूले किन त्यसो गरी बोल्नुहुन्छ? यो सीमाङ्कनमा यो नाप नक्सा भन्ने कुरा कुनै यो विश्व मानचित्रमा कहिले हराउनु पनि सक्छ भन्नेहरू पनि भनिदिन्छन् होइन, अर्को राष्ट्रमा विलय पनि हुन्छ भन्ने खालको पनि कुरा गरिदिन्छन्, अब हामीले पनि मिच्या छौँ भन्दैछ। यो तुरुप हो कि
0: यस्तो हो? यो कस्तो हुन्छ भने धेरै मान्छेहरू इन्भेस्टेड हुन्छन्, भेस्टेड हुन्छन्। मैले धेरै मान्छेहरूमाथि जस्तै म आफूले पनि एक्सपिरियन्स गरेको कुरा छ, उदाउँदो शक्तिहरूमाथि विश्व बजारले आफू अनुकूल बनाउनको लागि लगानी गरिरहेका हुन्छन्। मैले नाम नलिउँ, राम्रै पार्टीका हिजोदेखि राजनीति गरेका राम्रै पार्टीका अहिले केही पार्टीका सभापति पनि भएको छन्, यी मान्छेहरूलाई जमानादेखि स्कूल लाइफदेखि कुनै एउटा संस्थाहरूले विदेशका कुनै इन्स्टिट्युसन्स विङ्सहरूले चाहिँ इन्भेस्टमेन्ट गर्दै आएका मान्छेहरू छन्। तिनीहरूको उद्देश्यले उनीहरूलाई त्यसरी नै ट्रेन ब्रेन वास्ट गर्दै आइरह हुन्छ, उनीहरूलाई ट्रेन गर्दै आइरह हुन्छ र इन्भेस्टमेन्ट पनि गर्दै आइरह हुन्छ। आखिरी बोल्ने त त्यसरी नै हो नि, कोइलीको बच्चा कोइली जस्तै किन कराउँछ भन्दा आमा कराइरहन्छ, बच्चादेखि सुनिरहेको हुन्छ, उसले कोइलीकै आवाज निकाल्छ। यदि कागको बच्चा काग नै कराउँछ किन भन्दा कागको आमा काग जस्तो कराउँदै सुनेको हुनाले हुर्किँदै गर्दाखेरि ऊ काग जस्तै कराउने हो र उहाँहरू पनि कराउने त्यही अर्काकै भाषा कराउने हो। नेपालको अर्ग्यानिक इन्भेस्टमेन्टबाट उहाँहरू हुर्केको होइन। त्यस्ता भेस्टेड मान्छेहरूले आज राज्य सत्ता हाँकिरहँदाखेरि यो देश त्यसको हितमा नभएर पश्चिमी आँखामा ती लगानीकर्ताहरूको दृष्टि लगानीकर्ताहरूको ब्रेनबाट उहाँहरूको अभिव्यक्ति आउनु त्यो अस्वाभाविक होइन, त्यो आउँछ, यस्तो खालको अभिव्यक्ति आउँछ। त्यही भएर मैले भन्ने गरेको के भने अर्ग्यानिक नेपालीहरूले नेपालको राज्य सत्ता सञ्चालन गर्नुपर्छ, कसैले लगानी गरिदिएका मान्छेहरूले चलाइदिएको देश नेपालको हितमा हुँदैन। यस्ता अभिव्यक्ति आउनु त्यो सामान्य होइन, यो धेरै लामो समयको प्रयासपछि दरबार हत्याकाण्डको योजना बन्नुभन्दा अगाडिदेखिका लगानीकर्ताहरूको लगानी यो प्रतिफल हो, यसप्रति मेरो गम्भीर आपत्ति छ।
1: राजसंस्था भइदिएको भए यहाँसम्म हुँदैन थियो कि भन्ने एक थरी मान्छेहरूले पनि कुराकानी गर्छन् र जति पनि अहिले सरकारवाला दलहरू छन् वा जीवन जिइरहेका दलहरू छन् उनीहरूमा पनि संवैधानिक राजतन्त्रका वा राजसंस्थाका बारेमा कुराकानी त भएका छन्। एउटा निर्णयमा पुग्नमा उनीहरूलाई चाहिँ ढिलाइ केले गरे?
0: यिनीहरूले यो
1: पटक पटक यी दुर्घटना हुने बेलामा कम्ती एक खालको छलफल जहिले पनि भएको छ।
0: मैले एउटा कुरा भन्न चाहन्छु, लुटिएको चिज फिर्ता ल्याउन सजिलो हुन्छ तर बेचिएको चिज फिर्ता ल्याउन सजिलो हुँदैन, किनभने कि मूल्य लिएर कि पैसा लिएर बेचिएपछि त्यो चिज फिर्ता ल्याउन सम्भव छैन र किन्न पनि आवश्यकिँदैन, किनभने बेचिएको नै त्यो गोप्य तरिकाले बेचिएको जस्तो थियो। त्यो हुनाले यिनीहरूलाई महसुस भएको छ, इभन त्यत्रो जनयुद्ध भन्ने उहाँहरूको भाषाको धनयुद्ध आतंकवाद 10 वर्ष
1: जनयुद्ध को त्यो टाढोसम्म जानै परेन, यही 22 र 23 कै घटनाक्रम हुने बेलामा पनि सबै दलहरूले एकपटक छलफल त राजासँग गरे पनि
0: यो यो सबै पछिल्लो समय यो चाहिँ कस्तो छ भने राजालाई मोहरा बनाउने र राजालाई पनि सोधेको हो भन्ने तर वातावरण तयार नगर्ने गरी गरिएका कुराहरू हुन् यो प्रपञ्चहरू, किनभने यो राजावादी राजसंस्थावादी अथवा राष्ट्रवादी चिन्तनलाई सम्बोधन गरे जस्तो गरेर झुकाइएको विषय हो। राजसंस्था ल्याउने इन्टेन्सनले त्यो भएको थिएन। अहिलेको गृहमन्त्री सुदन गुरुङ र त्यसपछि तपाईँको त्यति बेला आर्मीको चिफसँग कुराकानी सुन्नुहुन्न, तपाईँ राजा त आउने होइन नि, कुनै हालतमा आउँदैन नि, आयो भने दाई मेरा 20-30 जना अरू केटाहरू मार्छु नि म फेरि भन्नुको पछाडिका कुराहरू बुझ्नुहुन्छ। त्यो नै यो सबै नौटङ्की थियो, यो नौटङ्की गर्न कसैले डिजाइन दिएको थियो, राजाको विषयमा नि बहस चलेको थियो, राजा ल्याउँछन् कि क्या हो भनेर त्यो आन्दोलनलाई सेटलमेन्ट गरेर मोर कोर गणतन्त्रवादी डिजाइनबाट यो सरकारको इन्भेस्टमेन्ट नेपालमा कसले चाहन्छ? गणतन्त्र चाहँदैन, तर नेपालीले चाहँदैन, तर विदेशीले राजसंस्था चाहँदैन, किनभने राजा छन्जेल विश्वमा झुक्दैन। मैले भन्न खोजेको विषय आज

0: त्यो जनयुद्ध भनेको हाँक्ने प्रचण्डलाई पनि फिल भएको छ, यो देशमा राजा भइदिएको भए यो व्यतिथि हुँदैन थियो, जसले राजतन्त्र फालेर गणतन्त्रको सूत्राधार गरे प्रचण्ड, उनलाई पनि आज फिल भएको छ राजसंस्था आवश्यकताको, तर बोल्न सक्दैनन् किनभने बेचेको हो, उनीले बेचेको, उनीहरूकै ठेकेदारीमा बेचेको। बाबुरामको पनि भित्री मनमा उनको दिमाग शून्यतामा राखेर सोध्ने हो भने राजा भएको यस्तो हुँदैन भन्ने मान्छे हुन सक्छ, तर आज उनी त बोल्न सक्दैनन्। कम्युनिष्टका नेता भन्नेहरू आन्तरिक रूपमा एक्लै सपनामा बरबर आउँछन् होला राजतन्त्र भए देश बन्छ भनेर, थाहा छ उनीहरूलाई, तर उनीहरू बोल्न सक्छ।
1: राष्ट्रिय एकीकरण र एकतामा एकमत छ सबैको, तर त्यसपछिका मुद्दाहरूमा उनीहरू किन विमति राख्छन्?
0: राष्ट्रिय एकीकरण भनेको एकमत छ भन्नु, त्यस्तो छैनन् यिनीहरू। यहाँलाई मैले राम्रोसँग भन्छु, पृथ्वीनारायण शाहको सम्मान त यिनीहरूले जबरजस्ती गर्नै पर्यो गरे हो। आज पनि म पोखरामा छु, पृथ्वीमा पृथ्वीनारायण शाहको शालिक ढालिएको धेरै वर्ष भयो, हामीले धेरै सङ्घर्ष गरिरहेका छौँ, किनभने एउटा इतिहास र सिम्बोल हो त्यो, देशको इतिहास मेरा पुस्तालाई चाहिन्छ, मभन्दा पछाडिको छोराछोरीलाई चाहिन्छ, तिनीहरू देख्न पाउनुपर्छ को थिए पृथ्वीनारायण, पढ्न पाउनुपर्छ। तपाईँले याद गर्नुहुन्छ हामीले पृथ्वीनारायण शाह पढेर हुर्केको मान्छे हो, हामीले तलेजु भगवान्को मन्दिरको इतिहास पढेको, हामीले पशुपतिको इतिहास पढेको किताबमा, आज त्यो छैन। क्रिसमस ट्री हुन्छ, ट्री भनेको रुख भनेको ठाउँमा के छ पहिला हामीले आँपको रुख देखाइन्थ्यो, अहिले क्रिसमस ट्रीको पिक्चर देखाइन्छ त्यहाँ, क्याप भनेको ठाउँमा हामीले हाम्रो ढाका टोपी हुन्थ्यो, आजकल त्यो खालका टोपीहरू पश्चिमाहरूको टोपी त्यहाँ चाहिँ सिम्बोलिक गरे। सानो सानो कुराबाट समाज र शिक्षा, सानो बच्चादेखिको अहिले आक्रमण सुरु भएको छ, किताबदेखि मन्दिरसम्म परिवर्तन भएको छ। आज हिन्दू र धर्म नचाहने, हिन्दू सनातन राष्ट्र नचाहने मान्छेहरू मन्दिरका पुजारी छन्, कम्युनिष्टहरू मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष छन्, समाजलाई एक खालको धार्मिक हिसाबले कब्जा पनि गरेका छन्, त देशको हिन्दू राष्ट्र बेचिँदा पनि चुपचाप छन्। यो सबै देशका छदम्बेसी र अपराधीहरू हुन्, यिनीहरूलाई करेक्सन गर्नुपर्छ।
1: यो राष्ट्रिय स्वाधीनताको कुरो अनि राष्ट्रिय पहिचान र राष्ट्रवादको व्याख्यालाई युवा पुस्ताले चाहिँ कसरी बुझ्नुपर्छ भन्ने धारणा छ तपाईँको?
0: मलाई लाग्छ अहिलेको युवाहरू अलिकति सचेत पनि भएको छ। पछिल्लो समय एउटा चेतनाको झिल्को थियो जनजी आन्दोलन, त्यसलाई गलत परेको भयो। यो 23 गतिको आन्दोलन अत्यन्तै उत्कृष्ट आन्दोलन थियो, एउटा विद्रोहको चेतनाको आन्दोलन थियो, त्यहाँ होला राजनीतिक त्यति धेरै ऐतिहासिक सूझबुझ थिएन होला, तर देश परिवर्तनको एउटा चिन्तन सहितका युवाहरूको उपस्थित थियो। भोलिपल्ट केही राजनीतिक स्वार्थ कारण अथवा त्यो हाइजेकर्सहरूले हाइजेक गरे, जसले त्यसलाई दुरुपयोग गरे, जसले त्यो आन्दोलन आज पनि असल जनजीहरू सरकारमा पनि छैनन्, उनीहरू अझै पनि आवाज दिइरहेका छन्, धरनामा छन्, ती मनोभावनाले सिंचित आन्दोलन थियो त्यो, तर त्यो हुन सकेन। राष्ट्रवादका कुरा जनतासँग र हरेक युवासँग पुर्याउन राष्ट्रवादी सत्ता सञ्चालन हुन आवश्यक छ, सत्ता नै राष्ट्रवादी बन्नुपर्छ। यो लुटतन्त्रात्मक सत्ता सञ्चालन गर्ने प्रक्रियाले राष्ट्रिय रूपमा युवाहरूलाई अथवा एकमुष्ट रूपमा समष्टि रूपमा युवाहरूलाई प्रभाव पार्न सकिँदैन। हामी जस्तो नेताहरू बोल्दाखेरि अहिले पनि यो रापरपाको हो त्यही कारणले उखालत गरिरहेछ भन्छ, हामीले अनि हामीभन्दा धेरै गणतन्त्रवादीहरू छन्, धेरै गणतन्त्रवादीहरूले अझै पनि यो लोकतन्त्रको व्याख्या गरिरहेका छन्। आखिर इन्फर्मेसन त हो नि, इन्फर्मेसन दिने सवालमा राष्ट्रवादीहरूको संख्या अत्यन्तै कम छ, अहिले बढ्दैछ, विभिन्न आर्टिस्टहरू आउनु, कलाकारहरू, आध्यात्मिक मान्छे, राजनीतिक विश्लेषकहरू, चिन्तकहरू, अन्तर्राष्ट्रिय समुदायहरू, देशका निकायका केही महत्वपूर्ण निकायका मान्छेहरू बोल्ने क्रम सुरु भएको छ, तर यसको संख्यामा गणतन्त्रको वकालत गर्ने, मार्क्सवादको वकालत गर्ने, लेनिनवादको वकालत गर्ने, गान्धीवादको वकालत गर्ने, माओवादको वकालत गर्ने मान्छेहरूको संख्या बढी छ। यसर्थ मान्छेहरू त्यो भ्रममा अहिले पनि ठूलो संख्यामा भ्रमित बनाउने संख्या छ अहिले पनि, त्यसको संख्या घट्नु पर्यो र राष्ट्रवादी चिन्तकहरूको संख्या बढ्नु पर्यो। त्यो दिन राष्ट्रवादी सूचना सबै युवासँग जान्छ र युवाहरू सुसूचित हुन्छन् मलाई लाग्छ। युवाले अहिले गलत सूचना प्राप्त गरेका छन्, छदम भेष प्राप्त गरेका छन्, किनभने ती मान्छेहरूमा लगानी बढी छ। मिडियाकै कुरा गर्ने हो भने पनि गणतन्त्र राजतन्त्रात्मक कुरा गर्नै नचाहने मिडियाको संख्या धेरै छ, जम्मा 3-5% राजसंस्थात्मक गतिविधिलाई स्पेस दिएको छ, त्यो पनि धेरै ठूलो छाती राखेर। यसर्थ यी सबै कुराहरू व्यवस्थापन गर्नुपर्ने हुन्छ र एक दिन छिटै यो सबै चिज चेन्ज हुन्छ। राष्ट्रिय आवश्यकता गणतन्त्रको वकालत गर्नेलाई पनि लाग्छ एक दिन। अब यो
1: एउटा संवादमा तपाईँ पनि बस्नु भएको थियो, गहकिलो कुरा यहाँले पनि गर्नुभयो र जनजी आन्दोलनमा सरी भएका युवाले पनि गरे, उनीहरूको आशय कस्तो थियो?
0: उनीहरू मलाई पीडाबाट
1: मुक्त हुन्छन्,
0: हुनुपर्छ, बनाउनुपर्छ, किनभने यो देशले आफ्नो राष्ट्रिय आवश्यकताको पहिचान गर्न नसकिकन अरू कसैको आवश्यकता पूर्ति गर्न शासन सत्ता र देशको संरचना दुरूपयोग गर्यो भने देश नरहने खतरा छ. देश बन्ने नबन्ने ठूलो विषय, देश बनाउन सकिन्छ. तर देश रहेन भने के बनाउनुहुन्छ? देश रहेन भने तपाईँको पार्टी कहाँ रहन्छ? देश रहेन भने तपाईँले मानेको नेता कहाँ रहन्छ? यसर्थ यो राष्ट्र बचाउनको लागि र स्थायी रूपमा यो देशलाई अगाडि बढाउनको लागि, र अहिले मैले फेरि पनि भन्छु, यो देश अहिले सबैभन्दा बढी राष्ट्रिय भावना कमजोर भएको नागरिक बस्ने मुलुक बनेको छ. यति धेरै नागरिकहरू विभाजित छन् कि त्यो एउटा मान्छेको धारणा अर्को मान्छेले सुन्न पनि सक्दैन. कम्तीमा पनि नागरिकहरू 40 र 50 को बीचमा बस्दिनुपर्छ भन्ने मलाई लाग्छ. अहिले 1 र 100 को बीचमा छन्. दुईटा ध्रुव यति टाढा छ कि यी नागरिकको राष्ट्रिय भावना, राष्ट्रिय एकता, एकअर्कालाई सम्मान गर्ने शैली र स्वीकारोक्ति र राष्ट्रिय एकताको मामिलामा अत्यन्तै टाढा पुगिसकेको अवस्था छ. यसलाई नागरिकको राष्ट्रिय एकताको भावनालाई एकदमै नजिक ल्याउनु पर्ने, स्वीकार्यतालाई नजिक ल्याउनु पर्ने अवस्था छ. यो देशका नागरिकहरू अत्यन्तै धेरै दूरीमा विभाजित छन्. यही कारण यो राष्ट्र खत्तम हुन्छ. एक दिन अमेरिका सेना नेपालमा बुट बजार्यो भने पनि ताली बजाउने नेपालीहरू देशमा छन्, ताली बजाउने नेपालीहरू देशमा छन् भनेको त्यो पनि स्वीकार गर्न सक्ने मान्छेहरू छन्. एमसिसी आयो भने नेतालाई जिल्ला छिर्न दिइँदैन भन्नेहरू फूलमाला लिएर एयरपोर्ट चढेको अवस्था पनि छ. नागरिकता विधेयक पास भयो भने त यी नेता बाध्दैनन् होला, नागरिक त्यत्रो आक्रमण गर्छन् होला भन्ने थियो, त्यो पनि स्वीकार गरेर ताली बजाउने नागरिक छन् भनेपछि यस्तो खालको नागरिकमाथिको भ्रम छड्ने शक्तिको त्यो खालको परिस्थितिले गर्दा राष्ट्रियता अत्यन्तै कमजोर. कुनै पनि निर्णय राष्ट्रघाती हो कि होइन भन्ने कुरा राष्ट्रघाती निर्णयमाथि पनि समर्थन गर्ने नागरिक छन्. सीमा मिच्यो भन्दाखेरि पनि सार्वभौम सत्ताका सांसदले टेबल बजाएर चाहिँ स्वागत गर्ने सांसदहरू छन्। के कुरा गर्नुहुन्छ तपाईँ? यो देश बन्छ? बन्दै बन्दैन. यो देश यो स्थितिमा बन्दै बन्दैन. यो स्थितिमा देश अगाडि गएन, देश रहँदैन.
1: यो नैतिक आचरणको कुरा र देशप्रतिको मायाको कुरा तलबाट सिक्दै जाने हो कि एउटा कुनै सदन वा केही समूह गठन गरेर राष्ट्रवाद सिकाउने हो?
0: राष्ट्रवाद भनेको चिन्तनको विषय हो. सबै मैले अघि मैले भने सबैभन्दा ठूलो सूचनाको कुरा हो. सबैभन्दा ठूलो राज्यको स्रोतबाट जाने इन्फर्मेसन्सहरूले राष्ट्रवादका कुरा सिकाउँछ. राष्ट्रवाद एक कक्षादेखि शुरू हुन्छ. जहाँ पृथ्वीनारायण शाह पढाइन्छ त्यहाँ राष्ट्रवादको शुरूआत हुन्छ. जहाँ देशको भूमि पढाइन्छ, देव देवस्थलहरू पढाइन्छ, योगी नरहरिनाथको जहाँ पढाइन्छ, बल्ल मेरो देशको योगी नारायणनाथ, मेरो देशप्रति गर्व गर्ने चिज हामीले के चाहिँ पढाएका छौँ भने बच्चाहरूलाई मेरो देश के पढाएका छौँ? लन्डनको ब्रिज पढाइरहेछौँ अहिले पनि, लिबर्टी स्ट्याचु अफ लिबर्टीको कुरा पढाइरहेछौँ अमेरिकाको, तर मेरो धरहरा किताबमा हटिसक्यो. तलेजको मन्दिर हटिसक्यो. नौतले दरबार कहाँ गयो? छ कसैले पढ्छ, कसैले बच्चालाई थाहा छैन नौतले दरबार मेरो देशमा छ भनेर, किताबमा छैन. 55 झ्याले दरबार कहाँ गयो? हाम्रो इतिहास, देवस्थलहरू, अध्यात्महरू, यो त धेरै ठूलो शक्ति भएको देश हो. यो विश्वलाई नेतृत्व गर्न सक्ने देश हो यो. तर आज हाम्रो त्यो कुरा केही पनि पढाउँदैनौ. हाम्रो आध्यात्मिक कुरा छैन, हाम्रा संस्कृतिका कुरा छैन, हाम्रा सम्पत्तिका कुरा छैन. आज दशैंको विषयमा पढाइँदैन, तर दशैं आउनुभन्दा केही दिन अगाडि दशैंका टीका लगाएरै हुर्केकाहरूले दशैंको विरूद्ध कुरा गर्न थाल्छन्. हाम्रो संस्कृतिमाथि आक्रमण भएको छ. मैले एउटा कान न्युज सुनेको थिएँ, त्यो आधिकारिक हो कि भने, एउटा कुनै समुदायले दशैं बहिष्कार गर्ने सामूहिक संस्थागत निर्णय गर्यो अरे. अनि यो देश रहन्छ भन्नुभएको छ तपाईँ. धर्ममाथिको धर्मान्तरणको विषयमा अहिले पनि हिन्दूहरू, सनातनीहरू नै यो देशमा हिन्दू राज्य चाहिँदैन भनिरहेका छन्। ब्रेन वास्ट भइसक्यो. राष्ट्रियता कमजोर भएको विषय त्यहाँनिर हो. देशको सम्पत्ति संस्कार कति महत्वपूर्ण विषय छ. हामीले यसलाई विश्वको टुरिज्मसँग जोड्न सक्छौँ. तेस्रो ठूलो धर्म भएको पशुपति र मुक्तिनाथको यो देशलाई धार्मिक पर्यटन मार्फत विश्वको केन्द्रबिन्दु बन्न सक्छ. त्यो मात्रै होइन, विश्वका दुईवटा ठूला धर्म, हिन्दू र बौद्ध धर्म, दुईटैको केन्द्र नेपाल बन्न सक्छ. हामी सनातनीहरू हौ, हामीले किन बुझिरहेका छैनौँ भन्दा, हामीसँग त्यत्रो ठूलो सम्पत्ति छ. विश्वका दुईवटा ठूला धर्मको केन्द्रबिन्दु नेपाल हो. भगवान बुद्धको जन्मस्थान नेपाल हो. हिन्दूको गर्भगृह नेपाल हो. अनि हामी यसलाई चाहिँ हामीले आध्यात्मिक चिन्तन र राष्ट्रियता सँगसँगै पर्यटन र आर्थिक उन्नतिसँग जोड्ने हो भने 5 वर्ष लाग्दैन. यिनीहरूले गफ गरे जस्तो स्विजरल्याण्ड भनेको छैन, उत्कृष्ट देश भन्छ नेपाल. तर राजनीतिक शासकहरूमा यो दृष्टिकोण कुनै पनि हातमा देख्न सकिँदैन. छोड्दा पनि छैन त्यो बाटोमा जाने आश पनि छैन
1: अब अर्जुन खनालको यो नेतृत्वको कार्यकाल यहाँका 11 वटा जिल्लालाई समेट्दै समेट्दै के कुरामा प्राथमिकतामा पारिकन अगाडि बढ्छ
0: सबैभन्दा पहिला मैले सैद्धान्तिक हिसाबमा राष्ट्रियता र राष्ट्रवादको वकालत गर्नेछु युवाहरूलाई सुसूचित गर्ने मेरो प्रण हो भने धेरै नै राष्ट्रिय चेन्ज गरेर म एउटा मान्छेले मेरो सत्प्रयासले र मेरो क्षमताको एउटा राडरले भेट्ने लेभलसम्म मैले काम गर्छु मैले राजनीतिक हिसाबमा र पदीय हिसाबमा मैले आफ्नो पदीय दुरूपयोग गर्ने छैन र विशेष त संगठनको हिसाबमा राष्ट्रवादी चिन्तन भएका साथीहरूलाई संगठनात्मक हिसाबमा राख्नेछु र मेरो अर्को प्रण के छ भने हिजदेखि लुटिएका ऐतिहासिक धरोहरूलाई पुनर्स्थापना गर्ने प्रयास गर्नेछु मेरो सबैभन्दा ठूलो लक्ष्य त्यो रहनेछ पृथ्वी चोकमा आज बृजनारायण शाहको शालिग छैन महेन्द्र चोकहरूमा महेन्द्रका शालिगहरू छैनन् भगवान्का मन्दिरहरू भगवान्को आध्यात्मिक हिसाबले पूजा पाठ गर्न रोकिएको छ सानातिना र आध्यात्मिक र ऐतिहासिक मन्दिरहरू सरकारले पहिला सरकारले पूजा आजाको लागि खर्च व्यवस्थापन गर्थ्यो र दैनिक टुरिज्म जान्थ्यो अहिले पुजारीको दाल भात चलाउन नसकेर मन्दिरहरू बन्द भएका छन् सानातिना गुठी मन्दिर र ऐतिहासिक ती धरोहरूलाई पूर्ण रूपमा 24 घण्टा सञ्चालन गर्ने गरी मेरा वकालतहरू रहनेछन् र त्यो बजेट व्यवस्थापन सरकारले दैनिक पूजा आजाको लागि जुन गर्ने गर्थ्यो पूर्वकालमा ती कुराहरूलाई निरन्तरता गर्नको लागि म अगाडि बढाउँदैछु त्यसले एउटा धार्मिक पर्यटन मार्फत राज्यले फेरि अर्को गेन ब्याक गरिहाल्छ त्यो लगानी अनावश्यक ठाउँमा पुजारीलाई या पूजालाई या मूर्तिलाई या ढुङ्गालाई गरेको लगानी होइन
1: मान्छे कसरी आकर्षित गर्छ भन्ने कुरा त पञ्चमुखी गणेशले होस् वा पुमदेव शिवको मूर्तिले नै देखाइरहेछ
0: पोखराको पर्यटनको ठूलो बाघबोन भएर बसेको छ यो दुईटा सम्पत्ति आखिरी धार्मिक रूपमा चिन्तन रूपमा आध्यात्मिक मान्छेहरूलाई पनि त्यो ठाउँ त्यस्तै उत्कृष्ट छ भने पर्यटनको हिसाबले आर्थिक गतिविधिको रूपमा पनि त्यो एउटा छलाङ मारेको छ त्यो हुनाले मैले प्रष्ट रूपमा भन्ने कुरा के हो भने यो देश समृद्ध बनाउने हो भने हामीसँग जे छ त्यसलाई ब्रान्डिङ गर्न सक्नुपर्छ हामीसँग जे छैन त्यो कुरामा चिन्तन गरेर केही फाइदा छैन हामीसँग समुद्र छैन तर हामी पानी जहाजका ठुला कुरा गरेर आउँछौँ हामीसँग कच्चा पदार्थ छैन हामी ठुल्ठुला उद्योगका कुरा गरेर गफ गरिरहेका हुन्छौँ हामीसँग सामुद्रिक बाटो पनि छैन हामीसँग तट पनि छैन त्यो सामुद्रिक बाटो नभएका मान्छेहरू ठुला ठुला इम्पोर्ट र एक्सपोर्टका गफ लगाएर आउँछौँ हामीसँग जे छ हामीसँग के छ हामीसँग आध्यात्मिक शक्ति छ प्राकृतिक सौन्दर्यता छ हामीसँग देव र देवस्थलहरू छन् हामीसँग हाम्रो आफ्नो संस्कार छ संस्कृति छ हामी हिन्दू राष्ट्रको केन्द्र बुद्ध राष्ट्रको केन्द्र बन्न सक्छौँ त्यो हाम्रो विश्वमा सबैभन्दा उत्कृष्ट सबैभन्दा ठूलो इन्डस्ट्री हो यो यसलाई हामीले ब्रान्डिङ गर्न सकिरहेको छैन राज्यको आँखा यहाँ छैन बरु सकेसम्म यसलाई सकाउने गरी सत्ता लागिरहेछ यो वेस्टेड मान्छेहरूले सत्ता सञ्चालन गरेको कारण यी चिजहरू ओझेलमा परेका छन् जुन चिजलाई देशले ब्रान्डिङ गरिदिएको केही चाहिँदैन बुद्ध धर्म र हिन्दू धर्मको केन्द्रबिन्दु बनाएर बुद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बीहरूको केन्द्रबिन्दु बनाउने हो भने हरेक चोक रिजोर्ट हुन्छ यहाँ हरेक गाउँ रिजोर्टको रूपमा परिवर्तन हुन्छ मान्छे धान्न सकिँदैन यहाँ करोडौं मान्छेहरूको आवत जावत हुने बित्तिकै नेपालको अर्थतन्त्र याद गर्नुहोस् त विश्वका हरेक मुद्रा नेपालमा आओस् यो यति सामान्य विषय हो तर राज्य वास्तवमा भन्ने हो भने एजेन्टहरूले सञ्चालन गरिरहेका छन् हजुरजी मैले त म त यति दिगदार लाग्छ यो देश बन्छ भन्ने कन्फिडेन्ट छ तर यिनीहरूलाई त्यो बन्न नदिने गरी यिनीहरूलाई पठाइएको छ यिनीहरूले बन्न दिँदैनन्
1: म यो अन्त्यतिर आउँछु राप्रपाले संवैधानिक राज संस्था हिन्दू राष्ट्रको एजेण्डा उठाउँदै आएको छ बदलिँदो राजनैतिक परिस्थितिमा यी एजेण्डा स्थापित गर्न रणनीति नै लागिन्छ त्यो रणनीतिलाई छोडिँदैन
0: रणनीतिमा छोड्ने कुरा त अब त्यो बहसको विषय नै होइन छोड्ने नछोड्ने भन्ने त कुरै रहेन किनभने राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना कालदेखि राष्ट्र संस्था हिन्दू राष्ट्रको पक्षमा हो र संघीयता सँगसँगै राष्ट्र संस्था लगियो राष्ट्र संस्था सँगसँगै हिन्दू राष्ट्र लगियो जनताले नमागेका विषयहरूलाई तिनै एजेन्टहरूले अक्षर मिलाएर जस्केलाबाट छिराएर झुक्क्याएर देशलाई धर्मनिरपेक्षता बनाए 1963 आन्दोलनमा पनि राष्ट्र संस्था फाल्ने गरी भएको आन्दोलन त्यो दलहरू बीचको सम्झौता थिएन झुक्क्याइएर संख्यात्मक हिसाबले आफूहरूलाई मजबूत बनाएको नाटक गरेर संसदबाट राष्ट्र संस्थाको अन्त्यको घोषणा गरियो कार्यकर्ता सेटलमेन्टको लागि आर्थिक अवस्था अत्यन्तै कमजोर भएको राज्यले संघीयताको संरचना वर्णन गर्यो यी सबै कुरा राष्ट्रघाती कुरा थिए आन्दोलनपछि 1963 आन्दोलन र 10 वर्ष त्यो युद्ध पछाडि देशलाई परिवर्तनका नाममा दिएका यी तीनटा चिज तीनटा चीज गलत साबित भए र यिनै तीनटा चीज देशको लागि आत्मघाती निर्णयहरू थिए जसले परिवर्तन गरेउ भनेर ठूला कुरा गर्छन् यी आत्मघाती दलालहरू यो प्रष्ट भइसक्यो मैले अब भन्ने भाषा यो होइन यो जनताले बुझिसकेको अवस्था हो जो परिवर्तनमा परिवर्तनका नाममा ल्याइएका गणतन्त्र परिवर्तनमा नाममा ल्याइएका धर्मनिरपेक्षता परिवर्तनका नाममा ल्याइएका यो तपाईँको संघीयता तीनैवटा चीज यो देशको लागि अभिशाप यथाशीघ्र यी तीनवटा चीजको खारेज नगरेसम्म राष्ट्रिय एकता देशको आर्थिक समुन्नत र देशको भावना र देशको समग्र विकासमा यी तीनवटा चीज बाधक छन् यसले ड्राइभ गर्ने धेरै चिजहरू छन् कसरी होला यो व्यवस्थाले त्यस्तो हुन्छ भन्नुभयो नेपालको कन्टेक्स्टमा त्यो हुन्छ किनभने नेपाल बहुजाति बहुभाषिक यो एउटा मुलुक हो हामीले सनातनी भूमिलाई त्यो खालको ब्रान्डिङ गर्न नसकेको कारण आज धर्मान्तरण डर लाग्दो स्थितिमा छ
1: संविधानमा संशोधन लिन सम्भव सर छैन जनजी आन्दोलन हुनुभन्दा अगाडि पनि संविधान संशोधन कुरा उठायो त्यसपछिको नेतृत्वले पनि संविधान संशोधनकै कुरा उठायो तर अहिले संविधान संशोधन केमा गर्ने वा नगर्ने भन्ने कुरा कहीँ पनि छैन
0: मैले यहाँलाई भने संविधान संशोधनको जनजी आन्दोलनको समय राजासँग सल्लाह हुँदैछ भन्ने कुराले राजावादीहरूलाई मत्थर पार्यो राजसंस्थावादी राष्ट्रवादीहरूलाई मत्थर पार्यो फेरि केही समय पछाडि अब यिनीहरूले बाटो बिराए गणतन्त्रका पक्षमा यिनीहरू झन् नवगणतन्त्रवादीहरू भएर लागे अब चाहिँ विद्रोह गर्नुपर्छ भन्ने बेलामा संविधान संशोधनको एजेण्डा ल्याएर संशोधन गर्छौं संविधानमा केही कुराहरू सुझावका रूपमा माग्यौं भनेर फेरि केही समय ब्याक गरे यो रणनैतिक हो यिनीहरूको गणतन्त्र जोगाउने प्रपञ्च हो यी कान्छा गणतन्त्रवादीहरू झन् उग्र छ यिनीहरू राष्ट्रवादी हुन सक्दैनन् यिनीहरूको ट्रेनर पनि तिनै पश्चिमाहरूको ट्रेनरहरू नै हो जसले प्रचण्डहरूलाई तालिम दिए तिनै प्रचण्डहरूको नयाँ भेरिएन्ट हुन् यिनीहरू यिनीहरूले यो देश बस्ने गरी हिन्दू राष्ट्र राष्ट्रताको विषयमा संविधान संशोधन ल्यागत राख्दैनन् नेपाली जनतालाई झुक्क्याउन त सक्छन् चुनावको बेलामा गएर ठूला ठूला निधार छोपिने गरी भस्म लेपन गर्न चाहिँ सक्छन् पहिलो कपडा लगाएर पाथीभरा चाहिँ जान्छन् तर त्यसलाई हाम्रो मन्दिर र मठ र आस्थाहरूलाई सनातन धर्ममाथिलाई प्रयोग गर्ने गणतन्त्र धर्मनिरपेक्षता उकालत गर्ने यिनीहरू सबैभन्दा खतरनाक खेलाडीहरू हुन् यहाँबाट सम्भव छैन यिनीहरूले संविधान संशोधन मार्फत राष्ट्र हिन्दू राष्ट्रको पश्चिममा उकालत गर्न सक्दैन संहिता खारेज गर्न सक्दैन संहिता विरोधी पार्टी होइन राजसभा के हेर बस्यो दुई तिहाईको गरिबन बहुमत छ हामीसँग पाँच सिट हामीले भनेका छौँ संहिता खारेजीको पक्षमा हामीले ल्याप्से लाउन तयार छौँ हामीले भनेका छौँ हिन्दू राष्ट्रको पक्षमा संविधान संशोधन गर्न हामी तपाईँहरूसँग दुई तिहाई बहुमत पुर्याउन तयार छौँ संवैधानिक राजसंस्थाको लागि हामी तयार छौँ त्यो भन्दा भन्दै पनि यिनीहरू गर्न सक्दैनन् गर्दैनन् यिनीहरू गर्ने नियतले आएका हुन् यिनका मालिकले यिनीहरूले चाहे पनि गर्न दिँदैनन् यिनका मालिकहरूले यिनले चाहेर पनि गर्न दिँदैन यो महत्वपूर्ण विषय हो यस अर्थ यिनीहरूबाट संविधान संशोधन गरेर यी बिग्रिएका तीनवटा परिवर्तनको नाममा देशलाई ठगिएका तीनवटा चिज यिनीहरूबाट परिवर्तन हुने अवस्था छैन त्यसको लागि नेपाली जनता नागरिकलाई सुसूचित गर्ने काम गर्नुपर्छ राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको यी तीनटा मुद्दा त्यति कमजोर मुद्दा होइन त्यति सजिला मुद्दा होइनन् रोजगारका कुरा गरे जस्तो एउटा उद्योग खोल्ने कुरा गरे जस्तो एउटा शिक्षाका मात्रै कुरा गरे जस्तो एउटा सामान्य बाटोघाटोको कुरा गरे जस्तो एउटा दाल भात तरकारीको कुरा गरे जस्तो यो विषय होइन ग्राभिटी छ यो मुद्दामा ग्राभिटी छ व्यवस्था परिवर्तन गरेर देशलाई संरचनागत स्तरले नै देशको परिवर्तन गर्ने कुरा हो शासकीय स्वरूप नै परिवर्तन गर्ने कुरा हो यो अत्यन्तै महत्वपूर्ण र ओजिला एजेण्डाहरू छन् राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसर्थ अन्तत अन्त्यमा यो मुद्दामा राष्ट्र नफर्केसम्म देश बस्दैन भन्ने सपना नदेख्दा हुन्छ देश
1: रहँदैन स्कुलिङमा तपाईँ अब आफ्नो कार्यकालभरि लाग्नुहुन्छ नै र त्यसपछि पनि लाग्नुहुनेछ
0: मेरो यो म म्याच्योर भएर लिएको डिसिजन हो यो म राष्ट्रिय आवश्यकताले मलाई राजनीतिमा ल्याएको स्वार्थको कुरा गर्नुहुन्छ भने कसैले भन्ने गर्छन् पदको कुरा गर्नुहुन्छ के पाउँछ राप्रपाबाट राप्रपा कहाँ छ शासन सत्ता र शक्तिमा तत्काल राप्रपाले के प्राप्त गर्छ हामी त यो अहिले गणतन्त्र आत्म चङ्गोलमा यत्रो धेरै यिनीहरूको बिजनेसमा हामी अपोजिसन सानो संख्यामा छौँ हामीसँग यसको राज्यबाट लिने स्वार्थ सेवा सुविधा पद केही पनि होइन हामीले जति ठुलो पद लिइरहेका छौँ त्यति धेरै ठुलो जोखिममा छौँ हामी तर हामीले आँट गरिरहेका छौँ किनभने यो देश अन्तत यो मुद्दामा आएन भने देश रहँदैन देश रहेन भने मेरो न्युरोडको पाँच तला घर पनि रहनेवाला छैन मेरो ब्याङ्कको 10 करोड पैसा फिक्स डिपोजिटमा राखेको पैसा पनि रहनेवाला छैन मेरो परिवार पनि मसँग रहनेवाला छैन अनि म के को लोभ गरौँ म त पहिला देश बस्यो भने बरु गाउँमा गएर एक हल गोरु पालेर आफ्नो खेतबारी सिंचित गरेर पनि त ज्यान पाल्न सक्छु नि त स्वाभिमानका साथ डाँडामा बसेर म नेपाली हुँ भन्न सक्छु त्यसको लागि मेरो युद्ध हो म आफ्नो व्यक्तिगत स्वार्थको लागि म यो राजनीतिमा छैन
1: हस् आगामी दिनहरूमा पनि यस्ता बहसमा हामी जुट्नेछौं। तपाईँसँग उद्यमशीलताको विकास कसरी गर्ने भन्ने बहस गर्ने बाँकी छ, कुनै दिन समय मिलाएर फेरि त्यतातिर जोडियौंला। भर्खरै निर्वाचित हुनुभयो राप्रपा गण्डकीको अध्यक्षमा एकपल्ट फेरि यहाँलाई बधाई, कार्यक्रममा समय दिनुभयो, धेरै धेरै धन्यवाद।
0: हस् यहाँले बोलाइदिनु भयो, म आभारी छु। र यो गण्डकी प्रदेशको अधिवेशनमा मलाई निर्वाचित गर्नुहुने पार्टीका कार्यकर्ता नेता साथीहरू जसले म दिनुभयो दिनुभएन, म एउटा पक्षपात रहित नेतृत्व सम्हाल्न आएको मान्छे हो। जस जसले मलाई भोट दिनु भएन उहाँहरू पनि सबै मेरो भोट दिने जत्तिकै एउटै स्तरमा राखेर मेरो आँखा र दृष्टिबाट हेर्नेछु, किनभने पार्टीभित्रको एकता मेरो एउटा प्रमुख लक्ष्य रहनेछ। चुनाव एउटा प्राविधिक कुरा हो, हार जित भन्ने कुरा प्राविधिक कुरा हो। मसँग जसले मत दिनु भएन, मसँग केही विमती छन् त्यो सुधार्ने प्रयास गर्छु। ममाथि केही कमजोरी देखेर तपाईँले मत दिनुभएको छैन, तपाईँले देखेको कमजोरी म आफूलाई सुधार्ने महसुस गर्नेछु। र जस जसले मत दिएर उत्प्रेरण दिनुभयो यहाँ सबैप्रति पनि आभार व्यक्त गर्छु। र नेपाली जनता जसले विश्वास गरेर एउटा माहौल सिर्जना गरिदिनु भयो, विशेष गरी गण्डकी प्रदेशका अभियन्ता युवा साथीहरू, विभिन्न सेक्टरमा राजनीतिक पोलिटिक्समा नलागेका मान्छेहरू, रापरपामा आबद्ध नभएका तर राष्ट्रवादी मान्छेहरू, विभिन्न दलमा रहेका राष्ट्रवादी साथीहरूले मलाई धेरै ठूलो सहयोग गर्नुभएको छ, मलाई धेरै ठूलो आत्मबल दिनुभएको छ। यहाँहरू सबैप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु र संचार जगत, सुरक्षा जगत सबैप्रति म हार्दिक आभार व्यक्त गर्दै, म मेरो बाटोमा अत्यन्तै दृढ भएर लागेको मान्छे हुनाले कहिले पनि तपाईँहरूको शिर जुग्ने काम गर्नेवाला छैन, सिद्धान्तमा स्पष्ट रहनेछ। धेरै धेरै धन्यवाद।
1: हुनुहुन्थ्यो राप्रपा गण्डकीका नवनिर्वाचित अध्यक्ष अर्जुन खनालजी हामीसँग कुराकानी गर्दै। अर्जुनलाई पनि धन्यवाद। तपाईँका बाँकी पल सुखद रहन्, म अर्जुन बिदा हुन्छु। नमस्कार।

0: California Extreme Energy Drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: संस्कृति चिनाउन दौडौं इतिहास सम्झाउन दौडौं साहस जगाउन दौडौं प्रकृति जोगाउन दौडौं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
3: श्री नेपाली सेना पश्चिम चेतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
2: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ कास्कीकोट सराङकोट जुप्राङकोट अर्मराकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान इतिहासको विरासत साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़ मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक रिपोर्टिङ समय बिहान 6 बजे दौड़ शुरू बिहान ठिक 7 बजे उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा
3: विशेष सहयोग
2: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर विस्तृत जानकारीका लागि फोन 061588716 98560884 वेबसाइट www.pokharamarathon.org फेसबुक आईडी पोखरा म्याराथन मेन पेज

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झण्डुबाम एक बाम तीन काम झण्डुबाम दुर्गाको किटाउको दुख्ने छिनमै आराम झण्डुबाम
4: अब झण्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: झण्डुबाम
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802-85-1717 9802-85-1717।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फियोता छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: toilet pony, extreme energy drink.
1: दीपेनयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दीपेनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट बैंक नजिक फोन 577-007-9763-36-816
3: फ्रिस्टेल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं।
4: हाँ, यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 0961-450-424-9804-46-525
1: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाह तथा घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निवागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2 77
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
6: हार जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन
6: डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

0: Mania Extreme Energy Drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
3: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालको नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
2: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
3: फोन 0615865536, मोबाइल 985600053, 985600053। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक,
6: यति बेला पूर्वाह्नको 9 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
9: रंग बहार रंग बहार
10: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
9: वर्ज पेंट से घर रंगाउनुहोस् र

0: ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर फेन्स।
3: गुड मर्निंग पोखरा।
4: तपाईको दिन शुभ रहोस्। शनिवार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
0: This program is brought to you by Berger Rang Bahar
1: Upahare Upahar
0: Lucky Drop Bumper Ma Yamaha Razor Berger Fence

हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अनुपूर्ण 93.2 चार मेगा हर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेको छु। प्रविधि संयोजनमा साथ दिनुभएको छ भाई अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। बर्जर प्रिन्ट्सद्वारा प्राइज रहेको छ हाम्रो कार्यक्रम गुड मर्निंग पोखरा। अब यतिखेर चाडपर्व आइरहँदा घर सजाउने घर रंगाउने कार्य चाहिँ होइन हाम्रो लागि महत्वपूर्ण हुन्छ। हामी घरमा चाहिँ के परिवर्तन गर्न चाहन्छौ भने चाडपर्व कुर्छौं कि विशेष गरी अब चाडपर्वलाई चाहिँ हामीले मध्यनजर गरिरहेका हुन्छौ होइन। दशैंमा यो काम गरौंला या तिहारमा यो काम गरौंला या चाहिँ होइन घर रंग रोगन यसरी चाहिँ गरौंला भनेर चाहिँ भनिराखेका हुन्छौ। अनि घर रंग रोगन गरिरहँदाखेरि कतिपय अवस्थामा चाहिँ हामीले चाहेको जस्तो रङ नटिकेको हुन्छ क्या होइन। अब लङ टर्मसँग चाहिँ टिको जस्तो रङ भनेर चाहिँ हामीले सोचिराखेका हुन्छौँ तर त्यो भएको हुँदैन। त्यस कारण चाहिँ यदि घर रङ्गाउने सोचमा हुनुहुन्छ र भने तपाईँ बर्जर रङलाई तपाईँले प्रयोग गर्न सक्नुहुन्छ र विभिन्न उपहारहरू पनि तपाईँले पाउन सक्नुहुन्छ बर्जर रङ प्रयोग गरे बापत। तपाईँले रेडियो अनुपूर्ण 93.4 मेगा हर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अब यो चाड पर्व आउने एउटा चाहिँ क्रम छ होइन। यो यति बेला चाहिँ सकारात्मक कुराहरू सकारात्मक एउटा चाहिँ अब हामीले चाहिँ मनाउने तरिकाहरू चाहिँ सबै कुरा सकारात्मक हुनुपर्छ जस्तो लाग्छ। किनभने चाडपर्वहरू चाहिँ कतिपय अवस्थामा एउटा पारिवारिक मिलन एउटा रमाइलो परिवेश सृजना गरिराखेका हुन्छ तर यो चाडपर्वले चाहिँ नकारात्मक कुराहरू चाहिँ ल्याउन नल्याओस् यो चाहिँ होइन हाम्रो चाहिँ चाह या तपाईँको पनि चाह रहेको छ। अनि अब यो चाडपर्व भन्ने बित्तिकै सुरक्षाका कुराहरू पनि आउँछन् कि हामी चाडपर्वमा भनौँ न आफ्ना ठाउँ छोडेर या चाहिँ कर्म को गर्ने ठाउँ छोडेर चाहिँ हामी जन्मघरतिर जान्छौँ या चाहिँ पारिवारिक यो माहौलमा चाहिँ हामी जान्छौँ तर त्यति बेला तपाईँ कतिको सुरक्षित हुनुहुन्छ तपाईँका यात्रा कतिको सुरक्षित छ तपाईँले छोड्नु भएको घर होइन कतिको सुरक्षित हिसाबले चाहिँ छोडेर जानु भएको छ भन्ने कुराहरू पनि आउँछ। त्यसकारण चाहिँ अब यो चाडपर्व आउने क्रममा नयाँ उत्साह उमङ्ग सकारात्मक सोच चाहिँ पलाउनु पर्छ होइन। जीवनमा जति नै दुःख पीड़ा चुनौती आए पनि समयसँगै अगाडि बढ्नुपर्छ। अब चाडपर्व भनेको चाहिँ केवल नयाँ लुगा लगाउने मिठो खाने रमाइलो गर्ने अवसर मात्रै होइन। अब यो त कस्तो हो भने टाढिएको सम्बन्धलाई पनि त नजिक बनाउने हो होइन। मनमुटा भुल्ने समय हो आपसी प्रेम र श्रद्धा बाँड्ने एउटा सुन्दर अवसर पनि रहेको छ र हरेक चाडपर्वले चाहिँ हामीलाई खुसी भएर बाँच्न दुःखमा साथ दिन र साना साना कुरामा एउटा खुसी खोज्न चाहिँ सिकाइराखेका हुन्छ कि विगतका नराम्रा अनुभवहरूलाई चाहिँ पाठ बनाएर चाहिँ एउटा वर्तमानलाई सुन्दर बनाउने पनि एउटा चाहिँ यो चाडपर्वले त्यो काम गरिराखेका हुन्छ। अब यो चाडपर्वको मौसमले सबैको घर आँगनमा चाहिँ सुख शान्ति समृद्धि को एउटा सकारात्मक ऊर्जाहरू चाहिँ ल्याओस् हाम्रो चाहिँ कामना रहेको छ। तसर्थ अब सुरक्षाका कुराहरू पनि मैले अघि गरिहालेँ होइन। तपाईँ अब आफ्नो ठाउँमा जाँदाखेरि अहिले पछिल्लो क्रममा विभिन्न खालका घटनाहरू चाहिँ हामीले देखिरहेका छौँ होइन। कतिपय ठाउँमा चाहिँ बाटो छैन कतिपय ठाउँमा यो वर्ष तपाईँ जान नसक्ने अवस्थाहरू पनि होलान्। त्यसकारण चाहिँ यात्रा गर्दाखेरि पनि सुरक्षित रहनुहोला र सावधानी चाहिँ आवश्यक छ एकदम प्राथमिकता दिनुपर्ने हुन्छ होइन। हाम्रो संस्कृति परम्परा आपसी श्रद्धाको प्रतीक मानेर हामी चाहिँ एउटा यसरी चाहिँ चाडपर्व मनाइरहँदाखेरि होइन अब किनमेलको कुराहरूमा भयो यात्राको कुराहरूमा भयो भेटघाटको कुराहरूमा भयो होइन अब व्यक्तिगत सुरक्षा आर्थिक सुरक्षा स्वास्थ्यप्रतिको पनि सुरक्षामा चाहिँ सचेत भन्नुपर्ने हुन्छ। अब सवारी साधन चलाउँदा ट्राफिक नियम पालन गरौं मादक पदार्थ सेवन नगरी सवारी साधनहरू चलाउँ होइन। घर छोडेर जाँदा घरको सुरक्षामा चाहिँ ध्यान दिउ बालबालिका ज्येष्ठ नागरिकहरूको चाहिँ विशेष ध्यान दिउ। हामी के गर्छौँ भने घर छोडेर जाँदाखेरि चाहिँ ट्राभलिङ टु फलानु फलानु विथ होइन फलान ठाउँमा भनेर भन्छौँ। घर चाहिँ हामीले चाहिँ भनौँ न अब घरमा कोही छैन लिएर जाउ जे जे छ भनेर चाहिँ निम्ता दिएको कि हामी त्यो चाहिँ गरिराखेका हुन्छौँ। अब सामाजिक सञ्जालमा ती चिजहरू राखेर ती कुराहरू चाहिँ राखेर
हिँड्नु भएन. यदि तपाईँ त्यसरी हिँड्नुहुन्छ भने घरमा सक्नुहुन्छ भने कोही व्यक्ति राख्नुहोस्, होइन भने छर छिमेकीहरूलाई घर यसो रेखदेख गरेर चाहिँ हेरिदिनुहोस् न है भनेर चाहिँ सूचना दिनुहोस्. त्यो भयो भने राम्रो हुन्छ होइन. अनि अब चाडपर्व भनिसकेपछि कस्तो हुन्छ भने अलिकति हामीलाई चाहिँ फेरि रमाइलो गर्नका लागि पटका पड्काउनु पर्छ, मद्यपान गर्नुपर्ने हुन्छ होइन, यावत कुरा हुन्छ नि होइन. त्यो त्यो सोच हुन्छ कि अब कतिपय तपाईँले पटका पड्काउँदा आगो लाग्न सक्छ, विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अप्नाउनु पर्ने हुन्छ. अनि अर्को कुरा चाहिँ अपरिचित व्यक्तिप्रति सतर्क रहनुपर्छ हुन्छ कि. सामाजिक सञ्जालमा व्यक्तिगत विवरण आर्थिक कारोबार सम्बन्धी जानकारी अब जथाभावी सार्वजनिक गर्नु हुँदैन. यात्रा गरिरहँदाखेरि पनि सँगै बसिरहँदाखेरि कस्तो हुन्छ भने दुई चारवटा गफले चाहिँ आत्मीयता चाहिँ हुन्छ कि. हामी आत्मीयता जनाउँछौँ, एकदम ट्रस्ट गरिहाल्छौँ, विश्वास गरिहाल्छौँ त्यो व्यक्तिलाई. सँगै यात्रा गरिराखेको छ, के नै होला र भनेर उसले दिएका चिजहरू खाउला. ती खाँदाखेरिको पनि अब तपाईँ लुचिने अवस्थाहरू चाहिँ हुन सक्ला होइन. अब ती खानेकुराहरूमा चाहिँ तपाईँ अर्धचेत हुने कुराहरू चाहिँ मिसाइदिएलान्, त्यस कारण चाहिँ त्यो कुरा पनि ध्यान दिनुहोला. अनि तपाईँ एकदम भिडभाडमा जानुहुन्छ, यात्रा गर्दै हुनुहुन्छ भने अमूल्य गरगहना होइन या चाहिँ मूल्यवान चिजहरू चाहिँ लाएर लिएर चाहिँ नजानुहोला. अब अहिले ब्याङ्किङ कारोबार गर्ने चाहिँ एउटा चाहिँ पद्धति आइसकेको छ, सकभर तपाईँले साथमा धेरै क्यास नबोक्नुहोला. यी कुराहरू पनि ध्यान दिनुहोला होइन. अनि अब चाडपर्वको वास्तविक खुसी भनेको सुरक्षित रहनु, सुरक्षित राख्नु हो. आफू पनि सचेत बन्नुहोस्, परिवारलाई पनि सचेत गराउनुहोस्, समाजमा सकारात्मक सन्देश फैलाउन सकौं होइन. हाम्रो सानो स्वाद एउटा चाहिँ सावधानीले चाहिँ ठूला ठूला दुर्घटनाहरू चाहिँ रोक्न सक्छ. यसकारण चाहिँ यो चाडपर्व पनि सुरक्षित, सभ्य र मर्यादित चाहिँ बनाउन सकौं. रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. अहिलेको लागि अर्को एउटा साङ्गीतिकको शैली

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंस
2: खुशीको यो पर्वमा मन्छ दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: संस्कृति चिनाउन दौडौं इतिहास सम्झाउन दौडौं साहस जगाउन दौडौं प्रकृति जोगाउन दौडौं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
4: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
3: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ कास्की कोट सरानकोट झुप्राङ कोट अर्मला कोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान इतिहासको विरासत साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़ मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक रिपोर्टिङ समय बिहान 6 बजे दौड़ शुरू बिहान ठिक 7 बजे उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा
4: विशेष सहयोग
3: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुर विस्तृत जानकारीका लागि फोन 061-588-716 98-560-88-44 वेबसाइट www.pokharamarathon.org फेसबुक आईडी पोखरा म्याराथन मेन पेज

0: 밤 찐감 찬두밤
1: 누가 커피 떠고 죽니 진미야라 찬두밤
2: अब चन्दुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
1: चन्दुबाम
3: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
12: हार जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
11: पशु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
11: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
12: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: के तपाई यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा मा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज मा यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी मा बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस मा भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण मा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
14: रंग बहार रंग बहार
15: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
14: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
14: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। वर्ज पेंट।
16: गुड मर्निंग पोखरा।
17: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नु होला।
18: This program is brought to you by Berger Rang Bahar
15: Upahare Upahar
18: Lucky Drop Bumper Ma Yamaha Razor Berger Pens

ओके रेडियो अन्नपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। यतिखेर पोखरामा एकदम चाडपर्वको बेलामा होइन दुःखद घटना घटेको छ। पोखरामा चाहिँ स्कूल बस दुर्घटनामा चाहिँ मृत्यु हुनेको संख्या पाँचजना चाहिँ पुगेको छ। एकदम दुःखद घटना पोखरामा भएको स्कूल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि तीनजनाको मृत्यु भएको भनेर चाहिँ चिकित्सकले घोषणा गरेका थिए, पनि थप दुईजना बालिकाको पनि मृत्यु भएको कास्की प्रहरी प्रमुखले चाहिँ बताएका छन्। अब उनका अनुसार चाहिँ अरूको उपचार भइरहेको छ, मृत्यु भइसकेहरूको पनि पहिचान भइसकेको छैन र उद्धार सकिएपछि मात्रै पहिचानको काममा लाग्ने भनेर चाहिँ भनिएको छ। यो चाहिँ पोखरा 28 मार्च थानाबाट कालिका आउँदै गरेको स्कूल बस दुर्घटना भएको हो। दुर्घटनाग्रस्त बसमा 25 जना रहेको बताइएको छ। तीमध्ये 21 जना चाहिँ विद्यार्थी हुन्। उनीहरू परीक्षाको तयारीको लागि चाहिँ ट्युसन पढ्न जाँदै थिए। सबैजना 10 कक्षाको विद्यार्थी रहेको भनेर चाहिँ प्रहरीले जनाएको छ। अब एकदम दुःखद घटना रहेको छ यो, होइन? यति बेला यो बिहानको समयमा घटेको घटना एकदम दुःखद पूर्ण। अब चाडपर्वको बेलामा यो खालको चाहिँ घटना सुनिरहँदाखेरि हामी निकै मर्माहित भएका छौँ, होइन? हामीले कामना गरिराखेका थियौँ दुर्घटना भइसकेपछि मानवीय क्षति चाहिँ नहोस् भनेर, तर बस निकै तल खसेको कारणले गर्दाखेरि मानवीय क्षति भएको चाहिँ रहेको छ। अब यो एकदम डरलाग्दो अवस्था। अब स्कूल बस प्रायःसो दुर्घटना भइरहन्छ, होइन? हामीले देखिरहेका छौँ। अब स्कूल बस चालकहरूको कसरी बस चलाइरहेका छन् भन्ने कुराहरूमा पनि एकदम सम्बन्धित निकायले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। यति बेला एकदम मन मर्माहित भएको छ, विशेष गरी होइन अब यो कलिला बच्चाहरू जुन चाहिँ 10 कक्षाको अर्थात् तयारी गरिराखेका थिए परीक्षाको लागि, 10 कक्षाका विद्यार्थीहरू चाहिँ बोकेको बस भिडबाट 200 मिटर तल खसेको थियो। यो बिहानै यो दुःखद खबर सुन्नुपर्दा सुनाउनु पर्दा निकै मर्माहित भएका छ। यस्तो खालको घटनाहरू चाहिँ नदोहोरिनका लागि सम्बन्धित निकाय, स्कूल, होइन, सबैले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। धेरै बोल्न यतिखेर मैले सकिनँ, एउटा गीतलाई स्थान दिन्छु, सुन्दै गर्नुहोला।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्र नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
6: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-32-2929 मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
3: हार जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648, 572-849।
10: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: दिव्यनयन आँखा घर क्लिनिक प्राली,
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
11: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू: कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भातभटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने छ, KYC अपडेट हुनुपर्नेछ आदि.

0: रेडियो अनुपूर्ण तिरानब्बे दशमलव चार मेगा हर्ज तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट बिदा चाहन्छु। नमस्ते।
1: This program is brought to you by Berger Rang Bahar
2: Upahare Upahar
1: Lucky Drop Bumper Ma Yamaha Razor Berger Fans
3: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
4: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
3: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा एक हरिचोक।
4: फोन 0615865536, मोबाइल 985600053, 985600053, पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: पवित्र सुवास।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो
3: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424 433640।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611। आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 10 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Nipponia. Extreme energy drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: संस्कृति चिनाउन दौडौं इतिहास सम्झाउन दौडौं साहस जगाउन दौडौं प्रकृति जोगाउन दौडौं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
3: श्री नेपाली सेना पश्चिम चेतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
2: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ कास्की कोट सराङकोट जुप्राङकोट अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान इतिहासको विरासत साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़ मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक रिपोर्टिङ समय बिहान 6 बजे दौड़ शुरू बिहान ठिक 7 बजे उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा
3: विशेष सहयोग
2: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर विस्तृत जानकारीका लागि फोन 061-588-716 98-560-88-44 वेबसाइट www.pokharamarathon.org फेसबुक आईडी पोखरा म्याराथन मेन पेज

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
5: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-08-59-321-061-871
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
7: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा
3: सम्पूर्ण ओपिडी सेवा
0: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
0: रेटिना सम्बन्धी जाँच एवं उपचार
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
3: आँखा छर्केको सिधा पार्ने सर्जरी
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
3: लेजर सर्जरी सम्बन्धी सेवा
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
3: स्वस्थ आँखा स्वच्छ दृष्टि।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: ओहो छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50701, 98-028-50702।
12: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की। फोन 061-578-161, 578-162।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 हेलो पोखरा कलिङ।

सँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ कार्यक्रम पोखरा कलिङ। आज मिति 2083 साल असोज महिनाको 23 गते आज शुक्रबार हो। आश्विन कृष्ण चतुर्दशी तिथि रहेको छ। आज बिहान सूर्योदय 6:01 भयो भने भोलि बेलुका सूर्यास्त 5:40 हुनेछ। आज चतुर्दशी श्राद्ध पनि रहेको छ र आज विश्व हुलाक दिवस पनि हो। हुलाक भन्दा बित्तिकै तपाईँलाई याद आउँछ होला चिठीहरू आदान प्रदान गर्नको लागि जुन पहिला एकदमै भरपर्दो र एउटा माध्यम भनेकै हुलाक थियो जसले एउटा संचारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ र पछिल्लो समय हुलाकको महत्व जसरी अब रेडियो टेलिभिजन पत्र पत्रिकाहरू बिस्तारै अलिक कम कम हुँदै गए त्यसै गर्नै हुलाक पनि धेरै कम हुँदै गइसक्यो। तर यद्यपि त्यो परम्परा उचाइ छ परम्परा चाहिँ र विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर 9 मनाइन्छ जुन दिन 1874 स्विजरल्याण्डको बर्न युनिभर्सल पोस्टल युनियनको स्थापना भएको थियो त्यही अवसर पारेर यो मनाउन थालिएको र संयुक्त राष्ट्रसंघले हुलाक प्रणालीलाई एक अत्यावश्यक सार्वजनिक सेवा मानेको छ। आजको डिजिटल युगमा पनि संचारको एक प्रभावशाली माध्यमको रूपमा हुलाक रहेको छ। विश्व हुलाक दिवसको घोषणा सन् 1979 जापानको टोकियोमा भएको युनिभर्सल पोस्टल युनियनको कांग्रेसमा गरिएको थियो। यसको उद्देश्य हुलाक क्षेत्रको महत्व र राष्ट्रहरूको विकासमा यसले खेलेको भूमिकाप्रति रहेको थियो भन्ने कुरालाई चाहिँ आधुनिक युगमा पनि हुलाक सेवाको भूमिका बढ्दो भनेर भनिएको छ। अब अहिले इमेल इन्टरनेट मार्फत इमेलको जमाना छ होइन यो कुरा पनि छ। निष्कर्षमा भन्ने हो भने छिटो सन्देश आदान प्रदानको युगमा हातले लेखिएको पत्र भावनात्मक मूल्य र स्थानीय हुलाक कार्यालयको भर पर्दोपन बिर्सनु हुँदैन। हुलाक क्षेत्र निरन्तर नवीनता र सुधार मार्फत मानव जीवन र जीवनशैली जोड्ने एक महत्वपूर्ण कड़ीको रूपमा क्रियाशील रहँदै आएको छ। विश्व हुलाक दिवसको सबैजनालाई शुभकामना है त। ओके अब आज पनि कुराकानी हुन्छ यो शुक्रबारको बसाईमा नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर यहाँले प्राप्त गर्न सक्नुहुनेछ र नेपाल भूतपूर्व खेलाड़ी मंच र यो पश्चिम प्रेतना हेडक्वार्टर विजयपुरको तर्फ विजयपुरको विशेष सहयोग र नेपाल भूतपूर्व खेलाड़ी मंचको आयोजनामा पोखरामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना हुँदैछ। यो अब आइतबार घटस्थापनाको दिनमा यो हुँदैछ यहाँलाई थाहा नै छ। यो बारेमा पनि म कार्यक्रममा थप जानकारी दिनेछु। आज पनि कुराकानी गर्छु के छ तपाईँसँग कुराकानी गर्नुको लागि फुर्सद नै हो भने कल गर्नुहोला 061-5340-0040। एकैछिन पछाडि म तपाईँको फोन लिनेछु र अर्को कुरा यो तयारीलाई तीव्र पार्नको लागि नेपाल भूतपूर्व खेलाडी मंचका पदाधिकारीहरू अध्यक्षज्यू लगायत निवर्तमान अध्यक्ष रेस डाइरेक्टर लगायतका व्यक्तिहरू ठाउँ ठाउँमा यो रूट पर्ने ठाउँहरूमा बिहानबाट नै कसिएर लागिरहनु भएको छ। आज बिहान पनि हिजो लामाचौरमा छलफल भएको थियो भने आज कास्कीकोट र सराङकोटमा विशेष छलफल पनि आयोजना भएको थियो। यो बारेमा पनि मैले थप जानकारी दिनेछु र पछिल्लो घटनाक्रम थोरै एउटा निकै नै दुखद घटना घटेको छ यो पोखरामा र पोखरामा आज बिहान स्कूल बस दुर्घटना हुँदा अहिलेसम्म 5 जनाको मृत्यु भएको भन्ने खबरहरू प्राप्त भएको छ। यो कुन ठाउँमा हो भन्ने कुरामा थोरै जोड्छु। पोखरा महानगरपालिका 28 मास थानाबाट कालिकातर्फ आउँदै गरेको स्कूल बस दुर्घटना हुँदा ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या बढेको छ। ट्युसन पढ्न जाँदै गरेका कक्षा 10 का विद्यार्थी सवार बस दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने अन्य 14 जना घाइते भएका छन् र अब मैले थोरै अपडेट गराएँ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकहरूको नाम यस प्रकार रहेको छ। ममता तिवारी हुनुहुन्छ, उहाँको उमेर 12-13 वर्षको रहेको छ। उहाँको 8:35 मृत्यु भएको हो। असीम कणेल हुनुहुन्छ, उहाँको बिहान 8
35 मृत्यु भएको हो। बाबुराम तिवारी 65 वर्षका हुनुहुन्छ। पोखरा 28 का उहाँको उपचारका लागि लिफ्ट मागेको यात्री बिहान 8:35 नै उहाँको मृत्यु भएको र अन्य दुईजनाको पहिचान खुल्न बाँकी छ। घाइतेहरू अश्मी कडेल हुनुहुन्छ, उहाँको टाउको र ढाडमा चोट लागेको छ। मध्यम घाइतेहरू स्नेहा गौतम पोखरा 28 कि हुनुहुन्छ, टाउकोमा चोट लागेको छ। सोनिया तिवारी पोखरा 28 टाउकोमा चोट, अंकित पराजुली पोखरा 28 टाउकोमा चोट लागेको छ। स्मृति खत्री हुनुहुन्छ मादी गाउँपालिका 12 कि हुनुहुन्छ, उहाँ चाहिँ उहाँको टाउकोमै चोट लागेको छ। स्नेहा तिवारी हुनुहुन्छ मादी गाउँपालिका 12, उहाँको पनि टाउकोमा चोट लागेको छ। आकृति बुढाथोकी हुनुहुन्छ मादी गाउँपालिका 12 कि, उहाँको पनि टाउकोमै चोट लागेको छ। मेरिना तिवारी हुनुहुन्छ वर्ष 15 कि, उहाँको चाहिँ मादी गाउँपालिका 12 टाउकोमै चोट लागेको छ। सुप्रिया आचार्य मादी गाउँपालिका 12 टाउकोमै चोट लागेको छ। एमन मगर मादी गाउँपालिका 12 टाउकोमै चोट लागेको छ। तुल बहादुर गुरुङ हुनुहुन्छ वर्ष 57 का चालक पोखरा 15 का हुनुहुन्छ, उहाँको ढाड र छातीमा चोट लागेको छ। गण्डकी मेडिकल कलेजमा बोल्न सक्ने अवस्थामा रहेका घाइतेहरू मध्यम घाइतेहरूको जानकारी म दिँदैछु। सृष्टि तिवारी वर्ष 16 पोखरा 28 कक्षा 10 अध्ययन हुन्छ, उहाँको टाउको दायाँ कोम कम्मर र दायाँ खुट्टामा चोट लागेको छ। सिसन थापा मगर वर्ष 16 पोखरा 28 सौर्य कक्षा 10 टाउको ढाड र दुवै हातमा चोट लागेको छ। सौगात तिमिलसेना हुनुहुन्छ 16 वर्षको पोखरा 28 डाँडागाउँ कक्षा 10 टाउको ढाड र दुवै खुट्टामा चोट लागेको छ। उद्धार कार्यमा खटिएका इलाका प्रहरीकाले सिसुवामा कार्यरत 31 वर्षीय प्रहरी जवान अर्जुन साई सामान्य घाइते भएका छन्। उनको पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। यो पोखरामा आज बिहान भएको बस दुर्घटनाको कुरो हो। बस करिब 200 मिटर तल खसेर दुर्घटना भएको छ। बस एकदमै क्षत विच्छेद अवस्थामा पुगेको छ। अब यो कुन होइन हिसाबले दुर्घटना भयो यसको सत्य तथ्य पक्कै पनि छानबिन हुनेछ। र विद्यार्थी बोकेको बस दुर्घटना हुँदाखेरि आज पोखरा एकदमै शोकमा डुबेको अवस्था छ। यति बेला पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायत गण्डकी मेडिकल कलेजमा आफन्तहरूको भीड़ लागेको छ। त्यहाँ घाइतेहरूको उपचार भइरहेको छ र पक्कै पनि तपाईँलाई मैले जानकारी गराएँ। यो एकदमै दुःखद खबर हो किनकि बस दुर्घटना भइसके पछाडिको यो खबरले आज पोखरा एकदमै शोकमा डुबेको छ। ओखले भीर भन्ने ठाउँमा बस करिब 200 मिटर तल खसेको थियो र मृत्यु हुने चारजना विद्यार्थी कक्षा 9 र 10 अध्ययनरत रहेको पनि प्रहरीले जनाएको छ। र दुर्घटनामा घाइते भएकाहरूलाई पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ र अहिले त्यहाँ प्रहरी र स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको छ। घटनाबारे थप अझै जानकारीहरू पनि आउन बाँकी नै रहेको छ। पोखरामा बस दुर्घटना हुँदा चार विद्यार्थी सहित 5 जनाको मृत्यु, यो निकै दुःखद खबर हामीले कार्यक्रम मार्फत जोड्यौं। आज बिहानको खबर हो र जसले गर्दाखेरि आज पोखरा नै एकदमै शोकमा डुबेको अवस्था छ। घाइतेहरूको नामावली पनि मैले यहाँलाई जानकारी गराएँ। यति बेला पश्चिमाञ्चल क्षेत्रीय अस्पताल यानि कि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुन घाइतेहरूको उपचार भइरहेको छ त्यहाँ आफन्तहरूको निकै ठूलो भीड़ लागेको छ। होइन अब यो अवस्थामा कहाँ के भइरहेछ भन्ने कुरा चाहिँ तपाईँले पनि कार्यक्रम पोखरा कलिन मार्फत अपडेट पाइहाल्नुभयो। हामी यसै गरी कार्यक्रममा अपडेटहरू जोड्दै जान्छौं, होइन के छ कसो छ के भइरहेछ भन्ने कुरा चाहिँ पक्कै पनि यहाँले थाहा पाउनुहुनेछ। यो दुःखद खबर अब थपमा प्रसंगहरू अरू पनि जोड्दै जानेछु। यहाँले थाहा पाइसक्नु भएको छ पोखरा बस दुर्घटना आज जुन हिसाबले पोखरा महानगरपालिका 28 माझ थानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी 5 जनाको मृत्यु भएको छ। दुर्घटनामा 19 जना घाइते भएका छन् भएको कास्किया प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभएको छ। यो दुःखद खबर यहाँको लागि मैले राखे। र अब बाहिरको अवस्था भन्नुपर्दा पानी पर्ला पर्ला जस्तो भइरहेछ, परेको चाहिँ छैन। अब हेरौं के हुन्छ पोखरा आसपासमा। अवस्था चाहिँ यस्तो छ, अब सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा हुनुहुन्छ। कोही घरमै, कोही खाना बनाउँदै खाँदै, अथवा कोही पसलतिर हुनुहुन्छ आफ्नो व्यापार व्यवसाय के छ त्यो गर्दै, काम गर्दै, रेडियो अन्नपूर्ण सुन्दै हुनुहुन्छ। होइन अब कोही साथीहरू गाडीमा हुनुहुन्छ होला, टक्क गाडीको स्टेयरिङ घुमाउँदै यति बेला कार्यक्रम पोखरा कलिन सुन्दै तपाईँ आफ्नो कामतिर आफ्नो हिसाबले दौड़िरहनु भएको छ। सबैजनालाई मैले एकदम धेरै धेरै सम्झिरहेको छु। कार्यक्रम मार्फत तपाईँसँग कुराकानी गर्ने अवसर पनि पक्कै
मिल्नेछ। यति बेला क्रममा एउटा गीत राख्छु म सराङकोटको डाँडैमा। यो आवाज यहाँहरूको लागि कार्यक्रम पोखरा कलिनको शुरूआतमा, त्यस पछाडि म कुराकानी सँगसँगै एकैछिनमा उपस्थित हुनेछु।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजना हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज

0: ओके यो आवाज तपाईको लागि मैले प्रस्तुत गर्ने कार्यक्रम पोखरा कलिनमा र पोखरा कलिनको आजको यो शुक्रबारको बसाई अन्तर्गत हामी छौं। कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ट्ज। हाम्रो अनलाइन माध्यम मार्फत एकैसाथ हामी लाइभमा रहेका छौं र तपाईँ फुर्सदमै हुनुहुन्छ र टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला रहेको छ। यदि तपाईँ आउनुभयो भने मात्रै पनि तपाईँ गोला प्रथाको लागि योग्य हुनुहुन्छ है। त्यस पछाडि आकर्षक गिफ्ट ह्याम्पर तपाईँकै लागि हो जुन नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर तपाईँले पाउनुहुन्छ। त्यो मलाई पनि थाहा छैन के हो भन्ने कुरा, जसले पाउनुहुन्छ उहाँले नै थाहा पाउनुहुन्छ होइन। मैले यो हो भनेर भन्न नि पर्दैन, तपाईँ आफै जानुहुन्छ त्यहीँ गएर होइन, पहिला एफएममा आउनुहुन्छ त्यस पछाडि त्यहाँ पुग्नुहुन्छ र प्राइज कलेक्ट गरेर आफ्नो गिफ्ट ह्याम्पर कलेक्ट गरेर तपाईँ घर फर्किन सक्नुहुन्छ। त्यही भएर त्यसको लागि तपाईँ 061-543-0040 मार्फत आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ है त। ल अब पोखरा 50 किलोमिटर अल्ट्रा ट्रेल रेस यो अब भोलिको दिन मात्र, आज र भोलिको दिन मात्र बाँकी छ। त्यस पछाडि त यो ट्याक्क आइतबारको दिनमा, घटस्थापनाको दिनमा शुरू भइ नै हाल्छ कास्कीकोट दरबारबाट। अर्को लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्दैछौ यति बेला क्रममा। कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर।
1: मेरो जिन्दगीको मलाई चिट्ठी आएन, चिट्ठी आएन, चिट्ठी आएन, मेरो मायालुको मलाई चिट्ठी आएन। हेलो नमस्ते,
0: थप्नुहोस् न, क्या मजा आइरहेको थियो
1: के रे यो लाक के रहेछ नि त आज
0: मैले त्यही गीत बजाउनु पर्ने, मेरो दिमागले आज भ्याएन कि। आज हुलाक दिवस भएको हुँदाखेरि होइन त्यो गीत बजेको भए अझ गजब हुन्थ्यो कि होइन। त्यही त अनि के छ गणेश हालखबर?
1: एकदम ठिक छ सर, राम्रो छ। अब त्यहाँ दुःखद समाचारहरू नि सुनाइरहनु भयो त्यो है।
0: अब एउटा आज निकै दुःखद खबर सुन्नु पर्यो होइन।
1: हजुर हो,
0: तर तपाईँले माहौल चाहिँ मिठो ल्याउनु भयो कि। एकचोटि फेरि गाउनुहोस् न यार, मलाई अझै सुन्न मन
1: लाग्यो।
0: यस्तो मजाले गाउनु भयो नि होइन, त्यो म आफै पनि गुनगुनाउनै बाध्य भएँ कि। फेरि इन्ट्री नै यस्तो दमदार इन्ट्री भयो नि होइन, कुनै त्यो महानायकको भन्दा कम थिएन कि तपाईँको इन्ट्री।
1: पहिला त्यो माथि ठुलो बाबाले आफ्नो भाइहरूलाई, मेरो बाबालाई टेप रेकर्डर ल्याइदिनु भएको थियो त्यो बेला, टेप रेकर्डर। अनि त्यो बेलामा त्यो ट्रक ड्राइभरको भन्ने क्यासेट लिएर आएको थियो कि, मजाले सुनिन्थ्यो। त्यो लिरिक्सहरू त अहिले त बिर्सियो धेरै भयो यो गीत। अनि फिल्म पनि हेरेको थियो, शिवश्रेष्ठ थियो क्या,
0: शिवश्रेष्ठ नै हो, करिश्मा मान्दा शिवश्रेष्ठ लगायतको कलाकार हुनुहुन्छ, मुख्य भूमिका चाहिँ उहाँहरूकै नै हो।
1: याद आएर यसो चिठीको आवाज, चिठी आएन भने
0: मेरो ध्यान पुगेन छ कि, तपाईँले मेरो ध्यान पुर्याइदिनु भयो, अब भए पनि यो गीत बज्छ कि।
1: हजुर, दिवसको उपलक्ष्यमा
0: त्यही त, कस्तो क्याच गर्नुभएछ, मेरो दिमागले चाहिँ भ्याएन, अब कता कता सोच्दा सोच्दै नभ्याउने। ल एकदम खुसी लाग्यो गणेश। अब आज निकै दुःखद खबर, आज विद्यार्थीहरूको मृत्यु भयो होइन, एकजना सहचालक र विद्यार्थीहरूको मृत्यु भयो। अब संख्या नबढ़ोस्, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना हामी गर्छौँ होइन।
1: घाइतेहरूको के अरे त्यो बित्नेहरूलाई अब समवेदना, अब घाइतेहरूलाई
0: स्वास्थ्य लाभको कामना,
1: शीघ्र स्वास्थ्य लाभको कामना भन्दै म बिदा हुन्छु।
0: हुन्छ, सुन्दै गर्नु होला है त, तपाईँले गाएको गीत बजिहाल्यो अब। हस् थ्याङ्क यू सो मच, सुन्दै गर्नुहोला। हस् नमस्ते। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो गणेश गुरुङले माटीपानीबाट। अब क्रममा यो आवाज राख्छु, निकै मिठो लाग्यो मलाई आज विश्व हुलाक दिवस पनि रहेछ। एकैछिन यो आवाज

0: जस्तो छुट्टी खालको आनन्द आउने कि यो गीतहरू सुन्दाखेरि, पहिला सानो सानो छँदाखेरि सुनेका यी चलचित्रका गीतहरू अहिले पनि उत्तिकै सदाबहार छन्। खास माया लुकेर चिठी नआएको हो कि माया लुको चाहिँ चिठी नआएको भन्ने कुरा चाहिँ स्पष्ट छैन कि गीतमा, होइन मेरो माया लुक्यो मलाई चिठी आएन भनेको हो कि माया लुकेर चिठी नआएको हो कि होइन माया लुको चिठी नआएको होइन। ब्याकग्राउन्डमा सुनिरहनु भएको छ चलचित्र ट्रक ड्राइभरबाट यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरेँ। हाम्रो गणेश गुरुङले ठ्याक्कै इन्टरनेट धमाकेदार दिनुभयो, आज कार्यक्रम गजब हुनेवाला छ। कार्यक्रम पोखरा कलिन यहाँहरूले सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 MHz। सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकैसाथ लाइभमा छौँ। मैले फेसबुक लाइभको कमेन्टहरू एकैछिन लिन्छु, त्यस पछाडि कमर्सियल ब्रेकतर्फ लागौंला। शिवकुमार विश्वकर्माले कमेन्ट गर्नुभएको छ, हामीलाई औद्योगिक क्षेत्रबाट लेख्नु भएको छ, गुड मर्निङ नमस्कार दाई म पनि सुन्दैछु है भन्नुभएको छ, थ्याङ्क यू सो मच शिव, सम्झिँदै गर्नुभयो आज सायरी छुटाउनु भएछ। शान्ति बराले नमस्कार सबिन सर, रेडियो अन्नपूर्ण सुन्दैछु है भन्नुभएको छ, थ्याङ्क यू। सुलोचना श्रेष्ठ हुनुहुन्छ, उहाँले नमस्कार सर म पनि सुन्दैछु है पोखरा मियापाटनदेखि भन्नुभएको छ। र विष्णु माया श्रेष्ठ हुनुहुन्छ, उहाँले पनि राम राम भन्नुभएको छ। र साह्रै दुःखद घटना भएछ है भगवान, कसैलाई पनि केही नहोस् भन्नुभएको छ। शान्तिको कामना हामी सबैले गर्नुपर्छ, भगवान गौतम बुद्ध जन्मिएको देश हो नेपाल, होइन। शिवकुमारले लेख्नु भएको छ निकै दुःखद खबर सुन्नु पर्यो, मृतकहरूप्रति हार्दिक श्रद्धांजली, घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ। गीत सुनेर आनन्द आयो, साह्रै मिठो गीत भन्नुभएको छ, थ्याङ्क यू शिव, सम्झिँदै गर्नुहोला है त। ओके, मेरो माया लुकको मलाई चिठी आएन। पोखरा 5 कोट 50 किलोमिटर रेस आइतबारको दिन गत स्थापनाको दिन कास्कीकोट दरबारबाट शुरू हुँदैछ र यो ऐतिहासिक हो, पोखरामै पहिलोपटक हुन लागेको ऐतिहासिक दौड़ हामी सबैको साथ र सहयोगले सफल हुनेछ। जुन जुनमा रूट पर्छ त्यहाँ चाहिँ तपाईँले पक्कै पनि हर्षोल्लासका साथ त्यसलाई सफल बनाउनुहुनेछ। अहिलेको लागि एकैछिन कमर्सियल ब्रेक राख्छु, म ब्रेक पछाडि आउनेछु, सुन्दै गर्नुहोला कार्यक्रम पोखरा कलिन।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: you? Extreme energy drink.
1: खुशीको यो पर्वमा मन छ दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन योनिक्षामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-32-29
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
6: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
5: त्यसैले साधारण एमआरआई होइन 3D टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3D एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29
7: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

0: फोन पॉइंट संघ सदैव रिवॉर्डेड।
1: घर होस् या ऑफिस, होटल होस् या रेस्टोरेंट, छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट, पोखरा को ब्रांड 25 वर्ष को विश्वास गति अपार 1 GBPS सम्म का पैकेज को बहार स्ट्रीमिंग गेमिंग काम होस् या रमाइलो जहाँ सुके जाओ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-816

0: कमर्सियल ब्रेक सँगसँगै यहाँलाई फेरि पनि स्वागत छ. सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिङ स्टुडियो रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी रहेका छौं र कुराकानीको लागि आउन सक्नुहुनेछ. हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ. यहाँहरूसँग कुराकानी गर्ने क्रममै म यो सिलसिलामा छु. 11:38 आएको छ स्टुडियो घड़ीमा कार्यक्रम पोखरा कलिङ. ओके, र यति बेला क्रममा अब अरू के छ त अपडेट? आजको अब पोखराको कुराका जानकारी त यहाँले थाहा पाइहाल्नुभयो होइन. आज पोखरामा एउटा स्कूल बस दुर्घटना हुँदा केही विद्यार्थीको मृत्यु भएको छ. मृतकको पनि केहीको पहिचान खुलिसकेको छ. यो एकदमै आज पोखराको लागि दुःखद क्षण रह्यो. बस 200 मिटर तल खसेर क्षतविच्छेद अवस्थामा पुगेको छ. यहाँहरूले तस्विरहरू पनि सामाजिक सञ्जालमा देखिसक्नु भएको छ. यसको लागि टेलिफोन लाइन मार्फत एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. नमस्ते.
1: नमस्ते सविन सर, म शालिक पौडेल.
0: के छ हालखबर शालिक?
1: ठिकै छ सर, दुःख खबर दुःख सुने पनि मेरो हालखबर ठिकै छ.
0: ल के छ सुनाउनु?
1: हजुर,
0: के छ सुनाउने कुरा सुनाउनुहोस् न. के छ?
1: आज त हुलाक दिवस रहेछ.
0: हुलाक दिवस त भइहाल्यो, त्यो त प्रसङ्ग आइसक्यो. अरू केही छ सुनाउने कुरा सुनाउनुहोस्.
1: अब फेरि पनि यस्तो दुर्घटना नहोस्, बाटोको अवस्था हेरेर ट्राफिक
0: दुर्घटनातिर नजाउँ. हजुर, दुर्घटनातिर सकिसक्यो. अरू अरू नयाँ नयाँ कुरा ल्याउनुहोस् न.
1: अरू सबै ठिकै छ सर. अब
0: दुर्घटना यो त मैले भनिसकेँ त, अरू नयाँ कुरा के छ त्यो सुन्ने पो भल्ल. सबैको
1: पानी
0: परे ल ठिक छ, ठिक छ. एकदम खुसी लाग्यो, सम्झिनुहुन्छ. एकदमै धेरै धेरै आभार प्रकट गर्छु. सुन्दै गर्नु होला है त्यसो त. ओके, नयाँ कुरा ल्याउने हो कि नयाँ कुरा होइन त. हामीलाई एम सारूले पनि, सबिन सर म पनि सुन्दैछु है तनहुँबाट, एम सारु मगर भन्नुभएको छ. मनको साथी जीवन कार्कीले नमस्ते भन्नुभएको छ. शिवले तपाईँलाई भेट्न पाइएन दाई, रेडियोमा मैले पुरस्कार पाएँ है पोखरा म्याराथनको तर्फबाट भन्नुभएको छ. पुरस्कार पाउने पालो अब तपाईँको हो, शिवले पाइसक्नु भएछ. मलाई भेट्न पाउनुहुन्न, अलिक गाह्रो छ मलाई भेट्नलाई. ओके, शालिग्राम पौडेललाई मैले धन्यवाद व्यक्त गरेँ. खासमा केही न केही नयाँ नयाँ कुरा ल्याउने हो कि. अब वस्तु दुर्घटना कुरा त मैले भनिसकेँ, पानी परेको कुरा नि मैले भनिसकेँ होइन. अहिले चाहिँ घाम लागिरहेको छैन है पोखरामा. अघिसम्म पानी पर्ला पर्ला जस्तो थियो होइन, हिजो त यति बेला झमझम पानी परिरहेको थियो. अहिले चाहिँ घाम लागेको अवस्था छ पोखरा आसपासको यो क्षेत्रमा. तपाईँको ठाउँतिर के छ? अब आज घाम लाउने हुन् कि फेरि एकछिनपछि पानी पर्ने हो कि, केही भन्न सकिने अवस्था छैन. सायद आइतबारबाट मौसममा एकदमै सुधार आउँछ भनेर भनिएको छ. फेरि पश्चिम वायुको प्रभाव नपरेको कारण नपरे घाम लाग्न नि सक्छ. अब भन्न सकिनु असौज हो कि असार हो भन्थे साथीहरूले त्यस्तै जस्तो कि. ओके, 061-543-0040 स्टुडियोको टेलिफोन नम्बर खुला छ. यहाँहरूसँग कुराकानी गर्नको लागि टेलिफोन लाइन मार्फत हामी यति बेला क्रममा छौं. तपाईँसँग कुराकानी गर्ने क्रममै छु म. दुईजना श्रोता साथीसँग कुराकानी भइसकेको छ. मैले 5 कोटको कुरालाई मैले जोडेँ है त. अब 5 कोटतिर जाउँ. अब हामी 50 किलोमिटर र 16 किलोमिटरको दौड़ हुँदैछ. अब यो दौड 50 किलोमिटरको दौड हो र यो कसो कसो कता कताबाट जान्छ तपाईँलाई म भन्छु है त. सुन्दर फेवातालको शिर कास्कीकोटबाट शुरू भई सराङकोट विन्ध्यवासिनी मन्दिर, त्यस पछाडि यो कास्कीकोटबाट शुरू भएको दौड सराङकोटमा आइपुग्छ र सराङकोटबाट सिधा तल झरेर यो आइपुग्छ विन्ध्यवासिनी, विन्ध्यवासिनी मन्दिर. त्यस पछाडि विन्ध्यवासिनी मन्दिरबाट उता देब्रेतर्फ फर्किन्छ र पुग्छ यो हरिचोक. हरिचोक पुगे पछाडि हरिचोकबाट सिधै यो सिम्पानी पुग्छ. सिम्पानी चोकबाट नि अझै अगाडि जौबारी पुग्छ, उता हेम्जातिर जाने बाटो जुन पोखरा बागलुङ राजमार्गको त्यो पुल तरेर, जुन जौबारीको पुल छ उता लामाचौरतिर जाने त्यो पुल तरेर सिधै जान्छ यो घारमी पानी ट्याङ्कीतिर पुग्छ. त्यस पछाडि ढिकीडाँडा पुग्छ. त्यस पछाडि यो दौड ढिकीडाँडाबाट झुप्राङकोट पुग्छ. झुप्राङकोटबाट यो बयल खर्कतर्फ पुग्छ होइन. त्यस पछाडि च्योगो डाँडा पुग्छ. त्यसपछि अर्मलाकोटतिर झर्छ यो. अर्मलाकोटबाट बिस्तारै कुरा गाउँतर्फ पुग्छ र पिपल डालीमा झरेर फेरि उक्लिन्छ काहुकोटतर्फ। काहुकोटबाट यो फेरि तल झर्छ र फुलबारी ब्यारेकमा आएर यो इन्डिङ हुन्छ। ल हेर्नुहोस्, यो त भयो 50 किलोमिटरको। अब 16 किलोमिटरको दौड पनि छ यहाँ। 16 किलोमिटरको दौड पनि कास्कीकोटबाटै शुरू हुन्छ, सराङकोट आइपुग्छ, त्यस पछाडि विन्ध्यवासिनी मन्दिर आइपुग्छ, सिम्पानी चोकतर्फ लाग्छ र सिम्पानी चोकबाट यो लाग्छ यता दाहिनेतर्फ, यो बगर ट्याक्सी चोकतर्फ लाग्छ। त्यस पछाडि पीएन क्याम्पस, पृथ्वीनारायण क्याम्पस गेट अगाडिबाट यो बाल मन्दिर कन्या क्याम्पस अगाडि हुँदै नारायण थालको जुन पहिलो पुल छ, पोखराको फुलबारी र नदीपुर जोड्ने त्यो पुलबाट दाहिनेतर्फ मोडिएर फुलबारी ब्यारेकको प्राङ्गणभित्र गएर यो दौड 16 किलोमिटर टुङ्गिन्छ। यहाँलाई जानकारी रह्यो 01-65-43-40 खुला छ है, आउनुहोस् कुराकानी गरौं। पोखरा यो जुन अल्ट्रा रेसको बारेमा पनि मैले थोरै अपडेट यहाँलाई लागि गराए। कार्यक्रम पोखरा कलिन मार्फत सुन्दै हुनुहुन्छ, अहिलेको लागि गीत राखौं होला है। अब मेरो मनैको फूल टिपी तिम्रो मनैमा सिउरी, चलचित्र सायद धड्कनबाट होला होइन, गीत सुनौ एकैछिन, त्यस पछाडि म तपाईँ सक्छु।

0: lip on ya. Extreme energy drink.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले जियो।
1: क्रिस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाझोपन को नैराश्यता खुशी में बदलाऊ।
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
3: ओहो नासर बे कति छाब डिजाइन बे मारै गना खिनानी खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
3: ए नै साबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
4: हजुर किमे झोको लाइनी छाब छाबा छाबा मारे डिजाइन गहना सैदिम विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुदाय रवा ता क्रिबा जाल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
3: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
6: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
7: विशेषज्ञ सेवाहरू
6: न्युरो सर्जरी युरोलोजी क्यान्सर रोग मृगौला रोग तथा डायलोसिस सेवा आँखा तथा दाँत रोग पेट छाती तथा मुटु रोग
7: डायबिटिज थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग शिशु तथा बाल रोग प्रसूति तथा स्त्री रोग परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा नसा तथा मनोरोग
6: हाड जोड्ने मेरुदण्ड तथा बाथ रोग नाक कान घाँटी रोग छाला तथा यौन रोग ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा फिजियोथेरापी श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा ल्याब फार्मेसी एक्सरे सिटी स्क्यान तथा एम्बुलेन्स सेवा ताजा तथा रंगीन भिडियो एक्सरे मुटु र नसाको भिडियो एक्सरे भिडियो इन्डोस्कोपी भिडियो इइजी तथा पीएफटी सेवा
7: आईसीयू एनआईसीयू सेवा प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
6: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-9-99।

0: Hello, Okada calling.
1: Okay, commercial breakfast. Hari, yahanlai feri pani swagat cha. Karyakram Pokhara Call-in sunirahanu bhayeko cha. Have man ko 93 thoplo sa megahertz sangsangai hamro online madhyam marfat. Aajako lagi karyakram bata sunnu parne bela bhayeko cha. Dui jana sathiharuko phone ayo. Ganesh Gurung ra Sarikram Paudel. Dui jana thank you so much bijeta bhanu bhayeko cha. Ganesh Gurung mate pani bata hamro prize linuko lagi. Radio Annapurna ko karyalay Pokhara char gaira patan ma aunu hola. Ganesh aajako din. Aida. Bhole shanibar cha. Unta aitbar aauda pani huncha. ए आइतबार नआउनुस् आइतबार आउन मिलेन किनकि आइतबारको दौडको श्रृंखला हुन्छ त्यो भएर अफिस बन्द हुन सक्छ नेपाल भुतपूर्व खेलाडी मञ्चको सोमबारतिर आउँदा नि भयो है त ल ओके थ्याङ्क यू सो मच सबैजनालाई फेरि पनि चिट्ठी तिमीलाई लेखौ भन्छु मनको कुरा मनमै रह्यो समुदायको यो आवाज यहाँहरूको लागि छोड्दै आजको यो श्रृंखलाबाट सबैजनालाई थ्याङ्क यू सो मच सम्झिनु भयो खुसी लाग्यो होइन फेरि भोलिका दिनहरू पनि सम्झिँदै गर्नुहोला पोखरामा आज निकै दुःखद दुर्घटना भएको छ पछिल्लो अपडेट मैले यहाँलाई जानकारी गराएँ अब त्यस पछाडिको अपडेट खासै आएको छैन अब पाँचजनाको मृत्यु भइसकेको छ धेरैजनाको अवस्था अलिक जटिल नै छ भनेर भनिएको छ सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना हामी गर्छौं र केही अब हाम्रो फेसबुक पेज हेर्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज त्योमा हामीले अपडेट पनि गराइरहेका छौं भन्दै आजको लागि सबिन अर्को श्रृंखलासम्मको लागि छुट्टिन्छु यहाँको दिन शुभ रहोस् जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला मध्याह्नको 12 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडीएम राख्ने समय।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 54-834।

0: Mania Extreme Energy Drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन् 93.4

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0027-29।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भातभटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मन

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: तानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: फिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: sip on ya. Extreme energy drink.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2 77

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: Extreme energy drink.
1: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
2: हाम्रा उपलब्ध सेवाहरू
1: 24 घण्टा आकस्मिक सेवा,
2: बहिरङ सेवाहरू ओपीडी,
1: बाल रोग सेवा,
2: छाला रोग सेवा,
1: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
2: जनरल मेडिसिन तथा मधुमेह सेवा,
1: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
2: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
1: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
2: आईसीयू सेवा,
1: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
2: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
1: कृत्रिम अङ्ग सेवा,
2: 24 घण्टा फार्मेसी सेवा।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 42 433 640।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्ट
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 54 834।

0: California. Extreme energy drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाणपत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: Mania Extreme Energy Drink.
1: Pirta, pirta, 20% sama cash pirta. Sange pani chaha pani.
2: Cash pirta, linu bhai ta.
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: हेलो।
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज। सुन्नु भएन?
3: ए रामु हो, हेर न, मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342 433-640

0: स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: California. Extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251 9918190090।
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: bám tin cảm thân đủ bám luka khopi tao bo tuk ni chin mai ara
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
4: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
5: श्री नेपाली सेना पश्चिम चेतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
4: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
5: विशेष सहयोग
4: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 9850-688-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: Mania Extreme Energy Drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.

0: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
1: श्री नेपाली सेना पश्चिम कृतना हेड क्वार्टर विजयपुरको विशेष सहयोगमा
0: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङ कोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
1: विशेष सहयोग
0: श्री नेपाली सेना पश्चिम कृतना हेड क्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99277।
2: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना।
3: व्यास नगरपालिका, मध्य नेपाल नगरपालिका, रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 भैँसे पुलसम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
2: करेन्ट लगाएर माछा मार्न,
3: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
5: टाइम चेक,
6: यति बेला दिउँसोको 2 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
9: हरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ

0: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
1: श्री नेपाली सेना पश्चिम चेतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
0: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस

0: Media, Extreme Energy Drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383769 TNT एक्सप्रेस द पिपुल नेटवर्क
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
6: फोन 061-590-162 590-163
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
8: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
7: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
9: नेपालको तिलगंगा आँखा

0: पाल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

फर्किआउँछु भनेर गएको मेरो प्रिय मुटुको धड्कन आजसम्म पनि यही दुनियाँमा हराएको छौ। कहाँ छु तिमी? बिहान हुन्छ घाम हेर्छु, साँझ हुन्छ जुन हेर्छु, त्यही जुनसँगै कति रोएँ कति। सायद बोलाउनुको त कुनै अर्थ छैन होला, तिम्रो दर्शन पाएको नि स्वर्गकै अनुभूति हुने थियो। प्रिय मुटुको धड्कन, तिमी जहाँ भए पनि छिट्टी फर्केर आऊ, तिमीलाई म पर्खिरहनेछु। सीआरबीटी नम्बर 01600014787, पीआरबीटी नम्बर 6051445।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-816

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: फिस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: Bunnia. Extreme energy drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190

0: भोलि घटना कसरी जाने हो
1: अब को जान्छ त्यति टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उति जाने भने हा म पनि जाने हो तेरो पो
0: ए नकरा त

अब सुन्नुहोस् प्रमुख समाचार। गैराती परेको भीषण वर्षा र चट्याङका कारण देशका पहाड़ी भेगमा विद्युत आपूर्ति अनिश्चितकालका लागि बन्द हुनका साथै ठूलो क्षति पुर्याएको छ। मौसम विभागका अनुसार हिमाली भेगमा हिमपातको

0: दुःख हुने भो भनेको त दुःखको सहारा त घटना नै रहेछ।
1: त खुसी छस् नि है भूमिके
2: जुग फेरि पनि प्रविधि नयाँ आए पनि पुराना सम्पदाहरूको संरक्षण गर्नु हाम्रो दायित्व।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।

सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घडा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा, विशेष सहयोग श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: यति बेला अपराह्नको 4 बजेको छ।
1: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
2: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
6: रंग बहार रंग बहार
7: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
6: वर्ज पेन्स।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा, फोन 061-588-115 98251-98190।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

यति एयरलाइन्स मार्फत दुई तर्फी निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

Mania Extreme Energy Drink. क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 01605901625901633।

0: California.
1: Extreme energy drink.
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-36-36-816

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चा र ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: खुशीको यो पर्वमा मञ्च दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007 97-623-36-816।
4: दुर्गाको पिटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको पिटाउको दुख्ने छिनमै आरा झन्डु बाम
5: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: झन्डु बाम
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
4: किन्नुहोस् अब।
0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस

0: डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
3: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
2: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
3: विशेष सहयोग
2: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-71, मोबाइल नम्बर 98434-0329।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: खुशीको यो पर्वमा मन छ दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: फ्रिस्टाइल आइबिएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ
3: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आइबीएफ केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: Mania.
1: Extreme energy drink.
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251

0: स्वाद जस्ते सम्बन्ध गास्छ ज्ञान मसला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-4117777, मोबाइल 98-560-89-2 77।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला
2: 93.4
3: Voice of Digital, entertaining the nation.

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अनुवर्ण हाइलाइट्समा प्राविधिक मित्र सविनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरपालिका वडा नम्बर 28 कालिका ओखलेको भीरमा भएको स्कूल बस दुर्घटनामा 5 जनाको मृत्यु, घाइतेको उपचार जारी। स्कूल बस दुर्घटना छानबिन गर्न पोखरा महानगरपालिकाद्वारा 5 सदस्यीय समिति गठन, 5 दिनभित्र प्रतिवेदन पेश गर्ने। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि मतदान जारी, मतदानको समय साँझ 7 बजेसम्म थप। कास्कीमा यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारवाला बीच अन्तर्क्रिया, सवारी साधन वृद्धि, पार्किङ अभाव र पूर्वाधारको कमी समस्या। भारतीय मूलकी नवीनतम नवी

आज बिहान कालिका इंग्लिश बोर्डिंग स्कूलको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। सौर्य पाँचथानाबाट कालिका स्थानतर्फ आउँदै गरेको G214-17 नम्बरको स्कूल बस बिहान 6:33 बजे सड़कबाट करिब 200 मिटर तल खसेको हो। दुर्घटनामा परिपोखरा 28 मासठाना बस्ने ममता तिवारी, असीम कणेल, रोमिका नेपाली र सुभिक्षा तिवारीको मृत्यु भएको छ। त्यसै गरी बसमा उपचारको लागि भन्दै लिफ्ट मागेर सवार 65 वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ। ममता तिवारी, असीम कणेल र बाबुराम तिवारीलाई बिहान 8:35 बजे तथा रुमिका नेपाली र सुभेच्छा तिवारीलाई बिहान 9 बजे अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन्। कक्षा 10मा पढ्ने रुमिका नेपालीको शव उनका दाजु रोशन नेपाली र सुभेच्छा तिवारीको शव वडा सदस्य कमल थापाले शनाखत गर्नुभएको हो। करिब 21 जना विद्यार्थी सवार उक्त बस दुर्घटना भएको खबर पाउना साथ इलाका प्रहरी कार्यालय सिसुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमाण्डमा 7 जनाको टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायक परीक्षक वीरेन्द्र कुमार पासवानको कमाण्डमा 15 जना ट्राफिक सहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 हेडक्वार्टर कालिकागण पोखराबाट सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमको कमाण्डमा 10 जनाको टोली उद्धारमा खटिएको थियो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय सिसुवाबाट करिब 14 किलोमिटर उत्तरमा पर्दछ। बिहान 7:40 बजे थप उद्धारको लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी परीक्षक नवीन कार्कीको कमाण्डमा 7 जनाको टोली पुगेको थियो। बिहान 8:40 बजेसम्म 19 जना घाइतेको उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पठाइएको थियो। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेज र चालक सहित 15 जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा उपचार गर्न ल्याइएको थियो। गण्डकी मेडिकल कलेजमा पोखरा 28 सौर्यका 16 वर्षीय श्रेष्ठ तिवारी, 16 वर्षीय सेसन थापा मगर र पोखरा 28 डाँडागाउँका 16 वर्षीय सौगात तिमुलसेनाको उपचार भइरहेको छ। कक्षा 10मा अध्ययनरत उनीहरूको टाउको, ढाड, कम्मर र खुट्टामा चोट लागेको भए पनि अवस्था मध्यम र बोल्न सक्ने रहेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा पोखरा 28 मासठानाका 15 वर्षीय अस्मी कणेल, 13 वर्षीय सोनिया तिवारी, 13 वर्षीय अंकित पराजुली, 16 वर्षीय स्नेहा तिवारी, 14 वर्षीय आकृति बुढाथोकी, 15 वर्षीय मेरिना तिवारी, 14 वर्षीय सुप्रिया आचार्य र 16 वर्षीय इमन मगरको उपचार भइरहेको छ। त्यस्तै माथि गाउँपालिका 12 पहिरेका 14 वर्षीय स्नेहा खत्री र 15 वर्षीय स्मृति खत्री तथा पोखरा 15 बस्ने 57 वर्षीय बस चालक तुलबहादुर गुरूङको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरू मध्ये अस्मी कणेलको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ। उद्धारका क्रममा इलाका प्रहरी कार्यालय सिसुवामा कार्यरत 31 वर्षीय प्रहरी जवान अर्जुन साई सामान्य घाइते हुनुभएको थियो। पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार पश्चात उहाँ बिहान 9 बजे डिस्चार्ज भइसक्नु भएको छ। घटना लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायक महानिरीक्षक दिपेन्द्र घरती छेत्रीले घटनास्थल तथा घाइतेहरूको स्थिति अवलोकन गर्नुभएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 28 कालिका स्थित ओखलेको भीरमा भएको स्कूल बस दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मासठानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो। विद्यार्थी चालक र सहचालक समेत गरी 22 जना सवार उक्त बस दुर्घटना हुँदा 5 जनाको ज्यान गएको छ। दुर्घटनामा परि घाइते भएका अन्य यात्रुहरूको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पोखरा महानगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ त्रिवेदी रहनुभएको छ। त्यसै गरी समितिका सदस्यहरूमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहनुभएको छ। गठित समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्य तथ्यसहित 5 दिनभित्र प्रतिवेदन पेश गर्नेछ। यसका साथै समितिले विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अप्नाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझाव समेत पेश गर्ने जनाइएको छ। दुर्घटनामा परि ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले व्यक्त गर्नुभएको छ। घाइते सम्पूर्ण विद्यार्थी चालक तथा सहचालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ। यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन विद्यालयका सवारी साधनको नियमित जाँच, सुरक्षा मापदण्डको कड़ाईका साथ पालना र प्रभावकारी अनुगमन गर्न उहाँले सम्बन्धित सबै पक्षको ध्यान आकर्षण गराउनु भएको छ। यसै गरी घाइतेहरूको सम्पूर्ण उपचार सरकारी खर्चमा गरिने पनि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि भइरहेको मतदानको समय साँझ 7 बजेसम्मलाई थप गरिएको छ। यसअगाडि 5 बजेसम्म

लागि तय भएको मतदानको समय थपेर 7 बजेसम्मको लागि सारिएको छ। नेपाली कंग्रेस नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यका अनुसार मतदानका लागि लामो लाइन भएकाले समय थप गरिएको हो। बिहान 7 बजेपछि शुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनको लागि 7317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूलाई गरी 23 वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकोले समय लागेको बताइएको छ। जिल्ला समन्वय समिति कास्कीले यातायात क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले सरकारहरूबीचमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा यातायात व्यवस्थापन, सड़क तथा पार्किङ व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण, सवारी प्रदूषण नियन्त्रण र यात्रु मैत्री सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न र सेवाग्राहीका गुनासो सम्बोधन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। उहाँले चालक तथा सहचालक व्यवस्थापन, सड़क र पार्किङ व्यवस्थापन, दुर्घटना न्यूनीकरण, सवारी प्रदूषण नियन्त्रण तथा अपाङ्ग मैत्री र प्रविधि मैत्री यातायात सेवामा जोड़ दिनुभयो। सड़कमा हुने दुर्घटना न्यूनीकरण गर्दै विकृति रहित र यात्रु मैत्री यातायात क्षेत्र निर्माणको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो। रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सड़क तथा यातायातलाई सुरक्षित बनाउने उद्देश्यले गाउँपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो। उहाँले व्यवस्थापनका क्रममा देखिएका कमजोरी सुधार गर्न प्रयास भइरहेको पनि बताउनुभयो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव नवराज शर्माले स्थानीय यातायात व्यवस्थापनमा स्थानीय तहसहित सम्बन्धित सरकारी निकायलाई थप जिम्मेवार बनाउने प्रयास भइरहेको बताउनुभयो। उहाँले कार्यक्रममा प्राप्त गुनासा र सुझावलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या र सुधारका उपाय प्रस्तुत गर्नुभएको थियो। जिल्ला समन्वय अधिकारी नवराज बरालका अनुसार समयमा सवारी अनुमति नवीकरण नहुने, सवारीका बढ़दा व्यवस्थापनमा कठिनाई हुने, तीव्र गति र जथाभावी ओभरटेक गर्ने प्रवृत्ति, बस बिसौनी व्यवस्थित नहुने तथा लेन अनुशासन कायम गर्न नसकिएको विषय उठाइएको थियो। त्यसै गरी घुम्तीमा सड़क सुरक्षाको लेन तथा संकेतको व्यवस्थापन गर्नुपर्ने र मालवाहक सवारी साधनको पार्किङ व्यवस्थित बनाउनुपर्ने सुझाव समेत प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ। नागरिक समाजका अगुवा रामबहादुर पौडेलले सड़कलाई व्यवस्थित र सुरक्षित बनाउन चालकहरू स्वयं अनुशासित हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा यातायात व्यवस्थापनका समस्या, चुनौती तथा समाधानका प्रयासबारे यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख ढाकाराम शर्माले अवधारणा प्रस्तुत गर्नुभएको थियो। उहाँले सवारी साधनको संख्या बढ़दै जानु, सड़क पूर्वाधारको स्थिति पर्याप्त नहुनु, आधुनिक सड़क पूर्वाधारको कमी, पर्याप्त पार्किङ नहुनु, वैज्ञानिक रूपमा बाटो इजाजत व्यवस्थापन गर्न नसक्नु तथा सड़क किनार अतिक्रमण हुनु यातायात क्षेत्रका प्रमुख समस्या रहेको उल्लेख गर्नुभयो। त्यस्तै सवारी प्रदूषण बढ़नु, लापरवाहीपूर्ण रूपमा सवारी साधन सञ्चालन हुनु र केही स्थानमा यातायात व्यवसायबीच अस्वस्थ प्रतिस्पर्धा देखिनुले पनि व्यवस्थापनमा चुनौती थपेको उहाँले बताउनु भएको छ। शर्माले यी समस्या समाधानको लागि भइरहेका प्रयासबारे समेत जानकारी दिनुभएको छ। कार्यक्रममा जिल्ला प्राधिकारीले, ट्राफिक प्राधिकारीले, राष्ट्रिय मानवाधिकार आयोग, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसाय तथा सम्बन्धित संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, नागरिक समाज उपभोक्ता मञ्च कास्कीका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत गर्नुभएको थियो भने जिल्ला समन्वय अधिकारी नवराज बरालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमबारे सूचना अधिकारी लक्ष्मी शर्माले जानकारी दिनुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। सरकारले राष्ट्रपति समक्ष यो सहित 3 वटा अध्यादेश जारी गर्नको लागि सिफारिश गरेको थियो। अरू 2 वटा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। यस अगाडि 12 वर्ष विपद भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय विपद सम्बन्धी अध्यादेशमा उल्लेख गरिएको छ। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छनृ।

0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पछिल्लो एक साताको कार्य प्रगति सार्वजनिक गरेको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा यही असोज 18 गतेदेखि 23 गतेसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार हाल राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 मस्यौदा निर्माण भइरहेको छ। लगानी सम्बन्धी आधिकारिक सूचना प्रक्रिया आवश्यक स्वीकृति कागजात शुल्क समय सीमा तथा जिम्मेवार निकायको जानकारी एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले कार्यविधि निर्माण गर्न लागि उहाँले बताउनुभयो। प्रवक्ता अर्यालका अनुसार कार्यविधिमा लगानी सम्बन्धी सरकारी सेवालाई क्रमशः एउटै डिजिटल माध्यममा आबद्ध गर्ने, एउटै लगानीकर्ता वा परियोजनाका साझा विवरण तथा कागजात पुनः प्रयोग गरी अनावश्यक दोहोरोपण हटाउने, कानूनले क्रमिक प्रक्रिया अनिवार्य नगरेका सेवा समानान्तर रूपमा सञ्चालन गर्नेछ। साथै आवेदनलाई सम्बन्धित अधिकार प्राप्त निकायमा प्रणालीगत रूपमा पठाउने, संघ प्रदेश तथा स्थानीय तहका सरकारी प्रणालीबीच सुरक्षित अन्तर सञ्चालन कायम गर्ने, कार्यविधिमा आवेदनको अवस्था, सेवा समय, जिम्मेवार निकाय, बाँकी कार्य तथा निर्णयको अवस्था लगानीकर्तालाई देखाउने, पूर्व लगानीदेखि सञ्चालन विस्तार पुनर्लगानी तथा बहिर्गमनसम्म प्रक्रियागत सहजीकरण उपलब्ध गराउने लगायतका उद्देश्य समेटिएको छ। प्रवक्ता अर्यालका अनुसार यसबीचमा संघ प्रदेश र स्थानीय तह समन्वय र अन्तर सम्बन्ध ऐन 2077 दफा 22 बमोजिमका विषयगत समितिका सचिवहरूसँग छलफल एवं अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। अन्तर्क्रिया कार्यक्रममा भएका 8 बुझे निर्णयहरू आवश्यक कार्यान्वयनको लागि विषयगत समिति रहेका सम्बन्धित मन्त्रालयहरूमा प्रेषित गरिएको छ। उहाँले संघीय सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिबीच गत वर्षको मक्सिर 24 गते भएको सम्झौता कार्यान्वयनका सन्दर्भमा सहजीकरणको लागि गठित समितिले गरेका निर्णयहरू कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयमा प्रेषित गरिएको बताउनुभएको छ। त्यसै गरी कूटनीतिक मामिला सम्बन्धी समन्वय तथा प्रदेश समन्वय परिषदको निर्णय कार्यान्वयनको अवस्थाको बारेमा असोज 19 गते कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्क्रिया र छलफल भएको छ। सूचना प्रविधि सम्बन्धी मन्त्रालय तथा निकायहरूबाट माग भइआएका साझा प्रकृतिका तथा राष्ट्रिय महत्वका 9 प्रणालीहरूको विकास परियोजना, स्तरोन्नति तथा मरमत सम्हारको कार्य, सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र मार्फत गर्ने र यो कार्यका लागि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा नियुक्ति प्रक्रिया अगाडि बढ़ाइएको छ। विद्युतीय सहकारी खरिद प्रणाली इजीपी संस्करण 2, स्थानीय तहको बजेट तथा लेखा प्रणाली सूत्र 2.0 विकास गर्ने तथा सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली जीआईओएमएस, नागरिक एप, सरकारी वेबसाइट व्यवस्थापन प्रणाली, केन्द्रीकृत विद्युतीय हाजिरी प्रणाली र हेलो सरकार प्रणालीको स्तरोन्नति, परिमार्जन तथा मरमत सम्भार गर्ने कार्य अगाडि बढ़ाइएको छ। काठमाडौँ उपत्यकामा दशैंको अवधिभर जुनसुकी कम्पनीका ग्यास सिलिण्डर साट्न पाइनु भएको छ। दशैंमा ग्यासको आपूर्ति सहज बनाउन 6 ठाउँबाट जुनसुकी कम्पनीको सिलिण्डर साट्न पाइने व्यवस्था गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार घटस्थापनाको पर्सीदेखि फूलपातीसम्म बालाजुमा रहेको नेपाल ग्यासको उद्योग, पेप्सीकोलामा रहेको सागर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलमा रहेको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा रहेको श्रीराम ग्यासको गोदामबाट बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म निशुल्क सिलिण्डर साट्न सकिनेछ। बजारमा 58 कम्पनीको ग्यास सिलिण्डर रहेकाले उपभोक्तालाई सिलिण्डर साट्न सहज बनाउन यस्तो व्यवस्था गर्न लागि संघले जनाएको छ। एकजना उपभोक्ताले एक सिलिण्डर मात्र साट्न पाउनेछन्। सुविधाको दुरूपयोग रोक्न उपभोक्ताको पहिचान र मोबाइल नम्बर समेत अभिलेखीकरण गरिने भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 0615872666 र 5
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-8071।

0: sip on your extreme energy drink.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98190।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग नेपाली संगीत प्रेमीहरूको लागि चर्चित गायक तथा गीतकार विपुल छेत्री पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिन आउनुहुने भएको छ। विपुल छेत्री तथा उहाँको ब्याण्डको प्रस्तुति रहने विपुल छेत्री लाइभ इन पोखरा आगामी कार्तिक 13 गते शुक्रबार पोखराको लेकसाइड स्थित बाराईघाट मैदानमा आयोजना हुने भएको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सको प्रस्तुतिमा हुन लागि उक्त कार्यक्रम प्रचार नेपाल प्रालीको आयोजनामा हुन लागेको हो। विपुलको नेपाल भ्रमण अन्तर्गत सञ्चालन भइरहेको प्रवाह नेपाल टूर 2026 को यो एक महत्वपूर्ण प्रस्तुति हो। उक्त टूरको व्यवस्थापन तथा सञ्चालन तात्सेक इन्टरटेनमेन्ट र प्रोजेक्ट स्टुडियोले गरिरहेका छन्। कार्यक्रमको लागि प्रारम्भिक चरणका टिकट बिक्री खुल्ला भइसकेका छन्। दर्शकले खल्ती एप तथा अनलाइन प्लेटफर्म मार्फत टिकट खरिद गर्न सक्नेछन्। पोखरामा सांगीतिक माहौल बनाउने तयारी विपुल छेत्री नेपाली समकालीन संगीतमा मौलिक गायन शैली, नेपाली लोक संगीतको प्रभाव तथा एकुस्टिक संगीतका लागि परिचित हुनुहुन्छ। उहाँका गीतले नेपालसँगै विदेशमा रहेका नेपाली संगीत प्रेमीमा समेत लोकप्रियता हासिल गरेका छन्। पोखरामा आयोजना हुने यो कन्सर्टमा विपुल र उहाँको ब्याण्डले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्। लेकसाइड स्थित बाराईघाट मैदानमा आयोजना हुने कार्यक्रमले पोखराका स्थानीय दर्शकसँगै गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा अन्य शहरबाट आउने संगीत प्रेमीलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ। पोखरा 9 बस पार्कमा रहेको सारा बाल आधारभूत विद्यालयले पोखरा महानगरपालिका वडा नम्बर 9 मा रहेका सामुदायिक विद्यालयहरूमा चित्रकला प्रतियोगिता सञ्चालन गरेको छ। पोखराको प्राकृतिक सुन्दरता शीर्षकमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा महेन्द्र माविकी छात्रा सुजिता विकली प्रथम, सारा बालादलभूत विद्यालयका छात्र रोहित तामाङले दोस्रो र नवप्रभात माविकी छात्रा रेजिना परियारले तृतीय स्थान हासिल गर्नुभएको छ। विजेतालाई नगद प्रमाणपत्र ट्रफी र खादा सहित कार्यक्रमका प्रमुख अतिथि नन्दराम गिरीले पुरस्कार प्रदान गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक शान्ति सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो। वडा नम्बर 9 का वडा सदस्य नन्दराम गिरीले बालबालिकालाई कक्षा कोठामा मात्र केन्द्रित नगरी प्रतिभा प्रस्फुटनको लागि विभिन्न क्रियाकलाप गर्न वडाको सदैव साथ र सहयोग रहने धारणा राख्दै नजिकै गरेको दशैं तिहार नेपाल सम्बत र छठ पर्वहरूको पनि शुभकामना व्यक्त गर्नुभयो। विद्यालयका अध्यक्ष मानबहादुर तामाङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रूद्रबहादुर कार्कीले प्रतियोगिता आफ्नो विद्यालयमा आयोजना गर्न पाउँदा खुशी लागेको भन्दै यस्ता प्रतियोगिताले विद्यार्थी र शिक्षकहरूमा नयाँ अभ्यासहरूको आदान प्रदान गर्न सकिने बताउनुभयो। सोही क्रममा विद्यार्थीहरूलाई नजिकै गरेको दशैं लगायतका पर्वको शुभकामना व्यक्त गर्दै शुभकामना आदान प्रदान गरिएको थियो। निर्णायक मण्डलका सदस्य महेन्द्र खनाल, विद्यालयकी छात्रा सुमित्रा थापाले पनि बोलेको कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक रामदत्त पौडेल, नवप्रभात माविका शिक्षक दीपक राजगिरी, छिमेकी विद्यालयका प्रधानाध्यापक शिक्षक लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटरी यूआरएलको रक्त परीक्षण सेवामा विशेष छूट पाउने भएका छन्। स्वास्थ्य सेवामा छूट सम्बन्धी सम्झौता पत्रमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र यूआरएल बीच हस्ताक्षर भएको छ। सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी हरिबहादुर बुढाथोकी र यूआरएलका अध्यक्ष ठाकुर प्रसाद पन्तले हस्ताक्षर गर्नुभएको छ। ग्रीन डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारले यूआरएलमा उपलब्ध हुने विभिन्न प्रयोगशाला परीक्षण सेवामा 25% छूट पाउनेछन्। यूआरएलले आफ्ना विभिन्न शाखामा ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई यो सुविधा दिनेछ। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब यूआरएलले गण्डकी प्रदेशका 24 स्थानबाट सेवा प्रवाह गरिरहेको छ। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवीनतम नबी पिल्लेलाई प्रदान गरिने भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानूनको परिवर्तनमा पुर्याएको योगदानको लागि उहाँलाई सम्मानित गर्न लागि नोबेल समितिले जनाएको छ। पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको हो। पिल्लेको दक्षिण अफ्रिकाको उच्च अदालत, रुवाण्डाको राष्ट्रिय अन्तर्राष्ट्रिय आपराधिक न्यायीकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत आईसीसीमा न्यायाधीशका रूपमा सेवा उहाँले गर्नुभएको छ। पिल्ले संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्त पनि हुनुभएको थियो। उहाँले त्यो पदमा रहँदा सन् 2009 नेपालको पनि भ्रमण गर्नुभएको थियो। यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कार पाउन योग्य भएको टिप्पणी गर्नुभएको थियो। गएको वर्ष पनि उहाँ पुरस्कारको लागि आकांक्षी भएको विवरण आएको थियो। त्यस वर्ष यो पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले पाउनुभएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र र हिजो साहित्यतर्फको विजेताको नाम घोषणा गरिएको थियो। अब आउँदो सोमबार अर्थशास्त्रतर्फको विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ। भारतीय पाइलट स्मिथ मत्सारले इजरायलको सर्वोच्च नागरिक सम्मान प्राप्त गर्नुहुने भएको छ। इजरायलका राष्ट्रपति इसाक हर्जोगले पाइलट मत्सार पूर्ण रूपमा निको भएपछि उहाँलाई प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइजम प्रदान गरिने बताउनु भएको छ। भारतीय पाइलट मत्सारले फ्लाइ दुबई विमानको ककपिटभित्र ओमानी सह पाइलटको आक्रमणका बावजूद बहादुरी प्रदर्शन गरी 174 यात्रु तथा चालक दलका सदस्यहरूको ज्यान बचाउनु भएको थियो। गएको सेप्टेम्बर 30 संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाइ दुबईको विमानमा पाइलटवीर सह पाइलटले धारिलो हतियार प्रहार गरी पाइलटमाथि आक्रमण गरेका थिए। आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्नुभएको थियो। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिनुभएको थियो। 34,000 फिटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान 2 मिनटमै तीव्र गतिमा खसेर 16,600 फिटमा झरेको विवरण सार्वजनिक भएका थिए। जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने नेपाली कराते खेलाड़ी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने भएको छ। शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले एसियाडमा पदक जित्ने महिला कबड्डी तथा कराते खेलका खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। कराँतेको पुरूष 84 केजीमाथि कुमिते प्रतिस्पर्धामा तेन्जिङले लाओसका खेलाड़ी भाथाना सायसनलाई 9-1 पराजित गर्दै कास्य पदक जित्नुभएको थियो। उहाँ सेमी फाइनलमा भने इरानका महोद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। तेन्जिङ एसियाली खेलकुदको कराँती इतिहासमा नेपालको लागि पदक जित्ने 5 खेलाड़ी हुनुहुन्छ। यस्तै नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो पटक एसियाडमा काँस्य पदक जितेर इतिहास रचेको छ। यस अगाडि सन् 2023 चीनको हाङजाउमा भएको 19 एसियाडमा पनि नेपालले काँस्य जितेको थियो। 20 एसियाडमा नेपालले समूह चरणमा थाइल्याण्ड र श्रीलंकालाई पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो। सेमी फाइनलमा भारतसँग पराजित भएपछि नेपाल काँस्य पदकमै सीमित बनेको थियो। निलम्बित अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ विरूद्ध ठगी गरेको आरोपमा जाहेरी दर्ता भएको छ। गजुरीमुखी निर्माण कम्पनी प्रालीका संचालक दीपक गौतमले कम्पनीको 9,000 र 7,15,00,000 रूपियाँको कारोबारमा ठगी भएको आरोप लगाउँदै नेम्बाङ र उहाँकी पत्नी दीपकला लिङदेन विरूद्ध प्रहरीमा जाहेरी दिनुभएको हो। गौतमले जग्गा उपलब्ध गराउने आश्वासनमा कम्पनीको करिब 20% सेयर नेम्बाङको नाममा नामसारी गरिदिएको र पछि उक्त सेयर फिर्ता लिन 7,15,00,000 रूपियाँ तिर्नु परेको जाहेरीमा उल्लेख गरिएको छ। ललितपुर प्रहरी परिसरमा दर्ता गरिएको जाहेरी अनुसार गौतम र नेम्बाङ स्नातक तहमा सँगै अध्ययन गरेका साथी हुन्। सोही चिन्जान र विश्वासको आधारमा नेम्बाङले गौतमलाई आफ्नो नाममा प्रशस्त जग्गा जमीन रहेको र आवश्यक परे ती जग्गा धितो राखेर कम्पनीका लागि रकम जुटाउन सक्ने बताउनु भएको थियो। नेम्बाङले गजुरीमुखी निर्माण कम्पनीमा साझेदारी बन्न चाहेको र सेयर बापतको रकम पछि दिने भन्दै सेयर नामसारी गर्न आग्रह गरेको गौतमको दावी रहेको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरपालिका वडा नम्बर 28 कालिका ओखलेवीरमा भएको स्कूल बस दुर्घटनामा 5 जनाको मृत्यु, घाइतेको उपचार जारी। स्कूल बस दुर्घटना छानबिन गर्न पोखरा महानगरपालिकाद्वारा 5 सदस्यीय समिति गठन, 5 दिनभित्र प्रतिवेदन पेश गर्ने। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि मतदान जारी, मतदानको समय साँझ 7 बजेसम्म थप। कास्कीमा यातायात क्षेत्रका समस्या समाधान गर्न सरोकारवाला बीच अन्तर्क्रिया, सवारी साधन वृद्धि, पार्किङ अभाव र पूर्वाधारको कमी समस्या। भारतीय मूलकी नवीनतम नवी पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार। भारतीय पाइलट स्मित मच्छारले इजरायलको सर्वोच्च पुरस्कार पाउने र एसियाली खेलकुदमा कास्ती जितेका तेन्जिङ र कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने। एनफादेशी विरूद्ध 7 करोड़ ठगी गरेको उजुरी। अवस्थ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र सबिनसँगै राजारामलाई बिदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: Mania Extreme Energy Drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम प्रेतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम प्रेतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीको लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना।
1: व्यास नगरपालिका, मध्य नेपाल नगरपालिका, रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 मा दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 को भैंसे पुलसम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
0: करेन्ट लगाएर माछा मार्न,
1: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
0: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
1: नदीको पानी प्रदूषित गर्न,
0: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न,
1: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
0: अनुरोध तनहु हाइड्रो पावर लिमिटेड।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेंट।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेहरू,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
7: फिजियोथेरापी, यूरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
6: फोन 061-572-648-572-849।
8: हेलो,
9: हजुर नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
11: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
12: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
11: किन अत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
12: साँच्चै हो र
11: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
12: हो त
11: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424-9084-46-525
13: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टेल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
14: दिव्यनयन आँखा घर क्लिनिक प्राली
10: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
14: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-97-36-36-816
15: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
14: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
10: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध उपलब्ध छ।
14: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजी दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569972 77।
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर। मोबाइल 9856-48082 9461-48082।
7: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
8: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
7: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार दौड़ पूरा करने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा
8: विशेष सहयोग
7: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर विस्तृत जानकारीका लागि फोन 061588716 98560884 वेबसाइट www.pokharamarathon.org फेसबुक आईडी पोखरा म्याराथन मेन पेज

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंट
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: lip on ya. Extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
4: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
3: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
4: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
3: 24 घण्टा इमर्जेन्सी सेवा
4: सम्पूर्ण ओपीडी सेवा
3: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
4: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
3: रेटिना सम्बन्धी जाँच एवं उपचार
4: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
3: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
4: आँखा छड्केको सिधा पार्ने सर्जरी
3: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
4: लेजर सर्जरी सम्बन्धी सेवा
3: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
4: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
3: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
4: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
3: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
4: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
5: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
3: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-2017-590-2019
4: स्वस्थ आँखा स्वच्छ दृष्टि
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
7: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
6: नेपाल आदिवासी जनजाति महासंघ

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला साँझको 7 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: मिठो हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन योनिक्षामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188 71। मोबाइल नम्बर 98434239।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-0729।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।

0: Mania.
1: Extreme energy drink.
2: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044
3: गण्डकी मेडिकल कलेज पोखरा। तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: पाठ जसले सम्बन्ध गास्छ ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू

0: विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस, न्यु रोड, पोखरा।
2: फोन 0165910162 5910163।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: रंग बहार रंग बहार
5: वर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
4: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
4: वर्जर पेन्ट।
6: हेलो
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका सुन्नु भएन?
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन?
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
9: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ता का स्वास्थ्य उपचार पद्मश्री हॉस्पिटल में
1: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अंतर्गत इसमें आबद्ध संपूर्ण औपचारिक क्षेत्र का योगदानकर्ता स्वरोजगार में रहकर योगदानकर्ता वैदेशिक रोजगार में रहकर योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हॉस्पिटल में स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हॉस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963। दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9736-36816।
1: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-9972-77।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किन गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम त
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुशन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुशन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9850-31412 9864-6788
5: आजै फेरि आउनुहोस्

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: संस्कृति चिनाउन दौड़ौ इतिहास समझौन दौड़ौ साहस जगाउन दौड़ौ प्रकृति जोगाउन दौड़ौ पोखरा अन्तर्राष्ट्रिय म्याराथन को आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंच को आयोजना में
2: श्री नेपाली सेना पश्चिम पीर्तना हेडक्वार्टर विजयपुर को विशेष सहयोग में
1: पोखरा पांच कोट 50 किलोमीटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट सरांगकोट जुप्रांग कोट अर्मला कोट र कहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृति को पहचान इतिहास को विरासत साहस को चुनौती र प्रकृति को संरक्षण में महत्वपूर्ण भूमिका खेल्ने छ। दौड़ का विधाहरू 50 किलोमीटर महिला तथा पुरूष दौड़ र 16 किलोमीटर महिला तथा पुरूष दौड़ मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक रिपोर्टिंग समय बिहान 6 बजे दौड़ शुरू बिहान ठीक 7 बजे उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ।

0: fragrance.
1: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना
2: व्यास नगरपालिका मध्य नेपाल नगरपालिका रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 मा दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 को भैंसे पुलसम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
1: करेन्ट लगाएर माछा मार्न,
2: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
1: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
2: नदीको पानी प्रदूषित गर्न,
1: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न
2: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
1: अनुरोध तनहु हाइड्रो पावर लिमिटेड।
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
4: रंग बहार रंग बहार
5: वर्जर संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
4: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्जर पेंट।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान दम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
9: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061433424

0: 밤, 찐감, 천두밤.
1: 누가 커피 떠보도 그진 말이야.
2: 천두밤. 어버, 천두밤 레귤러, 러 얼트라, 바자르마, 우클럽더 터.
1: 천두밤.
3: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
7: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली
6: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
8: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: Media, Extreme Energy Drink.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
1: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदय घातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
0: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
1: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: रंग बहार रंग बहार,
8: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
7: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ,
7: वर्ज पेन्स।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274253752।
10: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्ष देखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Liponia.
1: Extreme energy drink.
2: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार। आजको पास त उतै होला हस यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर, बरु मेरो ब्यागमा गएर आइहालौ।
4: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा प्रमुख चाडपर्वको मुखैमा काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध।
1: दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिए, दुई तर्फे नै सवारी साधनहरू अवरुद्ध छ, भोलि पनि दिनभरि लाग्न सक्ने जानकारी दिनुभएको छ।
0: काठमाडौँ महाधिवेशनमा मतदान, आज सभापतिको मात्र मतगणना हुने।
2: मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ, अन्य पदहरूको मतगण्ने काम चाहिँ यदि भोलि भएन भने पर्सि म सुरु गर्छु।
0: र आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पुनः योग्य रहेको राष्ट्रसंघीय मानवाधिकार सम्बन्धी उच्च आयुक्तको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। नवनीतम नावी पिल्लेले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्। पूर्व राष्ट्रसंघीय मानवाधिकार प्रमुख तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानून प्रवर्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागि बताइएको छ। नर्वेजीय नोबेल समितिका अध्यक्षले युद्ध अपराध, मानवता विरूद्धको अपराध र नरसंहारका घटनामा कानूनी कार्यवाही सुनिश्चित गर्न यी महिलाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पिल्लेले हालै संयुक्त राष्ट्रसंघको एउटा आयोगको नेतृत्व गरेकी थिइन् जसले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाएको थियो। यद्यपि इजरायलले सधैँ यस आरोपलाई अस्वीकार गर्दै आएको छ। आफूलाई यस जानकारी दिइँदाको छड कैद गरिएको भिडियोमा पिल्लेले शुरूमा यसलाई ठट्टा ठानेको बताएको सुनिन्छ। यदि तपाईँले अलिकति पनि बढ़ी ताली बजाउनुभयो भने म यस पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु। नवनीतम नाभी पिल्ले गत वर्षकी विजेता भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले आफ्नो पदक अमेरिकी राष्ट्रपतिलाई उपहार स्वरूप प्रदान गरेकी थिइन्। नोबेल शान्ति पुरस्कारको घोषणाप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले सामाजिक सञ्जाल मार्फत यसलाई इजरायल विरोधी घृणा र पूर्वाग्रहलाई वैधता दिने गरी पुरस्कारको दुरूपयोग गरिएको कदम भनेको छ। मन्त्रालयले उसकै शब्दमा झूठ, घृणा र रक्त आरोपका लागि दिइने पुरस्कार भएमा नाभी पिल्ले त्यसका लागि सबैभन्दा उपयुक्त पात्र हुने टिप्पणी गरेको छ। साउदी अरबले राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार भएका इरान समर्थित हुती विद्रोहीका दुईवटा हमलामा परि पाइलट सहित तीनजनाको मृत्यु भएको जनाएको छ। त्यहाँको उड्डयन निकायले आफ्नो राष्ट्रिय ध्वजावाहक कम्पनी साउदियाको एउटा विमानमा प्रहार भएको पुष्टि गरेको हो। उक्त घटनापछि अन्य विमान सेवा कम्पनीहरूले समेत रियादका लागि हुने उडानहरू स्थगित गरेका छन्। भारतको युवा आन्दोलन ककरोच जनता पार्टीका नेता अभिजित दिप्केले सरकारी चेतावनीका बावजूद शनिबार दिल्लीमा तय गरिएका विशाल सड़क र्यालीहरू अघि बढ़ने अडान लिएका छन्। सो पार्टीका अनुसार राजधानी पुग्ने प्रयास गरिरहेका कम्तीमा 10,000 मानिसहरूलाई नियन्त्रणमा लिएको छ, तर त्यस संख्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन र शहरमा 20,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रदर्शनकारीहरू निर्वाचन आयोगका प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले आयोगमाथि अल्पसंख्यक समुदायहरूलाई मताधिकारबाट वञ्चित गर्न देशभरको मतदाता नावलीमा हेरफेर गरेको आरोप लगाएका छन्, तर आयोग र सत्तारूढ़ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलर भन्दा बढ़ी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनी स्थित एउटा गोदामबाट पारिवारिक स्वामित्वमा रहेको मार्केसी एन्टिनोरी वाइनरीले आफ्ना सबैभन्दा बहुमूल्य बोतलहरू विदेशमा रहेका ग्राहकहरूलाई पठाउने तयारी गरिरहँदा ती चोरी भएका थिए। मुख छोपेका चोरहरूले चेतावनीयुक्त घण्टी बज्ने प्रणालीलाई निष्क्रिय पारेर दुईवटा ठूला ट्रकमा हजारौं बाकस रेड वाइन लिएर भागेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। देशको राजधानी काठमाडौँ उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरूद्ध भएको छ। अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरी नजिकै राजमार्ग भाँसिएपछि आवागमन रोकिएको हो। लाखौंको संख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाडौँबाट दशैं मनाउन विभिन्न जिल्ला जाने गर्दछन्। कृष्णभीरमा भाँसिएको बाटो सञ्चालनमा ल्याउन करिब 2 साता लागेको थियो। आज गजुरी नजिक सड़क भाँसिएको विषयमा थप जानकारी दिँदैछन् नारायणगढ़ स्थित हाम्रा संवाददाता ईश्वर जोशी।
1: पछिल्लो समयको यो पृथ्वी राजमार्गको कुरा गर्नु पर्दाखेरि गजुरी गाउँपालिका 5 गलौदी भन्ने स्थानमा चाहिँ त्रिशुली नदीले सड़क कटान गर्दाखेरि चाहिँ अहिले दुईतर्फी नै सवारी साधनहरू चाहिँ अवरूद्ध भएको अवस्था छ। अहिले भर्खर मैले दार्जीलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ, उहाँले चाहिँ अहिले अब यो आजलाई चाहिँ अब बाटो खोल्न सक्ने सम्भावना चाहिँ नभएको र अब भोलि पनि दिनभरि लाग्ने अवस्था भएको लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ र अहिले चाडबाडको बेला भएको कारणले गर्दाखेरि अहिले उक्त सड़कमा चाहिँ यातायातको चाप चाहिँ अधिकतम चाप रहेको भनेर चाहिँ जानकारी दिनुभएको छ उहाँले।
0: अब बाटो पूर्ण रूपमा अवरुद्ध भइसकेपछि यातायात व्यवस्थित गर्नको निम्ति कहाँ कहाँबाट रोकिँदैछ यातायात अथवा त्यो बाटो आवाजावत गर्न कहाँ कहाँसम्म रोकिया छ?
1: अब अहिले त्यो गलौजीमा चाहिँ सड़क भाँसिएपछि भर्खरै यो प्रमुख जिल्ला अधिकारीले चाहिँ सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट आउने सवारी साधनहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ रोकेर राखिएको र चितवनबाट पनि काठमाडौँ जाने सवारी साधनहरूलाई मुगलिङ रामनगर लगायत विभिन्न सुरक्षित होल्डिङ सेन्टरहरू चाहिँ रोक्नलाई चाहिँ हामीले सूचना गरिसकेका छौँ र सवारी साधनहरूलाई चाहिँ अहिले रोकेको अवस्था छ भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ।
0: अब यो प्रमुख जिल्ला अधिकारीले भने अनुसार भोलि कम्तीमा पनि भोलिसम्ममा बाटो पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन जुन भने, त्यो के एकतर्फी हुन्छ अथवा दुईतर्फी हुन सक्छ कि अझै धेरै दिन लाग्न सक्छ, कस्तो खालको जानकारी दिएका छन् उनले?
1: अब त्रिशुली नदीले चाहिँ अब जस्तो कृष्णभिरमा जस्तै आधी बाटो चाहिँ अब भाँसिएको अवस्था छ। यसले गर्दाखेरि चाहिँ अब प्रभु जिल्लासँग कुरा गर्दै उहाँले चाहिँ हामीले वैकल्पिक राजमार्गको पनि हामीले विकल्प हेर्दैछौँ, सम्भव भएसम्म हामीले वैकल्पिक राजमार्ग पनि प्रयोग गर्न सक्ने स्थिति भयो भने त्यसलाई पनि हामीले चाहिँ सोचिरहेको छौँ। र अहिले जुन पृथ्वी राजमार्गको गलौजी क्षेत्रमा चाहिँ आजले चाहिँ अब कुनै पनि सवारी साधनहरू चल्न सक्ने सम्भावनै नभएको र भोलि पनि दिनभरि लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको थियो।
0: उनी थिए नारायणगढ स्थित हाम्रा संवाददाता ईश्वर जोशी। अब एउटा राजनीतिक प्रसंग। नेपाली कांग्रेसको महाधिवेशनमा अधिकांश जसो मतदाता मतदानमा सहभागी भएको उक्त पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक कारणले हिजो हुन नसकेको मतदान आज पनि निर्धारित समयभन्दा लम्बिएको थियो। सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। उक्त पदको मतगणना आजै गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए। मतदान र त्यसपछिका प्रक्रियाबारे हामीले उनीसँग कुराकानी गर्दै पछिल्लो जानकारी मागेका थियौं।
2: मैले चाहिँ यो अधिवेशनको चाहिँ हिजोको डेट राखेको, हिजो चाहिँ प्राविधिक रूपले हिजो हुन सकेन, आज चाहिँ मैले बिहान 7 बजेबाट सुरु हुन्छ भनेको, अलिकति अब चाहिँ यस्तै हो नेपालीहरूको चलन, अब चाहिँ 7:30 बजे मात्रै सुरु भयो, त्यसपछि हामीले 5 बजेको समय दिएका थियौँ, अलिकति नभ्याउने जस्तो भएर 7 बजे टुङ्ग्याएको। जम्मा 7,319 जना मतदाता थिए, अहिले लगभग त्यहाँनिर 7,200 चाँचु नै मत खस्यो। अब ठ्याक्कै हिसाब त निकालेको थिएन, 100.99% मत खस्यो।
0: अब मतगणनाको कार्यक्रम के छ?
2: मतगणनाको त यस्तो छ, अरू चाहिँ पदको त्यहाँनिर सम्पूर्ण त्यहाँनिर मतगणना त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा हुन्छ। अब सभापतिको एउटाको मात्रै चाहिँ मतगणना अब अहिले नै चाहिँ यो सबै चाहिँ काम सम्पन्न भइसकेपछि यी राष्ट्रिय सभागृहमा सुरु गर्छु म। यसमा चाहिँ प्राविधिक रूपले हजुरले त्यहाँनिर सम्प्रेषण पनि गरिदिनु पर्छ सबैसँग। हाम्रो त्यहाँनिर विधानले चाहिँ के भन्छ, 51% मत लिएर आएन भने दोहोऱ्याएर मत फेरि चुनाव गर्नुपर्छ। त्यो चुनाव गर्नुपर्ने कारणले चाहिँ सभापतिको चाहिँ मतगणना पहिले गर्नुपर्ने अवस्था पिछडि आएको हो। 51% मत पुगेन भने भोलि फेरि सभापतिको लागि मात्रै चुनाव हुन्छ, 51% नआयो भने आजै डिक्लेयर हुन्छ।
0: आज अबेला राति भयो भने पनि सिद्ध्याउने नै हो एकचोटि?
2: सिद्ध्याउने, अब मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ।
0: अनि अन्य पदहरूको मतगणना चाहिँ कहिले हुन्छ?
2: अन्य पदहरूको त्यहाँनिर उतातिर त्यहाँनिर स्थानीयतामा गर्नुपर्छ। आज त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राख्छु, अब त्यसपछि अब सुविधा हेरेर मतगणनी काम त्यहाँनिर भोलि नै पनि हुन सक्छ, यदि भोलि भएन भने पर्सि त म सुरु गर्छु। र त्यो त्यहाँनिर यहाँ हुन त 33 क्लस्टर छ, ज्यादै गाह्रो छ चुनाव गर्नलाई, चाहिँ 800 जना उम्मेद्वार छन्। तै पनि म चाहिँ धेरै काउन्टरमा म त्यहाँनिर माइन पावर खोज्न सक्छु, त्यसले गर्दा 2-3 दिनभित्रमा म रिजल्ट सबैको रिजल्ट गरिहाल्छु।
0: उनी थिए नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटे कोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। एउटा संक्षिप्त प्रसंग। सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज धाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसीसँग भने,
4: आचरण सम्बन्धी विषयहरू चाहिँ बराबर उल्लङ्घन गरेको एवं अनुशासन काम गरेको नेपाल सरकार र आफू अन्तर्गत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा चाहिँ आज 83/26 लागू हुने गरेर उहाँलाई चाहिँ सशस्त्र प्रहरी सेवाबाट चाहिँ हटाउने गरी विभागीय कार्यवाही भएको छ र यसमा हामीले सशस्त्र प्रहरी ऐन नियमावली अनुसारको विधि पद्धति र प्रक्रिया अनुसार चाहिँ यी सबै कार्यहरू सम्पादन गरेको अवस्था छ।
0: अब बाँकी प्रसंग। नेपाल प्रहरीले काठमाडौँमा झण्डै 22 किलो अवैध सुनसहित 3 जना चिनिया नागरिक गिरफ्तार भएको जानकारी दिँदै उनीहरूलाई आज सार्वजनिक गरेको छ। उनीहरूबाट बरामद सुनको मूल्य करिब 54 करोड़ रूपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढा नीलकण्ठ नगरपालिकाबाट विशेष कार्यवाही गरेर उनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्काले विशेष निगरानीपछि उक्त सफलता हात परेको जानकारी दिँदै भने,
5: हिजो बिहान अन्दाजी 5:55 बजेको समयमा 3 जना चिनियर नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार पसार गर्नलाई प्रयोग भएको गाडी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौँ। यो सुनको वजन प्लास्टिक सहितको 21 केजी 750.68 ग्राम रहेको पाइयो। हिजोको बजार मूल्य अनुसार यसको मूल्य चाहिँ 54.60 लाख 7,320.04 रुपियाँ हुन आउँछ।
0: दोभाषेको सहयोगमा सोधपूछ गरिए पनि अभियुक्तहरूले अनुसन्धानमा नसघाएको उनले बताए। त्यसैले कहाँबाट सुन ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ।
5: यद्यपि हामीले हाम्रो चाहिँ अन्य अनुसन्धानका विधिहरू प्राविधिक अनुसन्धानहरू र अहिले भइरहेका प्रविधिहरूलाई प्रयोग गरेर उहाँहरूको आवागमन उहाँहरूलाई भेट्न आउने मान्छेहरूको प्राविधिक विश्लेषणहरू भइरहेको छ। फलान ठाउँबाट नै आइहाल्यो भनेर भन्ने अवस्थामा चाँडै नै पुग्छौँ भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
0: प्रहरीका अनुसार भाडामा लिइएको घरबाट निस्किन लागेका बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो। त्यसैले उनीहरूले सुन कतै बेच्न लग्न लागेको अनुमान प्रहरीको छ, तर कहाँ लग्दै थिए भन्ने अझै पनि खुल्न नसकेको प्रहरीका एसएसपी सन्तोष खड्काले बताएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। राष्ट्रसंघीय मानवाधिकार सम्बन्धी उच्च आयुक्त भोल्कर टर्कले मानवाधिकारमाथि प्रहार भइरहेको वर्तमान अवस्थामा आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पूर्ण रूपमा योग्य भएको बताएका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेलले तयार पारेको विश्लेषण प्रस्तुत गर्दैछन् साथी प्रदीप बस्याल।
3: नाभी पिल्लेलाई सम्मान गरेर नोबेल समितिले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको स्पष्ट बचाउ गरेको छ। समितिका अनुसार अन्तर्राष्ट्रिय कानून अत्यधिक दबावमा छ भने यसका संस्थाहरू आक्रमणको चपेटामा छन्। यद्यपि उसकै शब्दमा बढ्दो रूपमा द्वन्द्वहरूको समाधान कूटनीति सन्धि र कानूनी संयन्त्र मार्फत भइरहेको र अन्तर्राष्ट्रिय कानून अझ शान्तिपूर्ण विश्वको आधार रहेको नोबेल समितिले जनाएको छ। तर युक्रेन, इरान, गाजा, सुडान, म्यानमार र अन्य ठाउँका त्यस्ता धेरै मानिसहरू यसमा सहमत नहुन सक्छन्। त्यहाँका मानिसहरूले अन्तर्राष्ट्रिय कानून र सन्धिहरूले उनीहरूलाई निराश बनाएको तर्क गर्न सक्छन् र उनीहरूलाई आफ्नो हित र सुरक्षाका लागि हतियारको बल र शक्तिशाली सहयोगीहरूको साथ अझ बढी प्रभावकारी लाग्न सक्छ। ब्रिटिश गुप्तचर निकाय एमआई6 का पूर्व प्रमुख सर एलेक्स योङ्गरले गत वर्ष बीबीसीसँग त्यस्तै कुरा गरेका थिए। उनले भनेका थिए, हामी एउटा त्यस्तो नयाँ युगमा छौं जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरू नियम र बहुपक्षीय संस्थाहरूद्वारा निर्देशित हुने छैनन्। तिनको निर्धारण शक्तिशाली नेताहरू र विभिन्न सम्झौताहरूद्वारा हुनेछ। सोही निराशाजनक निष्कर्ष विपरीत नोबेल समितिले पिल्लेलाई पुरस्कार प्रदान गरेर आफ्नो अडान प्रस्तुत गरिरहेको छ। उनी उक्त तर्कको विपरीत पक्षको जीवन्त उदाहरण हुन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा बीबीसी हातेमालो कार्यक्रम भोटे कोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने सोमबार बेलुकी 9:15 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
7: टाइम चेक।
8: यति बेला रातिको 9 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र सविनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरपालिका वडा नम्बर 28 कालिका उखलीको भिरमा भएको स्कूल बस दुर्घटनामा 5 जनाको मृत्यु, घाइतेको उपचार जारी। स्कूल बस दुर्घटना छानबिन गर्न पोखरा महानगरपालिकाद्वारा 5 सदस्यीय समिति गठन, 5 दिनभित्र प्रतिवेदन पेश गर्ने। सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त, संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको उल्लेख। गजुरीको गलौदीमा सड़क भाँसियो, राजमार्ग पूर्ण रूपमा अवरूद्ध। कास्कीमा यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारवाला बीच अन्तर्क्रिया, सवारी साधन वृद्धि, पार्किङ अभाव र पूर्वाधारको कमी समस्या। पोखरा सभागृहमा यमाहाको ब्लू फेज शुरू, पुरानो बाइक तथा स्कूटर सार्टफेयर गरेर नयाँ बाइक खरिद गर्न सकिने। भारतीय मूलकी नवनीतम नदी पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार, भारतीय पाइलट स्मिथ मत्सारले इजरायलको सर्वोच्च पुरस्कार पाउने र एसियाली खेलकुदमा काँस्य जितेका तेन्जिङ र कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने। पोखरा 5 को टल्टा ट्रेल रेस सफल बनाउन छलफल। पोखरा महानगरपालिका वडा नम्बर 28 ओखलेभिरमा असोज 23 गते आज बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको बस दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। सौर्य मास्टानाबाट कालिका स्थानतर्फ आउँदै गरेको G2K 14-17 नम्बरको स्कूल बस बिहान 6:33 बजे सड़कबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा परि पोखरा 28 मास्टाना बस्ने ममता तिवारी, असीम कण्डेल, रुमिका नेपाली, शुभेच्छा तिवारीको मृत्यु भएको छ। त्यसै गरी बसमा उपचारको लागि भन्दै लिफ्ट मागेर सवार 65 वर्षीय स्थानीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ। ममता तिवारी, असीम कण्डेल र बाबुराम तिवारीलाई बिहान 8:35 बजे तथा रुमिका नेपाली र शुभेच्छा तिवारीलाई बिहान 9 बजे अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। कक्षा 10मा पढ्ने रुमिका नेपालीको शव उहाँका दाजु रोशन नेपालीले र शुभेच्छा तिवारीको शव वडा सदस्य कमल थापाले शनाखत गर्नुभएको हो। करिब 21 जना विद्यार्थी सवार उक्त बस दुर्घटना भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिसोबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमाण्डमा 7 जनाको टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायक परिचयक वीरेन्द्र कुमार पासवानको कमाण्डमा 15 जना ट्राफिक सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 हेडक्वार्टर कालिकागंज पोखराबाट सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमको कमाण्डमा 10 जनाको टोली उद्धारमा खटिएको थियो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय सिसुवाबाट करिब 14 किलोमिटर उत्तरमा पर्दछ। बिहान 7:40 बजे थप उद्धारको लागि जिल्ला प्रशासनका 21 जना विद्यार्थी सवार उक्त बस दुर्घटना भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिसुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमाण्डमा 7 जनाको टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायक परिचयक वीरेन्द्र

लक्षित पन्द्र जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचार गर्न ल्याइएको थियो। गण्डकी मेडिकल कलेजमा पोखरा 28 सौरीका 16 वर्षीय सृष्टि तिवारी, 16 वर्षीय सिसन थापा मगर र पोखरा 28 डाँडा गाउँका सौगा तिमलसेनका उपचार भइरहेको छ। कक्षा 10 दिनरत उनीहरूको टाउको, ढाड, कम्मर र खुट्टामा चोट लागेको भए पनि अवस्था मध्यम र बोल्न सक्ने रहेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा पोखरा 28 मासनाका अस्मि कणेल, सोनिया तिवारी, अंकित परिवाजुई, स्नेहा तिवारी, आकृति बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य, इमन मगरको उपचार भइरहेको छ। त्यस्तै महादेव गाउँपालिका 12 पहिरेका स्नेहा खर्ती, स्मृति खत्री र पोखरा 15 बस्ने बसका चालक तुलबहादुर गुरूङको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये अस्मि कणेलको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ। उद्धारका क्रममा इलाका प्रहरी कार्यालय सिसुवामा कार्यरत 31 वर्षीय प्रहरी जवान अर्जुन साई पनि घाइते हुनुभएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार पश्चात उहाँ डिस्चार्ज भइसक्नु भएको छ। घटना लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायक महानिरीक्षक दिपेन्द्र घरती छेत्रीले पनि घटनास्थल तथा घाइतेहरूको स्थितिको अवलोकन गर्नुभएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 28 कालिका स्थित ओखलेको भीरमा भएको स्कूल बस दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मासटाणाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो। विद्यार्थी चालक र सहचालक समेत गरी 22 सवार उक्त बस दुर्घटना हुँदा 5 ज्यान गएको छ। दुर्घटनामा परी घाइते भएका अन्य यात्रुहरूको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पोखरा महानगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहनुभएको छ। त्यसै गरी समितिका सदस्यहरूमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहनुभएको छ। गठित समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्य तथ्यसहित 5 दिनभित्र प्रतिवेदन पेश गर्नेछ। यसका साथै समितिले विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अप्नाउनु पर्ने सावधानीको सम्बन्धमा आवश्यक सुझाव समेत पेश गर्ने जनाइएको छ। दुर्घटनामा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना पनि नगर प्रमुख धनराज आचार्यले व्यक्त गर्नुभएको छ। घाइते सम्पूर्ण विद्यार्थी चालक तथा सहचालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउनु भएको छ। यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन विद्यालयका सवारी साधनको नियमित जाँच, सुरक्षा मापदण्डको कड़ाईका साथ पालना र प्रभावकारी अनुगमन गर्न उहाँले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउनु भएको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त हुनुभएको छ। गृह मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी उहाँलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने विभागीय कार्यवाही गरेको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्रेद्वारा जारी विज्ञप्तीमा दाहालले आचरण सम्बन्धी नियम बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको उल्लेख छ। यसअघि सूचना चुहावटको आरोपमा दाहाल असोज 19 गते निलम्बनमा पर्नुभएको थियो। गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनी कुमार पोखरेलले गरेको छानबिनपछि दाहाललाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिश गरिएको थियो। दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत समयको निगरानी र सूचना चुहावट गरेको आरोप लागेको थियो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना फेला परेको सशस्त्र प्रहरी स्रोतले जनाएको थियो। दाहाल पूर्व प्रधान न्यायाधीश राणाका ज्वाइँ नाता पर्नुहुन्छ। असोज 11 गते राणा बाँसबारी स्थित निवासबाट पक्राउ परेपछि दाहाल उहाँलाई हिरासतमा भेट्न पुग्नु भएको थियो। विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहनुभएका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले चलखेल गरेको र त्यसमा दाहालको भूमिका देखिएको दावी पनि सशस्त्र प्रहरी स्रोतले गरेको थियो। गृह मन्त्रालयको विज्ञप्तिमा भने दाहाललाई सेवाबाट हटाउनुको कारणका रूपमा आचरण उल्लंघन, अनुशासनहीनता र संगठनको छविमा आँच पुर्याउने कार्यलाई उल्लेख गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पछिल्लो एक साताको कार्य प्रगति सार्वजनिक गरेको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा असोज 18 गतेदेखि 23 सम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज रियालका अनुसार हाल राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 को मसौदा निर्माण भइरहेको छ। लगानी सम्बन्धी आधिकारिक सूचना प्रक्रिया, आवश्यक स्वीकृति, कागजात, शुल्क, समयसीमा तथा जिम्मेवार निकायको जानकारी एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले कार्यविधि निर्माण गर्न लागि उहाँले बताउनुभयो। प्रवक्ता अर्यालका अनुसार कार्यविधिमा लगानी सम्बन्धी सरकारी सेवालाई क्रमशः एउटै डिजिटल माध्यममा आबद्ध गर्ने, एउटै लगानीकर्ता वा परियोजनाका साझा विवरण तथा कागजात पुनः प्रयोग गरी अनावश्यक दोहोरोपण हटाउने,
कानूनले क्रमिक प्रक्रिया

0: अनिवार्य नगरेका सेवा समानान्तर रूपमा सञ्चालन गर्नेछ। साथै आवेदनलाई सम्बन्धित अधिकार प्राप्त निकायमा प्रणालीगत रूपमा पठाउने, संघ प्रदेश तथा स्थानीय तहका सरकारी प्रणालीबीच सुरक्षित अन्तर सञ्चालन कायम गर्नेछ। कार्यविधिमा आवेदनको अवस्था, सेवा समय, जिम्मेवार निकाय, बाँकी कार्य तथा निर्णयको अवस्था लगानीकर्तालाई देखाउने, पूर्व लगानीदेखि सञ्चालन विस्तार पुनर्लगानी तथा बहिर्गमनसम्म प्रक्रियागत सहजीकरण उपलब्ध गराउने लगायतका उद्देश्य समेटिएको छ। प्रवक्ता अर्यालका अनुसार यसबीचमा संघ प्रदेश र स्थानीय तह समन्वय र अन्तर सम्बन्ध ऐन 2077 को दफा 22 बमोजिमका विषयगत समितिका सचिवहरूसँग छलफल एवं अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। अन्तर्क्रिया कार्यक्रममा भएका 8 पदीय निर्णयहरू आवश्यक कार्यान्वयनको लागि विषयगत समिति रहेका सम्बन्धित मन्त्रालयहरूमा प्रेषित गरिएको छ। उहाँले संघीय सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिबीच गत वर्षको मक्सिर 24 गते भएको सम्झौता कार्यान्वयनका सन्दर्भमा सहजीकरणका लागि गठित समितिले गरेका निर्णयहरू कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयमा प्रेषित गरिएको बताउनु भएको छ। त्यसै गरी कूटनैतिक मामिला सम्बन्धी समन्वय तथा प्रदेश सम्बन्धी परिषदका निर्णय कार्यान्वयनको अवस्थाका बारेमा असोज 19 गते कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्क्रिया र छलफल भएको छ। सूचना प्रविधि सम्बन्धमा मन्त्रालय तथा निकायहरूबाट माग भइआएका साझा प्रकृतिका तथा राष्ट्रिय महत्वका 9 प्रणालीहरूको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मत सम्भारको कार्य सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र मार्फत गर्ने र यो कार्यका लागि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा नियुक्ति प्रक्रिया अगाडि बढ़ाइएको पनि जनाइएको छ। सहसचिव अर्यालका अनुसार भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम दोलखा र रामेछाप जिल्लामा सम्पन्न गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा सड़क भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। जिल्ला प्रहरीकारले धादिङका प्रहरी परीक्षक एसपी सुमित खड्काका अनुसार मंगलबार दिउँसो सड़कको ठूलो भाग भाँचिएर तल त्रिशुली नदीतर्फ खसेको हो। सड़कको अवस्था नागडुङ्गा 9 खण्डको कृष्णभिरको जस्तै जोखिमपूर्ण बनेको छ। एसपी खड्काले भन्नुभएको छ, मुख्य सड़क क्षेत्र पूर्ण रूपमा भाँसिएको छ। मोटरसाइकल समेत आवाजात गर्न नमिल्ने गरी बाटो खस्ने क्रम जारी रहेकोले सुरक्षाको दृष्टिले राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ। उहाँले कृष्णभिरकै जस्तो प्रकृतिले सड़क भाँसिएको बताउनुभयो। घटना लगत्तै प्रहरी टोली खटिएर जोखिम व्यवस्थापन तथा डाइभर्सन वा मर्मतको विकल्पबारे समन्वय भइरहेको प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि राजमार्ग भएर गुड्ने सवारी साधनहरू बाटोमै रोकिएका छन्। जिल्ला समन्वय समिति कास्कीले यातायात क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले सरकारवालाबीच अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। आज आयोजित कार्यक्रममा यातायात व्यवस्थापन, सड़क तथा पार्किङ व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण, सवारी प्रदूषण नियन्त्रण र यात्रु मैत्री सेवा प्रभावका विषयमा छलफल गरिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाद्र पौडेलले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न र सेवाग्राहीका गुनासो सम्बोधन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले चालक तथा सहचालक व्यवस्थापन, सड़क र पार्किङ व्यवस्थापन, दुर्घटना न्यूनीकरण, सवारी प्रदूषण नियन्त्रण तथा अपाङ्ग मैत्री र प्रविधि मैत्री यातायात सेवामा जोड़ दिनुभयो। सड़कमा हुने दुर्घटना न्यूनीकरण गर्दै विकृति रहित र यात्रु मैत्री यातायात क्षेत्र निर्माणको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो। रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सड़क तथा यात्रालाई सुरक्षित बनाउने उद्देश्यले गाउँपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो। उहाँले व्यवस्थापनका क्रममा देखिएका कमजोरी सुधार गर्न प्रयास भइरहेको पनि बताउनुभयो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव नवराज शर्माले स्थानीय यातायात व्यवस्थापनमा स्थानीय तहसहित सम्बन्धित सरकारी निकायलाई थप जिम्मेवार बनाउने प्रयास भइरहेको बताउनुभयो। उहाँले कार्यक्रममा प्राप्त गुनासा र सुझावलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या र सुधारका उपाय प्रस्तुत गरेका थिए। जिल्ला समन्वय अधिकारी नवराज बरालका अनुसार समयमा सवारी अनुमति नवीकरण नहुने, सवारी चाप बढ़दा व्यवस्थापनमा कठिनाई हुने, तीव्र गति र जथाभावी ओभरटेक गर्ने प्रवृत्ति, बस बिसौनी व्यवस्थित नहुने तथा लेन अनुशासन कायम गर्न नसकिएको विषय उठाइएको थियो। त्यसैगरी घुम्तीमा सड़क सुरक्षाको लागि लेन तथा संकेतको व्यवस्थापन गर्नुपर्ने र मालवाहक सवारी साधनको पार्किङ व्यवस्थित बनाउनुपर्ने सुझाव समेत प्राप्त भएको उहाँले जानकारी दिनुभयो। नागरिक समाजका अगुवा रामबहादुर पौडेलले सड़कलाई व्यवस्थित र सुरक्षित बनाउन चालकहरू स्वयं अनुशासित हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा यातायात व्यवस्थापनका समस्या, चुनौती तथा समाधानका प्रयासबारे यातायात व्यवस्थाकारले गण्डकीका प्रमुख ढाकाराम शर्माले अवधारणा प्रस्तुत गर्नुभएको थियो। उहाँले सवारी साधनको संख्या बढ़दै जानु, सड़क पूर्वाधारको स्तरोन्नति पर्याप्त नहुनु, आधुनिक सड़क पूर्वाधारको कमी, पर्याप्त पार्किङ नहुनु, वैज्ञानिक रूपमा बाटो इजाजत व्यवस्थापन गर्न नसक्नु तथा सड़क किनार अतिक्रमण हुनु यातायात क्षेत्रका प्रमुख समस्या रहेको उल्लेख गर्नुभयो। त्यस्तै सवारी प्रदूषण बढ़नु, लापरवाहीपूर्ण रूपमा सवारी साधन सञ्चालन हुनु र केही स्थानमा यातायात व्यवसायबीच अस्वस्थ प्रतिस्पर्धा देखिनुले पनि व्यवस्थापनमा चुनौती थपेको उहाँले बताउनुभयो। शर्माले यी समस्या समाधानको लागि भइरहेका प्रयासबारे समेत जानकारी दिनुभएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय मानवाधिकार आयोग, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी तथा सम्बन्धित संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, नागरिक समाज, उपभोक्ता मंच, कास्कीका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि र संचारकर्मीहरूको सहभागिता रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत गर्नुभएको थियो भने जिल्ला समन्वय अधिकारी नवराज बरालले सञ्चालन गर्नुभएको सूचना अधिकारी लच्छु शर्माले जानकारी दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। सरकारले राष्ट्रपति समक्ष यो सहित तीनवटा अध्यादेश जारी गर्नको लागि सिफारिश गरेको थियो। अरू दुईवटा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। यसअघि 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकोमा यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृतक घोषणा गर्न सकिने विषय विपद सम्बन्धी अध्यादेशमा आएको छ। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ वैज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
7: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
8: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-0329।

0: sip on ya. Extreme energy drink.
1: Goel Metal Industries ko utkrisht utpadan Jindal SS5, Nepal's number one brand. Nakkali dekhi savadhan. Jindal ko lokpriyata le garda nakkali Jindal bazar ma aayeko hunale plastic ma matra nabhai bike ma pani Jindal lekheko part matra kharid garnu hola. Tikav ra gunastariya kaam Jindal pipe ho yesko naam.
2: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ. अब बाँकी प्रसंग. नेपाली कम्युनिष्ट पार्टी नेकपाले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ. पार्टी कार्यालय पेरिस टाँडामा आज बसेको केन्द्रीय संयोजन समितिको बैठकले वडा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अघि नै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ. उहाँका अनुसार आउँदो पुस 11 गते देशभरका सबै वडामा एक दिन वडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ. त्यसै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभएको छ. जिल्ला प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ. तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनु भएको छ. नेपाली संगीत प्रेमीहरूका लागि चर्चित गायक तथा गीतकार विपुल छेत्री पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिन आउनुहुने भएको छ. विपुल छेत्री तथा उहाँको ब्यान्डको प्रस्तुति रहने विपुल छेत्री लाइभ इन पोखरा आगामी कार्तिक 13 गते शुक्रबार पोखराको लेकसाइड स्थित बाराघाट मैदानमा आयोजना हुने भएको छ. एक्सट्रीम इनर्जी ड्रिंक्सको प्रस्तुतिमा आउन लागेको उक्त कार्यक्रम प्रचार नेपाल प्रणालीको आयोजनामा हुन लागेको बताइएको छ. कार्यक्रमको लागि प्रारम्भिक चरणको टिकट बिक्री खुल्ला भइसकेको छ. दर्शकले खल्ती एप तथा अनलाइन प्लेटफर्म मार्फत टिकट खरिद गर्न सक्ने आयोजकको भनाइरहेको छ. पोखरा 9 बस पार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले पोखरा महानगरपालिका वडा नम्बर 9 रहेका सामुदायिक विद्यालयहरूमा चित्रकला प्रतियोगिता सञ्चालन गरेको छ. पोखराको प्राकृतिक सुन्दरता शीर्षकमा आयोजना गरेको चित्रकला प्रतियोगितामा महेन्द्र माविकी छात्रा सुजिता विकले प्रथम, सहारा बाल आधारभूत विद्यालयका छात्र रोहित तामाङले दोस्रो र नवप्रभात माविकी छात्रा रेजिना परियारले तृतीय स्थान हासिल गर्नुभयो. विजेतालाई नगद प्रमाणपत्र ट्रफी र खादासहित कार्यक्रमका प्रमुख अतिथि नन्दराम गिरीले पुरस्कार प्रदान गर्नुभएको थियो. कार्यक्रममा विद्यालयका शिक्षक शान्ति सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो. वडा नम्बर 9 वडा सदस्य नन्दराम गिरीले बालबालिकालाई कक्षा कोठामा मात्र केन्द्रित नगरी प्रतिभा प्रस्फुटनको लागि विभिन्न क्रियाकलाप गर्न वडाको सदैव साथ र सहयोग रहने धारणा राख्दै नजिकिँदै गरेको दशैं तिहार नेपाल सम्बत र छठ पर्वहरूको शुभकामना दिनुभएको थियो. विद्यालयका अध्यक्ष मानबहादुर तामाङको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो. ग्रीन डेभलपमेन्ट ब्याङ्क लिमिटेडका ग्राहकले युनाइटेड राफलेन्स ल्याबोरेटरी यूआरएलको रक्त परीक्षण सेवामा विशेष छूट पाउने भएका छन्. स्वास्थ्य सेवामा छूट सम्बन्धी सम्झौता पत्रमा ग्रीन डेभलपमेन्ट ब्याङ्क लिमिटेड र यूआरएल बीच हस्ताक्षर भएको छ. सम्झौता पत्रमा ब्याङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र यूआरएलका अध्यक्ष ठाकुर प्रसाद पन्तले हस्ताक्षर गर्नुभएको छ. यमाहाको पोखराको लागि आधिकारिक डिलर भीएडब्ल्यू इन्टरप्राइजेसको आयोजनामा पोखरामा यमाहा ब्लू फेस्ट शुरू भएको छ. पोखरा सभागृह हल प्राङ्गणमा शुक्रबारदेखि यमाहाको चाडपर्व केन्द्रित ब्लू फेस्ट महामेला शुरू भएको हो. फेस्टको नायिका प्रियंका कार्कीले उद्घाटन गर्नुभयो. उक्त फेस्ट असोज 30 गतेसम्म हुने भीएडब्ल्यू इन्टरप्राइजेसका महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिनुभएको छ. फेस्टमा ग्राहकले कुनै पनि पुरानो बाइक तथा स्कूटर सार्टफेट गरेर नयाँ बाइक खरिद गर्न सक्ने उहाँले बताउनु भएको छ. ग्राहकवर्गहरूको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेन्ज अफर दिएको उहाँले बताउनु भएको छ. शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ. शेयर बजार परिसूचक नेप्से 17.15 अंकले बढ़ेर 2591.80 बिन्दुमा पुगेको छ. आज सबै समूहको सूचक बढ़ेकोमा ब्याङ्क समूह 1.28% उकालो लागेको छ. आज 180 कम्पनीको शेयर बढ़ेकोमा 89 घटेको छ. 10 कम्पनीको शेयर भने घटबड भएको छैन. आज कुथेली बुखारी हाइड्रोपावरको शेयर 4.91% बढ़ेको छ. समग्रमा बजार उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर 7.85% घटेको छ. आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ. हिजो 3.93 करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 1,29,00,000 कित्ता शेयर 4,83 करोड़ रूपियाँमा किनबेच भएको छ.
3: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवनीतम नवी पिल्लेलाई प्रदान गरिने भएको छ. शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्तनमा पुर्याएको योगदानको लागि उहाँलाई सम्मानित गर्न लागि नोबेल समितिले जनाएको छ. पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको हो. पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र
2: अन्तर्राष्ट्रिय आपराधिक अदालत आईसीसीमा न्यायाधीशका रूपमा सेवा गर्नुभएको छ। पीले संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्त पनि हुनुभएको थियो। उहाँले त्यो पदमा रहँदा सन् 2009 नेपालको पनि भ्रमण गर्नुभएको थियो। यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कार पाउन योग्य भएको टिप्पणी गर्नुभएको थियो। गएको वर्ष पनि उहाँ पुरस्कारको लागि आकांक्षी भएको विवरण आएको थियो। त्यस वर्ष यो पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले पाउनुभएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्साशास्त्र, मंगलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र हिजो साहित्यतर्फको विजेताको नाम घोषणा भएको थियो। अब आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिको लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ। भारतीय पाइलट स्मिथ मर्सारले इजरायलको सर्वोच्च नागरिक सम्मान प्राप्त गर्ने हुनुभएको छ। इजरायलका राष्ट्रपति इसाक हर्जोगले पाइलट मर्सार पूर्ण रूपमा निको भएपछि उहाँलाई प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइजम प्रदान गरिने बताउनु भएको छ। भारतीय पाइलट मछारले फ्लाई दुबईको विमानको ककपिटभित्र उमानी सह पाइलटको आक्रमणका बावजूद बहादुरी प्रदर्शन गरी 174 यात्रु तथा चालक दलका सदस्यहरूको ज्यान बचाउनु भएको थियो। गएको सेप्टेम्बर 30 संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाई दुबईको विमानमा पाइलटमाथि सह पाइलटले धारिलो हतियार प्रहार गरी आक्रमण गरेका थिए। आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्नु भएको थियो। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। 34,000 फिटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान 2 मिनटमै तीव्र गतिमा खसेर 16,600 फिटमा झरेको विवरण सार्वजनिक भएका थिए। साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको थियो। यो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पाइलट स्मिथ मछारको प्रशंसा गर्नुभएको थियो। जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने नेपाली करान्ते खेलाड़ी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने भएको छ। शुक्रबार बसेको मन्त्री परिषदको बैठकले एसियाडमा पदक जित्ने महिला कबड्डी तथा करान्ते खेलका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। करान्तेको पुरूष 84 केजीमाथि कुमिते प्रतिस्पर्धामा तेन्जिङले लाओसका खेलाड़ी भाताना सायासनलाई 9-1 पराजित गर्दै कास्य पदक जित्नु भएको थियो। उहाँ सेमी फाइनलमा भने इरानका महम्मद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। तेन्जिङ एसियाली खेलकुदको करान्ते इतिहासमा नेपालको लागि पदक जित्ने 5 खेलाड़ी हुनुहुन्छ। यस्तै नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो पटक एसियाडमा कास्य पदक जितेर इतिहास रचेको छ। यसअगाडि सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाडमा पनि नेपालले कास्य जितेको थियो। विश्व एसियाडमा नेपालले समूह चरणमा थाइल्याण्ड र श्रीलंकालाई पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो। सेमी फाइनलमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको थियो। कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका 5 कोटलाई जोड्ने पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 सफल बनाउन आयोजकले स्थानीय सरकारवालासँग छलफल तथा अन्तर्क्रिया गरेका छन्। नेपाल भूतपूर्व खेलाड़ी मंच र नेपाली सेनाको पश्चिम प्रितना हेडक्वार्टर विजयपुरको संयुक्त आयोजनामा असोज 25 गते हुने प्रतियोगिताको लागि लामाचौर तथा शुक्रबार कास्कीकोट र सराङकोटमा छलफल गरिएको हो। छलफलमा सहभागी जनप्रतिनिधि, स्थानीय संघ संस्था, पर्यटन व्यवसायी तथा स्थानीयवासीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सराङकोटका स्थानीयवासीले बाजा गाजा सहित धावकलाई स्वागत गर्ने बताउनु भएको छ। प्रतियोगिता अन्तर्गत 50 किलोमिटर र 16 किलोमिटर दौड़ सञ्चालन हुनेछन्। 50 किलोमिटर दौड़ कास्कीकोटबाट शुरू भई सराङकोट, विन्ध्यवासिनी, अर्मलाकोट, काउकोट लगायतका क्षेत्र हुँदै पोखरा ग्यार स्थित नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर सम्पन्न हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा 200 भन्दा बढ़ी धावकले नाम दर्ता गराइसकेका छन्। पुरूष र महिला दुवैतर्फ समान पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताले साहसिक खेलकुदसँगै पोखराको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र ऐतिहासिक सम्पदाको प्रचार प्रसार गरी खेल पर्यटन प्रवर्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। राति 9 बजेको अनुवर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरपालिका वडा नम्बर 28 कालीका ओखले वीरमा भएको स्कूल बस दुर्घटनामा 5 जनाको मृत्यु, घाइतेको उपचार जारी। स्कूल बस दुर्घटना छानबिन गर्न पोखरा महानगरपालिकाद्वारा 5 सदस्यीय समिति गठन, 5 दिनभित्र प्रतिवेदन पेश गर्ने। सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त, संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको उल्लेख। गजुरीको गलौदीमा सड़क भाँसियो, राजमार्ग पूर्ण रूपमा अवरूद्ध। कास्कीमा यातायात क्षेत्रका समस्या समाधान गर्न सरोकारवालाबीच अन्तर्क्रिया, सवारी साधन वृद्धि, पार्किङ अभाव र पूर्वाधारको कमी समस्या। पोखरा सभागृहमा यमाहाको ब्लूफेस्ट शुरू, पुरानो बाइक तथा स्कूटर साटफेर गरेर नयाँ बाइक खरिद गर्न सकिने। भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार, भारतीय पाइलट स्मित मच्छारले इजरायलको सर्वोच्च पुरस्कार पाउने र एसियाली खेलकुदमा काँस्य जितेका तेन्जिङ र कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने, पोखरा पाँचकोट अल्ट्रा ट्रेल रेस सफल बनाउन छलफल सम्पन्न। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान छ बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र सबिनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
1: श्री नेपाली सेना पश्चिम चेतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
0: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
1: विशेष सहयोग
0: श्री नेपाली सेना पश्चिम प्रीतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

पृष्ठ धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा, विशेष सहयोग श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: नेपालीको गौरव
6: नेपालीको पहिचान
5: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
5: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
0: दिव्यनयन आँखा घर क्लिनिक प्राली
8: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
9: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-3616

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
2: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
3: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
2: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
3: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
2: यी गरगहना बिक्री वा साठ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
3: फोन
2: 5308-15-5308-15,
3: मोबाइल नम्बर 9855-22871। महेन्द्र पुल पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्र पुल अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
6: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
5: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
6: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
5: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
6: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
5: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
6: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: Night 3.4

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।